सत्तरी, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भए आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। विपदपछि नेपालमा खोज उद्धार र राहत कार्यका लागि अस्ट्रेलियन सरकारले झण्डै 50 विज्ञ तथा सुरक्षाकर्मीलाई परिचालन गरेको छ, जसमा 15 सदस्य आपतकालीन सहायता प्रतिक्रिया टोली समावेश छ। त्यस्तै न्यू साउथ वेल्स र क्वीन्सल्याण्डका अग्नि नियन्त्रक विभागबाट आएका ड्रोन अपरेटरहरूले कठिन भूभागमा छिटो नक्साङ्कन र खोजबिनका लागि आधुनिक प्रविधि प्रयोग गरिरहेका छन्। त्यस्तै अस्ट्रेलियन संघीय परिसरका विपद पीड़ित पहिचान विशेषज्ञहरू पनि परिचालन भएका छन्। विदेश मामिला तथा व्यापार विभागका अधिकारी तथा सर्भिसेज अस्ट्रेलियाका सामाजिक कार्यकर्ताहरू काठमाडौँ आइपुगेका छन्। भोटिकोशी बारीमा परि 36 अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्। काठमाडौँ त्यस्तै बेजिङ, नयाँ दिल्ली र क्यानबेरा स्थित कूटनीतिक तथा सुरक्षा अधिकारीहरू सम्पर्कविहीनको अवस्थामा रहेको र पत्ता लगाउन निरन्तर खटिरहेको जानकारी अस्ट्रेलिया सरकारले गराएको छ। काठमाडौँ स्थित अस्ट्रेलियन दूतावासमा पीड़ित परिवारलाई लक्षित गर्दै परिवार सहायता केन्द्र स्थापना गरिएको छ। सम्पर्कविहीन भएका अधिकांश अस्ट्रेलियन अन्तिम पटक केरुङ र स्याफ्रु बेसी क्षेत्रमा रहेको खुलेको छ। उनीहरूको यकिन स्थान पत्ता लगाउन अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई आवश्यक टेलिफोन डेटा समेत उपलब्ध गराएको छ। नेपाली उद्धार टोलीहरूले पनि सोही क्षेत्रमा खोजी गरिरहेका छन्। नेपालमा मानवीय सहायता स्वरूप अस्ट्रेलियाले आपतकालीन वासस्थान, खाद्यान्न, सफा पानी, सरसफाई र स्वास्थ्य सेवाका लागि 1,10,00,000 डलर उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8,59,19,04,223 मौजात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइरहेको र निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाइसकेको छ। र यसै गरी हिमालयन ब्याङ्क लिमिटेड र लक्ष्मी सनराइज ब्याङ्क लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ। भारतको महाराष्ट्र, दिल्ली र झारखण्ड लगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका 15 नेपाली बालबालिका तथा किशोर किशोरीलाई नेपाल ल्याइएको छ। विभिन्न माध्यमबाट अवैध रूपमा भारत पुर्याइएको र त्यहाँ जोखिमपूर्ण अवस्थामा फेला पारेपछि भारतीय प्रहरी तथा नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएको भन्दै नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा उसार पसार विरूद्ध कार्यरत संस्था किन इण्डियाले उनीहरूको उद्धार गरेर परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याएको हो। स्रोतका अनुसार उद्धार गरिएका बालबालिका तथा किशोर किशोरी मध्य प्रदेश सहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर, कैलाली लगायत जिल्लाका रहेका छन्। किन इण्डियाका अनुसार उद्धार गरिएका मध्ये 12 15 वर्ष मुनिका बालबालिका र 3 15 वर्ष माथिका किशोर किशोरी हुन्, जसमध्ये 5 बालबालिका तथा किशोरी रहेका छन्। उनीहरूमध्ये केही बालकले आफूलाई मदरसामा पढ़ाउने भन्दै भारत लगिएको बताएका छन्। इजरायलका दीर्घकालीन सेहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको सेहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 महिला र 332 पुरूष गरी कुल 1,464 नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिनेछ। कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। अघिल्लो वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका 64 कैदीबन्दी अझै फर्किएका छैनन्। आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट 3

गरी 253 जना कैदीबन्दी भागेका थिए। ती मध्ये 188 जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिरुबहादुर सिजुवालले जानकारी गराउनु भएको छ। उहाँका अनुसार केही कैदीबन्दी आफै कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो। भागेका कैदीबन्दी मध्ये 64 जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको जेलर सिजुवालले बताउनु भएको छ। बुटवल उपमहानगरपालिकाले भुटेकोशी नदीमा आएको बाढ़ीमा परिव ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ। पुष्पलाल पार्कमा सोमबार साँझ दीप प्रज्वलन गरी बाढ़ीमा परी मृत्यु भएकाहरूको सम्झना सहित श्रद्धांजली अर्पण गरिएको हो। त्यस अवसरमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले बेपत्ताहरूको खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढ़ीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धांजली अर्पण गर्नु भएको थियो। पीड़ितको राहत र उद्धारका लागि नगरद्वारा 51 लाख, जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट 19 लाख गरी 70 लाख रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको समेत नगर प्रमुख पाण्डेले जानकारी गराउनु भएको छ। त्यस्तै उपप्रमुख सावित्रा देवी अर्यालले जोखिमयुक्त ठाउँमा रहेका अन्य स्थानका बस्तीका बारेमा पनि बेलैमा सोच्नुपर्ने समय आएको उल्लेख गर्नु भएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक गेवाली, वरिष्ठ अधिकृत तुलसा अर्याल, बुटवलका उद्योगी व्यवसायी, टोल विकास समिति, समाजसेवी तथा स्थानीयवासी लगायतले विपदमा ज्यान गुमाएका प्रति श्रद्धांजली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका थिए। कार्यक्रमको संचालन अधिकृत ठगेश्वर पोखरेलले गर्नु भएको थियो। तिरोत्तमा वडा नम्बर 6 अवस्थित हरियाली टोल विकास संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बारीमा परि मृत्यु भएकाहरूको सम्झनामा गोरकट वा चोकमा दीप प्रज्वलन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष राजन केसीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर छन्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। त्यसक्रममा छन्तेलले एकलाई दुख्दा अर्कोको छाती चर्किनु नेपालीको विशेषता भएको भन्दै यस दुःखद समयमा मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै समाजसेवी खुम्बहादुर थापाले यसरी दीप प्रज्वलन गरी शोकसभाको आयोजनाले पीड़ितका साथमा रहेको अनुभूति गराएको बताउनु भएको छ। त्यस्तै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष एवं समाजसेवी अर्जुन राज उपाध्यायको संचालनमा भएको कार्यक्रममा टोलका अन्य संघ संस्था, आमा समूह तथा स्थानीयको सहभागिता रहेको थियो। यसैबीच नोबेल इन्भाइरोमेन्ट एकाडेमीले पनि भोटेकोशी बारीमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धांजली अर्पण गरेको छ। एकाडेमीले कोटी हवा चोकमा दीप प्रज्वलन गर्नुका साथै एकाडेमीका विद्यार्थीहरूले स्वैच्छिक रूपमा संकलन गरेको 56,000 राहत रकम राहत कोषमा जम्मा गरेको विद्यालयले जनाएको छ। र एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक पलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको हो। यसअघि मलेसियाको क्लाङमा भएको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। त्यस्तै यूएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले यूएईसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार अर्थात भदौ 27 गते हुनेछ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै कंग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 3 र 4 गते वडा अधिवेशन हुने, जिल्ला र प्रदेश अधिवेशन कार्यतालिका दोस्रो चरणमा प्रकाशित गर्ने। भुटेकोशी बाढ़ीमा 5,326 जना अझै सम्पर्कविहीन, अस्ट्रेलियाका 50 विज्ञ तथा सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब जम्मा, भारतबाट 15 बालबालिकाको उद्धार, नेपालगंज हुँदै मंगलबार राति नेपाल ल्याइयो। इजरायलका स्याहार केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला, अझै फर्केनन् जेएनजी आन्दोलनमा भागेका तुलसीपुरका 64 कैदीबन्दी। भोटेकोशी बारीमा मृत्यु हुनेहरूको सम्झनामा बुटवलमा दीप प्रज्वलन। तिलोत्तमा वडा नम्बर 6 गोरकट वा चोकमा भोटेकोशी बारीका मृतकहरूको स्मृतिमा शोकसभा। र एसीसी प्रिमियर कपमा लगातार 3 खेल जितेको नेपाल हङकङसँग पराजित।
अवस्थ यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 24 गति बुधबार, सेप्टेम्बर 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: विशौं स्थापना दिवसको अवसरमा प्युठानको रेडियो माण्डवीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा र नुवाकोटका चार चार स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना, मनोसामाजिक सहयोग पनि बढ़ाइँदै
1: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै तत्काल खतराको जोखिम नरहेको प्रशासनको भनाई, स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो, भोटेकुसी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन।
0: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउँडी फल, राहत लैजान धुन्चेमा हेलिकप्टर कोर्दै जनप्रतिनिधि।
1: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यलाई देश छोड्न आदेश, रूसले युक्रेनमा पुनः क्षेप्रास्त आक्रमण शुरू गर्यो, इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिकाको छलफल।
0: र एनबीएलमा आज दुई खेल हुने, लीगमा काठमाडौँको दोस्रो जीत, मधेसले खपतटलाई हरायो, नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पूर्वको सूचना प्रभावकारी गराउनको लागि सरोकारवाला निकायको सक्रियताको प्रसंग।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने उक्त प्रविधि सञ्चालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको छ। उहाँले भन्नुभयो, अब बजेट लगायतका विषय टुंगिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ़नेछ। कार्यदलका सदस्य समेत रहनुभएका नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक विनोद चन्द श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुन सक्ने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको समेत बताउनु भएको छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा त्यो प्रविधि धेरै फरक हुने र प्रभावकारी हुने पनि बताउनुभयो।
0: यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले सूचनाका आधारमा पर्वत स्थित मोदी खोला को शाखा खोला, किमरूङ खोलामा पहिरो खसेर खोला थुनिएकाले हाललाई अर्को सूचना जारी नहुँदासम्मको लागि उच्च सतर्कता अपनाउनको लागि अनुरोध गरेको छ। त्यस क्षेत्रमा तत्काल ठूलो बाढ़ीको जोखिम नभए पनि जोखिममा रहेका बस्तीका नागरिकलाई स्थानान्तरण गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले भन्नुभयो,
3: काखी जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 मा यो किमरुङ खोलामा त्यो खोलाको छेउमा जाने नि अब सानो पहिरो भएर त्यो खोलामा खोलाको पानीको बहाव केही रोकिएको थियो हिजो बेलुका राति र त्यो राति रोकिँदाखेरि त्यसले पछि कुनै ठुलो जनधनको क्षति ल्याउँछ र त्यसले कुनै विपद ल्याउँछ कि भन्ने घटनालाई मध्यनजर गरी हामीले त्यो खोला साइडमा राति नै राति 8:30 9 बजेबाटै हामीले चाहिँ त्यो खोलाको साइडमा बस्ने सौली बजार माथि तरबेरे थाँती लगायतका माथि घाँद्रुकसम्मका सबै ठाउँका बासिन्दाहरूलाई हामीले सतर्क गराएका थियौँ र त्यो खोलाको बहाव चाहिँ नि को अवस्था के छ भनेर हाम्रो सुरक्षा निकाय हाम्रो नेपाल प्रहरीलाई पनि हामीले खटाएर स्थानीयहरूलाई पनि खटाएका थियौँ र अहिले खोलाको त्यो थुनिएको बहाव क्षेत्र चाहिँ नि खुलेको छ र
0: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले अहिले पनि सावधानी अप्नाइएको र सरोकारवाला निकायका प्रतिनिधिसँग समन्वय भइरहेको बताउनुभयो। सुरक्षा निकायका प्रतिनिधिहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
1: यसैबीच रसुवाको भोटेकोशी सहितका क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट मृत्यु हुनेको संख्या 1358 पुगेको छ। बाढ़ीपछि अझै 5428 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा हिजो साँझ 7 बजेसम्मको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बाढ़ी तथा पहिरोबाट 7037 जना घाइते भएको जनाएको छ। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट 13583 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावितको उपचारका लागि विभिन्न 19 स्वास्थ्य संस्थामा 329 जनालाई उपचार गराइरहेको छ। उपचार गरिएका मध्ये 252 जना डिस्चार्ज भएका छन् भने 43 जना उपचाररत छन्। 30 जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने उपचारका क्रममा 4 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। विपद प्रभावित क्षेत्रमा 38 आपतकालीन स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोलीमा 175 जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरूले 4722 भन्दा बढ़ी बिरामीलाई उपचार दिइरहेका छन्। त्यस्तै विभिन्न होल्डिङ सेन्टरमा 13 मनो सामाजिक परामर्श टोली मार्फत 4111 भन्दा बढ़ी व्यक्तिलाई मनो सामाजिक परामर्श सेवा दिइएको छ। सब व्यवस्थापन तथा पहिचानका लागि 32 फरेन्सिस टोली परिचालन गरिएको छ। रसुवामा अज्ञात तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए नमूना संकलनको व्यवस्थापन पनि गरिएको छ भने हालसम्म 102 शवको शनाखत भइसकेको प्रतिवेदनमा उल्लेख छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका हैजा विरूद्धको खोप लगाउने तयारी पनि सरकारले गरिरहेको छ। प्रारम्भिक चरणमा दुवै जिल्लाका 4 स्थानीय तहमा यो खोप लगाउन लागि हो। 1 वर्षमाथिका सबै उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी भएको सीआईएनसँग कुराकानी गर्दै बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागी श्री कक्षपतिले बताउनुभयो।
4: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन सुरु गर्दैछौँ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 र रसुवाको 4 स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौँ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौँ र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछ।
0: होल्डिङ सेन्टरमा रहेकाहरू मध्ये पनि महिला बालिका तथा गर्भवती सुत्केरीको विशेष स्याहार र सुरक्षाको आवश्यकता विपदको समयमा पर्छ। यसका लागि नेपाल प्रहरीको तयारी के छ सीआईएनसँग कुराकानी गर्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफले
5: प्रहरी कर्मचारी खटाएको छौ त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। 2 नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेर्ने 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ यसको अफिस त्यहाँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ होइन। यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौँ गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई वर्जित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गएर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरीको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
1: गत भदौको जेन्जी आन्दोलनमा मृत्युवरण गरेका 45 शहीदका शालिगहरू सहितको जेन्जी शहीद पार्क तयार भएको छ। सादोबाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपो परिसरमा रहेको पार्कमा आज शालिग अनावरण गरिँदैछ। गृहमन्त्री सुदन गुरूङ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले बिहान 8:30 शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी लगायतका विपदपछि मनोसामाजिक स्वास्थ्य र सरोकारवालाको भूमिका
6: भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्।
1: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउरी फल लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका ती पाँच दिन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मातृका दाहाल र तुफान न्यूपानले लेख्नु भएको छ। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसदको भविष्य र मुलुकको राजनीतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकारका 25 जनासँग कुराकानी गरेको प्रसंगलाई यहाँ समावेश गरिएको छ। रात लैजान धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग्छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था रहेको छ। त्यस्तै जेएनजी दिवसमा प्रधानमन्त्री शाहको खोजी शीर्षकमा खबर प्रकाशित छ भने भित्रपृष्ठमा कृष्णवीरको नयाँ ट्र्याक कति भरपर्दो शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको नयाँ ट्र्याकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञहरूको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्नेमा जोड़ दिइएको छ। त्यस्तै कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन शीर्षकमा अर्को खबर प्रकाशित छ। 3 र 4 असोजमा वडा अधिवेशन थालेर गाउँ नगरपालिका अधिवेशन र प्रदेशसभा तथा जनप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सहित 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्यस्तै जलवायु न्यायका लागि कूटनीतिक पहल बढ़ाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।
0: नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीड़ा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। नेपाल प्रहरीका 25 जना बेपत्ता छन्, 3 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका 13 जना बेपत्ता छन्, 1 जनाको मृत्यु छ। सेनाका अधिकृत र जवान गरी 45 जना बेपत्ता रहेका छन्। रसुवा स्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 बजे ड्यूटी लिइसकेको हुन्थ्यो। भदौ 10 गते सदाझै सीमा सुरक्षा कार्यालय बीओपी टिम्बुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 जनाको टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा सुशासनमा बाधा शीर्षकमा अर्को खबर छ। नेपाल सुशासन निगरानी समूहले जेएनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अत्यावश्यक सेवाबाट वञ्चित बाढ़ी पीड़ित रेडक्रस शीर्षकमा खबर छापिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासंघ आईएफआरसीले नेपालको बाढ़ी प्रभावित क्षेत्रका धेरै परिवार अझै पनि अत्यावश्यक सेवा र मानवीय सहायताबाट वञ्चित रहेको जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनको 1 वर्ष कर्जा प्रवाहको गति बढ़ाउन असफल शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ी आउँदो पर्यटकीय मौसममा आंशिक असरको शंका शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसूनको समयमा हुने जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्याको रूपमा देखिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण रहेको गरिएको छ। जेएनजीका अपेक्षा सुशासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको खबर पनि छापिएको छ। 1 इन्च पनि विचलित हुने छैनौं लामिछाने शीर्षकमा लेखिएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई पुर्याएको उल्लेख गर्नुभएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ। इजरायलमा सहायक श्रमिकको माग भएको बारेमा वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाखाबारीमा फस्टाउँदै सिउडीको फल शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाँती राखेर काठमाडौँ जानुभएका 5 थरको हिलिहाङ गाउँपालिका 7 का ओमनाथ रिजाल पछिल्लो समय थाथलो फर्केर सिउडी फल अर्थात ड्रागन फ्रूट उत्पादनमा व्यस्त हुनुहुन्छ। उहाँ लगायत अरू किसानहरू पनि यो खेतीमा आकर्षित हुँदै गएका छन्। नयाँ पत्रिका दैनिकमा नेपालले माग्यो थप प्राविधिक उपकरण शीर्षकमा परशुराम काफेले लेख्नु भएको खबर छापिएको छ। सरकारले खोज तथा उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग माग गरेको हो। थपिए विदेशी टोली शीर्षकमा अर्को खबर छ। भोटेकोशीको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगतै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया, यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। भग्नावशेषकै अवस्थामा बागमती प्रदेश सभा भवन शीर्षकमा फोस्टोराज अधिकारीले लेख्नु भएको हो। नयाँ प्रदेश सभा भवन भन्दा पनि सरकारको प्राथमिकता प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। अर्को खबर बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 को उद्धार शीर्षकमा लेखिएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको हो। काठमाडौँ छिर्ने मुख्य राजमार्गमा सधैं दुःख, वैकल्पिक सड़क निर्माणमा व्यवस्था शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। रणनीतिक महत्वको द्रुत मार्ग निर्माणमा अत्यधिक विलम्ब, सोचिएको छैन अन्य विकल्प। त्यसै गरी पूर्वाधार विज्ञहरूले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सेटेलाइट मार्फत इन्टरनेट सेवा दिँदै एनसेल शीर्षकमा खबर छापिएको छ भने भोटेकोशी बाढ़ीबाट निजी क्षेत्रमा परेको क्षतिमा विश्व बैंकले चासो राखेको बारेमा पनि खबर छापिएको छ।
14: ताजा खबरमा अब विदेशका खबर। हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रूसी कूटनीतिज्ञ नियोगका 10 सदस्यलाई देश छोड्न आदेश दिएको छ। विदेश मन्त्रालयले भने रूसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्ने बारे विस्तृत जानकारी गराएको छैन। उनीहरूले कति समयभित्र हंगेरी छोड्नुपर्ने हो भन्ने विषय पनि पुष्टि भएको छैन। तीन दिनको रोकपछि रूसले युक्रेनको राजधानी किएवमा पुनः क्षेप्रास्त आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र 7 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ। र अमेरिकाले इरानसँगको लामो समयदेखि जारी सैन्य द्वन्द अन्त्य गर्ने प्रयास गरिरहेका बेलामा पश्चिम एशियामा आफ्नो सैन्य तथा गुप्तचर उपस्थिति घटाउने सम्भावनाबारे अमेरिकी सैनिक र गुप्तचर अधिकारीहरूबीच अनौपचारिक छलफल शुरू भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए अनुसार रक्षा तथा गुप्तचर निकायका अधिकारीहरूबीच पश्चिम एशियाका क्षेत्रीय सैन्य आधार, सैनिक संख्या र अन्य संरचना घटाउने विकल्पबारे छलफल भइरहेको हो।
0: साझा खबरमा अब खेलकुदका खबर। नेपाल भलिबल लीग एनभीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण र खपतडबीच अपरान्ह 4 बजे शुरू हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि काठमाडौँ र मधेसलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ। काठमाडौँ र कर्णाली बीचको दोस्रो खेल साँझ 7 बजे हुनेछ। हिजो भएको खेलमा काठमाडौँ रेड्सले सगरमाथा स्मासर्सलाई पराजित गर्दै दोस्रो जीत हात पारेको थियो। हिजो भएको अर्को खेलमा मधेस वारियर्सले पहिलो जीत निकालेको छ। नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको विजेताकै रूपमा रहेको छ। समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्ने भएको छ। र सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
14: भोटिकोशी बाढ़ी प्रभावितका लागि मनोपरामर्शको महत्व, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब विपद र मनोसामाजिक स्वास्थ्यको कुरा बाढ़ी लगायतका कुनै पनि विपदका घटनापछि आफन्तको मृत्यु धन सम्पत्तिको क्षतिका कारण परिवार तथा समुदायका सदस्यमा मानसिक रूपमा आघात पर्छ यस्तो अवस्थामा उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकताका बारेमा साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ
4: यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रो समस्याहरू पाउनु भएको छ कि छैन पौष्टिक तत्व पाउनु भएको छ कि छैन यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दूध दिनै सक्नुहुन्न आउँदै आउँदैन आमाले मा प्रशस्त दूध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ
5: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ अझ किशोरी महिलाहरू भर्खर अब रजस्वलाई शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ
4: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने रजस्वला शुरू भएको हुन्छ 81 नयाँ ठाउँमा आउँदाखेरि केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ अरू अरू कुरा हुन्छ यस्तो विपद पर्यो भन्ने हुन्छ होइन त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन् अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन् यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं
3: मनोविद पद्मप्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइदै
6: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन
3: इजरायलमा सहायक श्रमिकको माग 5 थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि
6: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा
3: र एनबीएलमा आज 2 खेल हुने काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढे र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल सम्हालिरहेका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मंचमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मंचभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
7: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
8: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: दिलो तमाकु बलिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बात रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
25: 9857021-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता। अका होई डॉक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाए, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
26: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
28: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
26: फल फूल और सागपात बच्चा के खाना साथ साथ
27: सब मिल के खियावल जाए,
26: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
27: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
26: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
27: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460। आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौं। 27 भदौमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेर प्रतिनिधि सभा गठन भएपछि 21 फागुनमा निर्वाचन भयो र नयाँ राजनीतिक शक्तिले ठाउँ लियो। त्यसै त वर्तमान सरकारले गरेका कामप्रति आम नागरिकले केही आशा र केही आशंका व्यक्त गरिरहेको पाइन्छ। वर्तमान सरकारप्रति विश्वासको खडेरी नै परेको जस्तो पनि देखिन्छ। पुरानाले यो गरे नयाँ दलले यस्तो गर्दैछन् भन्ने जुन भाष्य सिर्जित भएको छ, यस विषयमा राजनैतिक विश्लेषकको धारणा के हो? कंग्रेस फुटेको परिस्थिति देखिएको छ, त्यति मिलेको देखिन्न। एमालेमा पनि त्यस्तै देखिन्छ, खासै राम्रो देखिँदैन। राजनीतिक पार्टीहरू अस्थिर भयो भने राज्यलाई कस्तो हानि होला त? आज हामी यिनै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित हुनेछौ। देशको विद्यमान राजनीतिक परिस्थिति र जनतामा देखिएको निराशालाई चाहिँ राजनीतिक विश्लेषकहरूले कसरी हेरेका छन्, अहिलेको प्रमुख राजनीतिक चुनौती के हो भन्ने विषयमा चाहिँ हामीसँग प्रत्यक्ष कुराकानीका लागि जोडिँदै हुनुहुन्छ राजनीतिक विश्लेषक तथा नेत्री बिन्दा पाण्डे। हामीसँग प्रत्यक्ष फोन सम्पर्कमा जोडिने प्रयास गरिरहनु भएको छ। हामी उहाँसँग प्रत्यक्ष जोडिने प्रयास गरिरहेका छौं। प्रविधिमा रोम पोखरेल हुनुहुन्छ। जुन हिसाबले भदौ 27 हिजो मात्रै पनि भदौ 23 जुन खालको आन्दोलन भएको थियो, त्यस पछाडि भएको एक खालको राजनीतिक परिवर्तन, यो परिवर्तनलाई आम नागरिकले कसरी बुझेका होलान् र राजनीतिक विश्लेषकहरूले यसलाई कसरी विश्लेषण गरिरहेको पाइन्छ, कसरी बुझेको पाइन्छ र आगामी राजनीतिक बाटो चाहिँ कस्तो बन्न सक्ला, हामी यसै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित हुनेछौ। हामी प्रत्यक्ष जोडिने प्रयास गर्दैछौ राजनीतिक विश्लेषक अथवा भनौं नेत्री बिन्दा पाण्डेसँग। प्रविधिबाट रोम पोखरेलले प्रयास गरिरहनु भएको छ। हामी रेडियो लुम्बिनी 96.8 MHzको यो बिहानी बसाईमा छौं, आजको सन्दर्भको बसाईमा छौं। आजको अंकमा हामीले विभिन्न यो कार्यक्रममा हामीले विभिन्न विषयमा हरेक सन्दर्भसँग जोडिएका कहिले कुनै दिवसहरू परेका हुन्छन्, कहिले के परेको हुन्छ, हामीले यी विषयहरूलाई चाहिँ सकेसम्म समावेश गर्ने गरी चाहिँ यो कार्यक्रम सञ्चालन गरिराखेका छौं। अहिले यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिने प्रयास गरिरहनु भएको छ

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म

0: प्रचार प्रसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
2: आजको सन्दर्भ

हामीले जुन खालको पछिल्लो राजनीतिक कुराकानी छ, पुरानाले यो गरे नयाँ दलले यस्तो गर्दछन् भन्ने जुन खालको भाष्य सिर्जित भएको छ, यस विषयमा राजनीतिक विश्लेषकको धारणा के हो र कंग्रेसमा जुन खालको फुट्ने परिस्थिति देखिन्छ त्यति मिलेको जस्तो देखिन्न, एमालेमा पनि त्यस्तै देखिन्छ, खासै राम्रो देखिँदैन, राजनीतिक पार्टीहरू अस्थिर भयो भने राज्यलाई कस्तो खालको हानि होला त? आज हामी यिनै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित हुनेछौ र देशको विद्यमान राजनीतिक परिस्थिति, जनतामा देखिएको निराशा, यसलाई चाहिँ राजनीतिक विश्लेषकहरूले कसरी विश्लेषण गरेको पाइन्छ र अबको अहिलेको प्रमुख राजनीतिक चुनौती चाहिँ के हो, यसै विषयमा कुराकानी केन्द्रित हुनेछौ। कुराकानीका लागि यति बेला हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक साध्य बहादुर भण्डारी, यहाँलाई स्वागत छ कार्यक्रममा। राजनीतिक विश्लेषक साध्य बहादुर भण्डारी यति बेला हामीसँग कुराकानीका क्रममा जोडिनु भएको छ। हामीले यो भन्दा अगाडि राजनीतिक विश्लेषक, महिला राजनीतिक विश्लेषक बिन्दा पाण्डेज्यूसँग समय लिएका थियौं, उहाँले अलिकति फोनमा समस्या भएको कारणले उहाँसँग हामी प्रत्यक्ष

0: का आशंका र केही विश्वास केही आशा विश्वास भन्दा पनि आशा होइन आम नागरिकले चाहिँ गरिराखेको अवस्थामा चाहिँ र केही यो देशको परिस्थिति हेर्दाखेरि निराशा पनि भइरहेको अवस्थालाई हेर्दाखेरि चाहिँ विभिन्न खालका घटना होइन विभिन्न खालका आत्मदाहका प्रयास आत्महत्याका प्रयास यिनी प्रयासहरू भइरहँदाखेरि चाहिँ केही निराशा पनि छाएको छ। यति बेला हामीसँग प्रत्यक्ष जोडिसक्नु भएको छ राजनीतिक विश्लेषक साध्य बहादुर भण्डारीज्यू, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, सरकारले पछिल्लो समय गरिरहेका काम कारवाही प्रति चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नु भएको छ, यहाँको मूल्याङ्कन के छ, सरकारले जनताले महसुस गर्ने गरी काम गर्न सकेको छ कि छैन?
1: मलाई के लाग्छ भन्दाखेरि अब यो सरकार अब एउटा विस्तार जनमतसँग गाँसिएर आएको छ, तर राजनैतिक चेत अत्यन्त न्यून भएको कारणले गर्दाखेरि र नेपाल चाहिँ एउटा भूराजनैतिक भूमरीमा पर्न सक्ने मुलुक भा हुनाले यस्तो अवस्थामा सरकारले एउटा राष्ट्रिय अनुकूलको काम गर्न सके जस्तो मलाई लाग्दैन। मैले आलोचना गर्दै पनि आएको छु, यसले दुईटा पहिला घोषणा घोषित रूपमा दुईटा कुरा अगाडि सार्यो, एउटा त सय बुँदे कार्यक्रम अगाडि लिएर आयो, त्यो सय बुँदे कार्यक्रममा दुईटा कुरा उसले गम्भीर रूपमा छुटायो। एउटा त मुलुकलाई औद्योगिकरणतिर लिएर जाने कुरा त्यसमा काहीँ पनि थिएन, दोस्रो राष्ट्रियताको सम्वर्धन र त्यसलाई जाने संरक्षण गर्ने कुरा उसले काहीँ पनि राखेन। दोस्रो अब यो दुईटै कुरामा सरकार चुक्यो र मात्र जाने तपाईँको सुशासनको नारा दिने, तर सुशासनको नारा दिँदाखेरि जुन खालको आयोगहरू निर्माण गर्यो त्यो आयोगले चाहिँ यो सरकारलाई चाहिँ छुन नपाउने त्यस्तो खालको प्रावधान लिएर आइसकेपछि यो चाहिँ एकपक्षीय र गैर न्यायिक ढङ्गले हिँड्न खोजेको चाहिँ त्यसैबाट भान भयो। दोस्रो कुरो उसले चाहिँ 18 बुँदे प्रतिबद्धता पत्र पनि जारी गर्यो, त्यो 18 बुँदे प्रतिबद्धता पत्रमा पनि उसले के कुरा लिएर आएन भन्दाखेरि नेपाललाई एउटा औद्योगिक दिशातिर लिएर जाने नयाँ जाने खालका खानी खनिजहरू खुदाई गर्ने निकाल्ने रोजगारी सृजना गर्ने देशलाई औद्योगिकरण लिएर जानको लागि नयाँ खालका उद्योग धन्दाहरूको सृष्टि गर्ने कुरा त्यो प्रतिबद्धता पत्र पनि आएन र देशको राष्ट्रिय संकटलाई समाधान गर्ने तहको राष्ट्रियताका मुद्दालाई अझ गम्भीर बनाएर लिएर जाने प्रधानमन्त्रीको दुईटा अभिव्यक्तिबाट आयो, एउटा त भारतसँग गरेको सुपुर्द खालको सन्धि र दोस्रो खालको चाहिँ नि उसले चाहिँ तपाईँको भारतले भारतको धेरै ठाउँमा नेपालले पनि जमिन मिचेको कुरा अभिव्यक्ति दिँदाखेरि चाहिँ यसले चाहिँ राष्ट्रियताप्रतिको चाहिँ एउटा गम्भीर आरोप अहिले खेपिरहेको छ राष्ट्र विरोधी शक्तिको रूपमा। अब तेस्रो कुरो हो अहिले जाने जुन खालको एउटा अहिले यो विपद व्यवस्थापनमा पनि सरकार चुक्यो भन्ने मलाई लाग्छ, किन त भन्दाखेरि विपद यस्तो धेरै यति ठुलो विपद आयो कि महासंकट देशलाई आयो कि जो चाहिँ तपाईँको जाने सुपर एक्सप्रेस गाडी भन्दा 3 गुणा ठुलो तपाईँको जाने एक्सप्रेस जस्तो भएर त्यो बाढी आएको हामी देख्छौ। त्यो बाढी मात्रै होइन त्यो चाहिँ बमले पनि त्यस्तो खालको घातक अभियान सुरु गर्दैन जो चाहिँ 21 किलोमिटर जाने जमिन पार गर्नको लागि लेन्दी खोलाको 21 किलोमिटर जमिन पार गर्नको लागि जम्मा 7 मिनटमा ऊ आइपुगेको छ। यसले गर्दा अहिले हाम्रो एकदम सुपर एक्सप्रेस बसहरू पनि 1 मिनटमा 1 किलोमिटर हिँड्न सक्दैनन् भने त्यो त प्रति किलोमिटर तपाईँको जाने 101 मिनटमा त 3 किलोमिटर बगेर आयो। यसले गर्दाखेरि रसुवा जसलाई हिजोदेखि परम्परावादी रूपमा ऐठौं शताब्दीदेखि नेपालको सम्बन्ध जोड्ने नाता हो नाका हो त्यो बुझ्नु भने कि जसलाई कुटी पनि भनिन्थ्यो र त्यो नाकाबाट जाने हामीले पाँचौं शताब्दीदेखि नै कारोबार सुरु गरेको हो र अहिलेसम्म त्यस्तो प्रभाव देखिएको थिएन।
0: यो बाढीको यो विपद उद्धारको कुरा गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूका कुरा गरौं न होइन कतिपय अब यो प्रधानमन्त्री राहत कोषको कुरामा पनि अब भनौँ न अब नेकपा एमाले आफैले राहत कोष बोकेर गयो राहत कोषमा चाहिँ विश्वास गरेन भन्ने खालको कुरा पनि छ होइन विभिन्न कुराहरू छ यसलाई हेर्दाखेरि चाहिँ यो राजनीतिक अन्य राजनीतिक दलहरूको सक्रियताको कुरा गरौँ न कति गर्न सक्यो भन्ने कुरा सरकारको त एकातिर छँदैछ।
1: अब यसमा के हो भने पहिलो कुरो त सरकार हो सरकारसँग सेना हुन्छ प्रहरी हुन्छ पुलिस हुन्छ पैसा हुन्छ अन्तर्राष्ट्रिय स्रोत हुन्छ सबै कुरा चाहिँ अगुवाई गर्ने भनेको राजनीतिक सरकारले हो। अब त्यसमा चाहिँ प्रधानमन्त्रीले पहिलो कुरा त घटना घटेकै दिन चिनिया उप प्रधानमन्त्री ठाउँमा आउनुभयो तर घटना घटेको दिन हाम्रो प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि राख्नु भएन। सर्वदलीय बैठक राख्ने सर्वपक्षीय बैठक राख्ने देशमा त तपाईँको जाने विपक्षमा जुझ्न सक्ने एउटा क्षमता नेपाली जनताले हासिल गरिसकेका थिए किन त भन्दाखेरि 2044 सालमा पनि ठूलो भूकम्प गयो त्यो भूकम्पसँग पनि नेपाली जनता जुधे त्यसलाई पचाएर आए 10 वर्षसम्म जाने कथित जनयुद्ध भयो अब त्यसलाई पनि नेपाली जनताले पचाएर आए 72 सालको ठूलो भूकम्प भयो त्यो भूकम्पलाई पनि नेपाली जनताले पचाएर आए र ठूलो चाहिँ तपाईँको विपद चाहिँ अब यहाँ COVID-19 ठूलो विपत्ति राष्ट्रिय रूपमा लिएर आयो त्योसँग पनि नेपाली जनता जुधे र भूकम्पबाट चाहिँ जुन क्षति भएको थियो त्यो क्षतिलाई पनि पुनर्निर्माण चाहिँ तपाईँको प्राधिकरण गठन गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय जाने तपाईँको जगतबाट जाने त्यो पैसा जुटाएर चाहिँ त्यसलाई चाहिँ नेपाली जनतालाई राहत दिँदै अगाडि बढेको हामीसँग अनुभव थियो त्यो अनुभव भएका मानिसहरू चाहिँ विभिन्न संघ संस्थामा हुनुहुन्थ्यो विभिन्न जाने तपाईँको सामाजिक संस्थामा हुनुहुन्थ्यो विभिन्न राजनैतिक पार्टीभित्र थिए ती राजनैतिक पार्टी र सामाजिक संघ संस्थाहरूलाई जोडेर एउटा जाने तपाईँको जाने सर्वदलीय र सर्वपक्षीय भेला गरेर जानुपर्थ्यो प्रधानमन्त्रीले त्यो काम गर्नु भएन। दोस्रो काम के पनि गर्नु भएन भन्दाखेरि अन्तर्राष्ट्रिय जगतले चासो देखाए त्यो नाका चाहिँ अन्तर्राष्ट्रिय नाका हो त्यो एकातिर 13 वटा जाने त्यहाँ चाहिँ विद्युत गृहहरू सञ्चालन भएका र नयाँ निर्माण हुँदै गरेका थिए त्यसले गर्दाखेरि त्यो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका तपाईँको जाने काम गर्ने स्रोतहरू थिए त्यहाँ उत्तर कोरियाको कोरियनहरू थिए त्यहाँ चाइनिजहरू थिए अब त्यसपछि धार्मिक पर्यटन पनि पर्यटन केन्द्र पनि हो त्यो सबै हिसाबले आफ्नो नागरिकलाई सुरक्षा गर्नको लागि अन्तर्राष्ट्रिय क्षेत्रले चासो देखायो त्यहाँ जब घटना घट्यो घटना साथ अन्तर्राष्ट्रिय क्षेत्रले त्यसलाई जाने हामी जाने त्यसको जाने राहत पुनर्निर्माण र त्यहाँ खोजी गरेको लागि जाने हामीसँग भएको संसाधनहरू जे छ स्रोतहरू जे छ हामी लिएर आउँछौ भन्दाखेरि सरकारले पहिला त 4 दिनसम्म त त्यहाँ नआउने नै हामी भनेर भन्यो तर देशभित्र के काम गरेन त भन्दाखेरि राजनैतिक पार्टीहरूसँग सहमति लिने राजनैतिक पार्टीहरूलाई परिचालन गर्ने सामाजिक कार्यकर्ताहरूलाई परिचालन
0: तर राम्रो काम गर्यो भन्ने पनि त फेरि उस्तै एउटा नर्को छ
1: हैन त्यो हामीले कमजोरी पनि हेर्नुपर्छ राम्रो कामको अर्थमा हामीले कुन अर्थमा राम्रो काम हेर्ने त्यहाँ ला हजारौं मान्छेहरू अहिले जाने तपाईँको बचाउन सकिन्थ्यो नि त समयमा सरकारले सबै काम गरेको भए होइन त्यसकारण जाने चुकेको कुरा पनि हामीले छोड्नु हुँदैन सरकार भनेको त सबैको साझा हो नि त केही मान्छेको मात्रै त होइन त्यो होइन त्यस कारण जाने हामी सबैको साझा वस्तु भए हुनाले तपाईँको राम्रो काम त्यहाँ सेनाले गरेको छ, तर सेना चाहिँ अनुभवी होइन नि त, हाम्रो देशको सेना मात्रै अनुभवी त होइन त, अनुभवी त जाने अनुभव प्राप्त भएको त स्थानीय निकाय पनि थियो, स्थानीय निकाय पनि परिचालन भएन, स्थानीय तहका मानिसहरूलाई नै परिचालन गरिएन, त्यो त सरकारको आफ्नै स्रोत थियो होइन, सरकारको आफ्नो स्रोत स्थानीय तहलाई पनि परिचालन गरेन एउटा, अर्को जाने सामाजिक संघ संस्था र राजनैतिक पार्टीलाई परिचालन गर्नको लागि सर्वपक्षीय सर्वदलीय भेलाबाट सुरु गर्न पर्थ्यो, त्यो काम सरकारले गरेन। तेस्रो कुरो जाने उसले के गरेन भने अन्तर्राष्ट्रिय क्षेत्रबाट जो विज्ञ विशेषज्ञहरू त्यहाँ चाहिँ तपाईँको उद्धारको लागि आउन चाहेका थिए उनीहरूलाई ढोका बन्द गरेको
0: हो।
1: यो तिनवटा जाने गतिविधिले कारणले गर्दाखेरि अहिले धेरै मानिसहरूको हताहती भएको हुन सक्छ,
0: बच्ने व्यक्तिहरू पनि बचाउन सकिएन भन्ने खालको कुरा,
1: बच्न सकिन्थ्यो नि त, बचाउन सकिन्थ्यो नि त, समयमा चौतर्फी हस्तक्षेप गर्न सकेको भए प्राकृतिक विपत्तिमा त तपाईँको जाने सबैभन्दा यसले नराम्रो काम के गर्यो भन्दाखेरि यो वान डोर प्रणाली पैसा जम्मा गर्नको लागि वान डोर सिस्टम राम्रो कुरा हो, पैसा जम्मा गर्ने तहसम्मको लागि, तर राहत वितरण गर्नेदेखि लिएर तपाईँको जाने उद्धार गर्ने कुरामा त वान डोर प्रणाली होइन नि त, त्यो त जाने चौतर्फी रूपमा जाने उसले जाने सरकारले बाटो नै गलत अवलम्बन गरेको कारणले गर्दाखेरि प्रधानमन्त्री जानुभयो त्यो असल कुरा थियो, गृहमन्त्री जानुभयो असल कुरा थियो, तर त्यहाँ के देखियो त भन्दाखेरि प्रधानमन्त्री जानुभयो सेनाको ब्यारेकमा गएर फर्कनुभयो, स्थानीय जनतालाई भेट्नु भएन, होइन त्यो दुःख व्यक्त गर्ने एउटा परिस्थिति बन्यो, प्रधानमन्त्री गएर पनि अब जाने गृहमन्त्री जानुभयो, तर हामी नेपाल त्यहाँ सक्रिय भएको देखियो, त्यहाँ एउटा एनजीओको तर्फबाट जानुभयो कि गृहमन्त्रीको हैसियतले जानुभयो भन्ने कुराको किटान भएन, सम्झनु पर्थ्यो नि त, राष्ट्रिय शक्तिलाई विपद व्यवस्थापनको लागि त संयोजन गर्ने शक्ति आफू जानु राम्रो कुरा हो, तर जाने एउटा सामाजिक कार्यकर्ता हो कि गृहमन्त्री हो, गृहमन्त्रीको हैसियतले भूमिका निर्वाह गर्न सक्नु भएन, सामाजिक कार्यकर्ताले चाहिँ कार्यकर्ताको हैसियतले उत्कृष्ट भूमिका निर्वाह गर्नुभयो गृहमन्त्रीले, तर त्यहाँ परिचालित भएको के देखियो त भन्दाखेरि जाने तपाईँको जाने हामी नेपाल भन्ने संस्था परिचालित भएको देखियो, उसले क्युआर कोड पनि बाहिर जाने फ्याँक्यो, पैसा उठाउनको लागि पनि क्युआर कोड सबै हेलिकप्टर उसैले नै प्रयोग गर्यो, हेलिकप्टर कब्जामा लियो, अब विपद व्यवस्थापनको लागि न प्रहरीले जाने तपाईँको भूमिका निर्वाह गर्न सक्यो, न चाहिँ त्यो चाहिँ विद्युत सम्बन्धी जानकार भएका मान्छेहरूले भूमिका निर्वाह गर्न सके, निर्वाह गर्न सकेनन् नि त, किन त भन्दा सरकारी इक्विपमेन्ट्सहरू सरकारी स्रोतहरू चाहिँ एउटा अमुक चाहिँ एनजीओले कब्जा गर्यो क्या, अमुक एउटा एनजीओले कब्जा गरिदिनको कारणले गर्दाखेरि तपाईँको बढी हताहती भयो भने त्यो चाहिँ तपाईँको सरकारको कमजोरीले भयो भनेर जाने हामीले भन्छौँ।
0: अब अलिकति हामीले यो जुन सत्तारूढ दल र प्रतिपक्ष बीचको सम्बन्ध देखिएको छ नि पछिल्लो समयमा, संसद र राजनीतिक दलहरूले चाहिँ जनजीविकाका मुद्दालाई चाहिँ पर्याप्त प्राथमिकता दिएका छन् भनेर पनि एक खालको जिज्ञासा होइन प्रश्न पनि छ कि, यो विषयमा चाहिँ के भन्नुहुन्छ?
1: होइन तपाईँको जाने अहिले त अब गम्भीर खालको महँगीले जाने एकदम आकाश काटेको छ, होइन अब जनताहरू जाने बाँच्न नसक्ने एउटा परिस्थिति निर्माण भयो, अब त्यसको मूल कारण त अहिले जाने तपाईँको खाडीमा भइरहेको जाने युद्धको कारणले गर्दाखेरि पनि नेपालमा त्यो खालको एउटा स्थिति बन्यो, त्यतातिर मान्छेको ध्यान छैन त्यति धेरै होइन, तर जाने अहिले त तपाईँको अहिले जुन विपत्ति सामना गर्ने जुन जनशक्ति राज्यको तर्फबाट तयारी गर्न पर्थ्यो देशभित्र भएको र अन्तर्राष्ट्रिय क्षेत्रका, त्यहाँ सरकार चाहिँ चुकेको छ, अब यो चुकेको कारणले गर्दाखेरि हताहती धेरै भयो भने अब त्यसले जाने तपाईँको एउटा पछिल्लो कालको लागि चाहिँ एउटा गम्भीर शिक्षा लिनुपर्छ, प्रधानमन्त्रीको एकल काँटे जुन प्रवृत्ति छ सबैसँग हात नबढाउने होइन सबैसँग जाने सहकार्य नगर्ने र अझ राजनैतिक पार्टी अब रवि लामिछानेले उत्कृष्ट नमूना प्रस्तुत गर्नुभयो। तत्काल सर्वदलीय बैठक राखेर अनि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गर्नेदेखि लिएर त्यहाँ चाहिँ विपद व्यवस्थापनको लागि सबै कार्यकर्ताहरूलाई परिचालन गर्ने कुरा चाहिँ तपाईँको राम्रो भयो, तर त्यो त चाहिँ तपाईँको पार्टीले गर्ने काम भयो, सरकारले गर्ने काम त भएन। सरकार तर्फबाट त त्यो होइन नि त, होइन? त्यसले गर्दाखेरि प्रधानमन्त्रीको एकल कार्य जुन प्रवृत्ति मैले मात्रै बुझेको छु, मैले मात्रै जानेको छु, म मात्रै हुँ भन्ने खालको जुन खालको एउटा दम्भ र घमण्ड देखा पर्यो, त्यो त्यसको प्रभाव चाहिँ हामीले राहत र पुनर्निर्माणमा पनि देखा परेको छ। अब अहिले विपुल पैसा जाने बाहिरबाट आएको छ, तर त्यसको खर्च अहिले मैले सुनिरहेको छु एनजिओ आई एनजिओले त्यसलाई खर्च गरिरहेका छन्
0: हजुर। कंग्रेस पनि अब फुट्ने परिस्थिति देखिन्छ, कंग्रेसमा पनि होइन यति मिलेको जस्तो देखिँदैन, र एमाले भित्र पनि नेतृत्व नीति र कार्यशैली बारे चाहिँ विभिन्न बहसहरू चाहिँ भइराखेका छन् होइन। अब यो पार्टीलाई थप सुदृढ र जोखिम भनौँ न जनमुखी बनाउनका लागि र जोखिम नमोल्नका लागि चाहिँ तपाईँले देख्नुभएको सुधारका क्षेत्रहरू के हुन् र यसले कस्तो खालको यो राजनीतिक उसमा चाहिँ कस्तो खालको प्रभाव पार्ला भन्ने कुरा पनि हुन्छ कि
1: होइन? अब हाम्रो कामना के हुन्छ भने 46 सालको प्रजातन्त्र स्थापना गर्न र 2062-63 सालको लोकतन्त्र स्थापना गर्नको लागि अहम भूमिका खेल्ने कंग्रेस। कांग्रेसभित्र अन्तर्द्वन्द चर्केर गएको छ, त्यसमा जाने स्वदेशी शक्तिको कारणले भन्दा पनि विदेशी शक्तिको विशेष हात छ भन्ने मलाई लाग्छ, होइन? त्यसले गर्दाखेरि कांग्रेसले आफ्नो एकतालाई जोगाउनको लागि उसले निकै लचिलो भएर प्रस्तुत हुन जरूरी छ, र अहिलेको आवश्यकता तपाईँको लोकतन्त्रवादीहरूको एकता मात्रै होइन, वामपन्थीहरूको एकता र जाने सहकार्य, त्यसपछि अब प्रगतिशील लोकतन्त्रवादीहरूको एकता र सहकार्य, र देशभक्तहरूको बीचमा एकता र सहकार्य, यो तीनटा शक्तिको बीचमा एकता र सहकार्य अत्यन्त जरूरी भएको व्यवस्था अवस्था हो अहिले। अहिले के हो त भन्दाखेरि नेपालमा तपाईँको चाहिँ जुनसुकै तरिकाबाट पनि जस्तो सुपुर्दगी सन्धि गरेर भारतीय फौज नेपालमा आउन सक्ने एउटा परिस्थिति त यो सरकारले निर्माण गरिसकेको छ। भारतीय प्रहरीहरू, सेनाहरू अथवा भारतीय गृह मन्त्रालय मार्फतबाट सबै शक्तिहरू नेपालमा आउन सक्ने, नेपालमा ल्याउन सकिने परिस्थिति बनाइसक्यो यो सरकारले। अब यसले जाने तपाईँको कतै अमेरिकन सेनालाई पनि बाटो खोल्ने तयारी पो गरिरहेछ कि भन्ने कारण भन्ने कुरा चाहिँ अस्ति मुस्ताङ भ्रमणले, प्रधानमन्त्रीको मुस्ताङ भ्रमणले चाहिँ एकदमै त्यो खालको एउटा सनसनी पैदा गरेको छ। अब यसले गर्दाखेरि विदेशी सेनालाई नेपालको भूभाग चाहिँ क्रीडा स्थलको रूपमा दिने होइन, किन यिनी जाने तपाईँको जाने सचेत, एकातिर मैले प्रधानमन्त्रीको सचेतता पनि देख्दिनँ, अर्को कुरो जाने उनी राजनैतिक रूपमा प्रशिक्षित पनि छैनन्, उनी कसैप्रति कमिटमेन्ट पनि छैन, उनको कसैप्रति प्रतिबद्धता कमिटमेन्ट पनि जिम्मेवारीपूर्वक कमिटमेन्ट पनि मैले देख्दिनँ। त्यही पार्टीभित्र पनि पार्टीको ओहदा समाज लिएर पार्टीको निर्णय अनुरूप चाहिँ राजसभा भित्रको निर्णय अनुरूप हिँडेको पनि मैले देख्दिनँ। यो आधारमा उहाँ चाहिँ एकल खाते निर्णय गर्ने र आफ्नो मनोविज्ञानले जे देख्छ त्यही काम गर्ने भा हुनाले यो स्थिति अत्यन्त खतरनाक स्थिति हो। यस अवस्थामा एमाले पनि फुट्नु हुँदैन, कंग्रेस पनि फुट्नु हुँदैन, लोकतन्त्रलाई जोगाएर लिएर जानुपर्छ, भएको संविधानका असल पक्षलाई जोगाउनुपर्छ, संविधान परिवर्तन त गर्नै पर्छ, यसलाई संशोधन त गर्नुपर्छ, कतिपय कुरा राष्ट्रघाती कुराहरू छन् त्यसमा, देशलाई उभो नलगाउने कुरा छन्, त्यसलाई हामीले फाल्नुपर्छ, तर जाने भइरहेको जुन चाहिने संस्थागत उपलब्धि छ त्यसको जगेर्ना गर्ने भनेको एउटा लोकतान्त्रिक शक्ति, प्रगतिशील लोकतान्त्रिक शक्ति हो, अर्को जाने देशभक्तहरू हुन्, अर्को वामपन्थीहरू हुन्, यो तीनटै शक्तिको सहकार्य र एकताले मात्रै देश बचाउन सकिन्छ, अन्यथा देश चाहिँ विदेशी सेनाको चाहिँ तपाईँको चङ्गुलमा गयो भनेदेखि फेरि हामीले चाहिँ तपाईँको सोमालियाको नियति भोग्नुपर्छ, इराकको नियति भोग्नुपर्छ, अफगानिस्तानको नियति भोग्नुपर्छ, र चाहिँ तपाईँको जाने अहिले जाने तपाईँको जुन खाडीका मुलुकहरूमा त 13 मुलुकमा चाहिँ अमेरिकन सेना बसेर बसेको रहेछ, त्यहाँ ती मुलुकहरू पुरै जाने उपनिवेश रहेछन्। अब त्यस्तै उपनिवेश चाहिँ नेपाल बनेर जान्छ, त्यसबाट मुलुकलाई जोगाउनको लागि हामीले चाहिँ तपाईँको यो विपत्तिसँग जुझ्दै मुलुकको राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै विदेशतिर गएका हाम्रो जनशक्तिलाई नेपालमा फर्काउनको लागि मुलुकलाई औद्योगिकरणतिर लिएर जानुपर्छ।
0: हजुर, अझै धेरै जिज्ञासा प्रश्नहरू हुँदाहुँदै पनि आज हाम्रो आजको सन्दर्भको लागि छुट्याएको समय सकिएको हुनाले यहाँलाई यो महत्वपूर्ण समयका लागि र यो धारणाका लागि यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक साध्यबहादुर भण्डारी। उहाँसँगको यही कुराकानीसँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिका संघको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
1: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
8: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
9: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
7: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
10: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
7: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर यिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
11: खै, जन्म दर्ता दिनुहोस् त।
12: जन्म दर्ता गरेको छैन नि म्याडम।
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
12: ए, पहिला कसैले भनेन?
11: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
16: को भाइ र
17: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
16: के भयो यति राति किन रुदिराखे?
17: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
16: ल भन के भयो।
17: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
16: माइला दाईले पक त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
18: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भए पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात जाए।
21: अनुरोध आगर लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
22: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
23: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
22: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाई
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
24: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कही जाता? आ का होई डॉक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
25: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल। और का करे पड़ाला डॉक्टराइन बहिनी, तनी बता दत।
24: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
26: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
24: फल फूल और सागपात बच्चा के खाना साथ साथ
25: सब मिल के खियावल जाए।
24: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
25: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेची देवल जाए।
24: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर भिका के पिए के चाही, बुझलू ने?
25: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
24: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
0: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
1: सफलता अनि संघर्षका कथा,
2: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
24: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
3: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
27: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
28: शुभ प्रभात गुरुआमा।
29: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
28: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
29: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
30: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: हो, अरू भन त।
31: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
32: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
30: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
29: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
32: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
29: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
33: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
34: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार
4: खाना चारको तालिका पालना गरौं।
33: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
33: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
33: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
33: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
27: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटोलको 18 अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म स्वास्थ्यमा बुटवल बुटोल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटोल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षामा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी बुटोल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री कार्यक्रममा हामीले प्रस्तुत गर्ने गर्दछौं। स्वास्थ्य क्षेत्रमा बुटवलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। बुटवलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन्, शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढ़ेको बुटवल हाल कहाँ छ र के काम छ। बुटवल उपमहानगरपालिकाले बुटवलवासीको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै निरन्तर अनुगमन गरिराखेको अवस्था छ। खास गरी चाडपर्वको मुखमा मात्र अनुगमनलाई चुस्त बनाउन खोजिने प्रवृत्तिको अन्त्य गर्दै बुटवलले अनुगमनमा विशेष चासो दिएको हो र अहिले के छ, अनुगमन कार्यलाई कसरी अगाडि बढ़ाइँदैछ, चाडपर्व नजिकै गर्दा हुने बजार समस्याका विषयलाई बुटवलको छ त। आजको अंकमा हामीले यसै विषयमा छलफल गर्नेछौ। त्यसका लागि हामीसँग हुनुहुन्छ बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्याल।
1: विशेष गरेर बुटवल उपमहानगरपालिका यो आर्थिक वर्षमा हामी साउनको महिनामै यो वर्षको अनुगमन कसरी गर्ने भनेर एक खालको खाका बनाइसकेका छौँ। निरन्तर रूपमा एक दिन पनि खाली नराखिकन, अब भोलि मलाई लाग्छ इमर्जेन्सी पर्यो भनेदेखि भोलि पनि हामी छुबिदा भन्दैनौँ। आज बिहान म घरमै थिएँ, एकजनाले फोन गर्नुभयो र तुरन्तै तपाईँ अनुगमन गर्नु पर्यो, यहाँ यस्तो यस्तो अवस्था छ मासुको भन्नुभयो। अनि मैले म निस्किन नभ्याउँदै अनुगमन शाखालाई तपाईँ गइहाल्नुहोस् भने उहाँहरू चाहिँ म आइन्जेल कुर्नुभयो र अनि हामी ती ठाउँमा चाहिँ पुग्यौँ। हामीले यो वर्ष चाहिँ निरन्तर रूपमा कुन महिनामा के को अनुगमन गर्ने, हामी पहिला फ्ल्यास गर्दैनौँ। हामीले उसले नगरपालिकाले संस्थाको तर्फबाट गोपनीयता राखेर मैले कि शाखालाई पनि भन्दैन यो महिना यसको अनुगमन गर्ने भनेर, जुन अनुगमन शाखा कर्मचारी हो उहाँहरूलाई पनि मैले भन्दिनँ। त्यति गोपनीयता राखेर चाहिँ हामीले एक खालको सेड्युल चाहिँ तयार गरिसकेका छौँ। त्यही अनुरूप हामी अनुगमनमा निस्किसकेका छौँ। अहिले अस्ति यहाँले 2 दिन लेख्नुभयो मासुको विषय थियो, त्यो मैले त्यो दिन पत्रकार पनि बोलाएको थिइनँ र यहाँले अघि नै भन्नुभयो चाडबाडको भनेर। बुटवललाई कहिले पनि चाडबाडसित नजोड्नु, सधैँभरि बुटवलको नागरिकहरूलाई हामी स्वच्छ तरिकाले खाना खुवाउनुपर्छ। स्वच्छ मासु, स्वच्छ दुध, स्वच्छ तरकारी, स्वच्छ फलफूल, स्वच्छ खाद्यान्न, स्वास्थ्यकर चिजहरू खुवाउनुपर्छ भनेर निरन्तर रूपमा हामी लागिराखेका छौँ र यो निरन्तरताले बुटवलले पालिकाहरूमा सबैभन्दा अगाडि भूमिका पाउँछ भन्ने चाहिँ, त्यो मूल्याङ्कन पाउँछ भन्ने म आफूलाई चाहिँ लाग्छ। अनि हामी अस्ति 2 दिनसम्म मासुको अनुगमन गर्न गयौँ। जाँदा पहिलोपटक जहाँ प्रवेश गऱ्यौँ त्यहाँ प्रवेश गर्दाखेरि त्यो मासुको अवस्था अर्कै थियो। अनि पहिलो ठाउँमा एकछिन हाम्रो चाहिँ कुराकानी भयो, छलफल भयो, डिस्कस भयो, सबै कुरा भयो। अनि उहाँले भन्नुभयो एकछिन त हामीलाई जित्नै खोज्नुभयो। अनि हामीले भन्यौँ तपाईँ सरकारको मातहत हुनुहुन्छ, तपाईँ दर्ता गर्नुभएको छ सरकारको मातहत हुनुहुन्छ, तपाईँले यो काम नराम्रो गर्दाखेरि हामी सिल गरिदिन सक्छौँ भनेपछि 2 दिन समय दिनुहोस्, मैले 2टा फ्रिज गर्छु, एउटामा कुखुराको एउटामा खसीको राख्छु र अनि त्यही अनुसारले बेच्छु भन्नुभयो। र अर्को ठाउँमा जाँदाखेरि मासु फ्रिजमा छैन, हामीलाई शङ्का लाग्यो। शङ्का लागिसकेपछि भित्र गएर हामी बाहिर निस्क्यौँ, मलाई अझै डाउट लाग्यो तपाईँहरू अझै भित्र जानुहोस् त मासु भेट्नुहुन्छ भनेको त ड्रममा बोरामा बेरेको रहेछ मासु, त्यो किन लुकाइयो त भने हामीलाई पहिचान त हुँदैन, हामी विज्ञ त होइन, तर विज्ञ 2 जना हामीसित जानुभएको थियो। हामी विज्ञ त होइन तर पनि त्यो बाख्रीको मासु भएर लुकाइयो भन्ने हामीलाई शंका लाग्यो, नभए त खसीको हो भने त किन लुकाउनु, किन डराउनु पर्यो, खसीको बोकाको मासु काट्ने ठाउँमा त हामीसित डराउनै पर्दैन। त्यो भनिसकेपछि उहाँलाई पनि हामी त्यही खालको केटाकेटी डराएर लुकायो भन्नु त्यो होइन, हामी मान्दैनौँ भन्यो। त्यही खालको कुरा गरेर हामी पारिबुटोल गयौँ। पारिबुटोल जाँदाखेरि यहाँहरूले त्यो भिडियो पनि देख्नुभयो होला, 16 बाख्रा थियो। म आफू पनि त्यहाँभित्र प्रवेश गरेको छु, 16 बाख्रामा 14 बाख्री 2 बोका रहेछ। त्यस पछाडि हामी यहाँ काटेको मासु कहाँ सप्लाई हुन्छ भनेपछि त्यो ठाउँमा आयौँ, जहाँ हुन्छ हामीले यहाँ पठाउँछौँ भन्नुभयो, त्यहाँ आयौँ। उहाँहरू चाहिँ दुई भाइको रहेछ, त्यो दुई भाइको रहेछ, उहाँकोमा त्यो आउँदो रहेनछ। दाजुले त्यो दाजुले भाउजूले त्यो बाख्री र बोकाहरू राख्ने काम चाहिँ गर्नुहुने रहेछ। अनि उहाँले चाहिँ भनिदिनु भयो भाउजूलाई, तपाईँहरूको कारणले हाम्रो व्यापार पनि मन्दी हुने भयो, हाम्रो व्यापार हुने भएन। भनिसकेपछि भाउजू चाहिँ हामीलाई खोज्दै आउनुभयो। उहाँको श्रीमान भर्खरै 1.5 महिना भएर चाहिँ बितेको, अनि उहाँ आउनुभयो। म महिला हो, उहाँको वेदनालाई मैले म अलिक स्ट्रिक्टली जान्छु भनेको थिएँ। एउटा श्रीमान गुमाएको महिला अनि आफ्नो कुरो राख्न आउनु भएको छ भनेपछि मैले 2 दिनमै तपाईँले त्यहाँबाट हटाउनुपर्छ भन्न खोजेको थिएँ, तर त्यो केसले गर्दाखेरि 10 दिन समय दिएँ। आज म त्यहाँ मान्छे पठाउँदाखेरि एउटा बोका मात्रै छ अरे, सबै हटिसकेको छ अरे त्यहाँ। भनेपछि उहाँले जुन प्रतिबद्धता जाहेर गर्नुभएको थियो त्यो चाहिँ बाख्री, मैले अब बाख्री बाख्रीको ठाउँमा बेच्छु, खसी खसीकै ठाउँमा बेच्छु, मैले मासु काट्ने मान्छे पनि मेरोमा छैन भनेर त्यसरी आफू तिलोतामा बस्नु रहेछ, त्यसरी चाहिँ भयो। र अन्य ठाउँहरूमा पनि हामीले हेरिराखेका छौँ, र यो सप्लायर्सहरूको चाहिँ अलिकति 2 नम्बरी काम चाहिँ देखिया छ। मलाई धेरै मिडियाका साथीहरूले

0: किन कारवाही गर्दैनस्, छिटो कारवाही गर, कहाँ मिलीमातो गरिस्, त्यो मेरो कमेन्टमा चाहिँ म जहाँ बोलेको छु त्यहाँ चाहिँ मिलीमातो गरे होला, तैँले पैसा खाए होला भन्ने खालको कुरा लेख्नु भएको छ। हामीले पैसा खाँदैनौँ, मात्रै जनताबाट निर्वाचित हो नि हामी त, कसैले मन्दिर गरे होइन नि, जनताबाट त्यत्रो भोट पाएर जितिसकेका हुनाले जनताप्रति जवाफदेही हुनुपर्छ भनेर त्यसरी चाहिँ लाग्यो। अझै निरन्तर हामी लाग्छौँ, प्रत्येक दिन जस्तो हाम्रो अनुगमन छ। दुध अहिले सुध्रेको अवस्था छ, दुध कहाँ सुध्रिया भन्नुहुन्थ्यो अनि मैले त्यही ल्याइदिएको छु, कसको दुधमा खराबी छ त्यो ल्याउनु नि त प्रमाणसहित हामी कारवाही गर्छौँ भनेर मैले भने। कतिपयले 10,000 रुपियाँ जरिमाना गरेर पुग्छ भनेर भन्नुहुन्छ, हामी त सङ्घको कानून, प्रदेशको कानून र आफ्नो स्थानीय कानूनलाई टेकेर हो नि जरिमाना गर्ने पनि। मन लाग्यो, रिस उठ्यो भन्दैमा चाहिँ लाख रुपियाँ 2 लाख रुपियाँ जरिमाना गर्ने कुरा पनि हुँदैन। जरिमाना भन्ने कुरा 10,000 र 1 रुपियाँ उस्तै हो, जरिमाना त जरिमाना हो नि त। 1 रुपियाँ जरिमाना भए पनि तपाईँ जरिमानामा पर्नुभयो, 10,000 भए पनि जरिमानामा पर्नुभयो, 1 लाख रुपियाँ भए पनि जरिमानामा पर्नुभयो। भनेपछि हामीले गर्ने काम चाहिँ त्यसरी स्ट्रिक्टली गएका छौँ। तपाईँ तरकारी बजारकै कुराहरू हेर्नुभयो भने प्रत्येक दिनको रिपोर्ट म कहाँ आउँछ, तरकारी बजारको प्रत्येक दिनको रिपोर्ट आउँछ। अब जनताको माग के छ त भन्दाखेरि हाट बजारको पनि एकछिन हेरिदिनु पर्ने भयो भने मैले त्यो ल्याबको भाइलाई चाहिँ भन्छु नै भनेको छु, उहाँलाई चाहिँ हाट बजारमा आएर बाहिरतिरबाट आउने तरकारीहरूको पनि विषादी अलिकति परीक्षण गर्नु पर्यो भनेर भन्छु भनेको छु। अब हाम्रो निरन्तर रूपमा यो मासुको अनुगमनलाई अगाडि बढाउँदै मैले आज अनुगमन शाखाको शाखा प्रमुख लक्ष्मीजीलाई मैले के भनेको छु भने, तिज सकिने बित्तिकै मासु व्यवसायीहरूलाई बोलाएर सचेतीकरण कार्यक्रम, तपाईँले बाख्रीको मासु बेच्ने भए बाख्रीकै मासु बेच्छु भनेर बोर्ड टाँग्नु पर्यो, मूल्य सूची टाँग्नु पर्यो, खसीकोले खसीको टाँग्नु पर्यो, कुखुराकोले कुखुरा टाँग्नु पर्यो, हाँसकोले हाँस टाँग्नु पर्यो। ती सचेतीकरण कम मूल्यमा हजुर 500-600 रुपियाँ कतिमा किलोमा पाउँछ अरे, अब खसीको त 1100 जति कति भइसक्यो होइन। त्यसले गर्दाखेरि त्यो सचेतीकरण नदिएसम्म अनि दर्ता प्रक्रिया नगर्दैसम्म व्यवसाय साथीहरूलाई पनि अलिकति सुध्रिन गाह्रो भएको हो कि भन्ने मलाई आफूलाई चाहिँ त्यो लागेको छ। त्यसो भएर कडाईका साथ हामी अगाडि बढेका छौँ।
1: यहाँहरू जुन हिसाबले जानुहुन्छ होइन, केही सूचना पूर्व सूचना हुन्छ, यहाँ चाहिँ यस्तो यस्तो खालको बिक्री गरिएको छ अथवा केही हुन्छ नि, त्यो खालको सूचना हुन्छ कि यहाँहरूले चाहिँ यतिकै
0: गत वर्ष मलाई एउटा सूचना भएको थियो, भिडियो पनि देख्नुभयो होला, आमालाई काटेको छ बच्चा पेटमा चलेको छ, त्यस्तो खालको भिडियो चाहिँ आयो अनि त्यो ठाउँमा हामी गएर उसलाई कारवाही गऱ्यौँ। नभए भनेदेखि कुन व्यवसायीहरूले कसरी व्यापार गर्दै हुनुहुन्छ भन्ने त अलिकति यत्रो 4 वर्षमा आकलन गर्न पनि हामीले सक्छौँ। सकेसम्म बुटोलको बजारलाई, मासुलाई, दुधलाई, सबै चिजलाई सुधारेर लैजाने एकदमै प्रतिबद्धता जाहेर गरेको छु, मैले प्रतिज्ञा पनि गरेको छु। सकेसम्म भोलि आउने उपप्रमुखहरूले गर्ने अनुगमनलाई पनि यो अहिलेको उपप्रमुखले गरेको अनुगमनको सहयोग पूर्ण रूपमा हुन्छ भन्ने चाहिँ म आफूलाई त्यो लागेको छ। र के भन्छन् भन्दाखेरि, नजान किन जाने, अलिक पछि पछि हिँड भन्ने खालको कुरा पनि मलाई, म त एउटा व्यवसाय रिसाउँछ मसित 4,000 मान्छे खुसी हुन्छ त, मान्छेको स्वास्थ्यको कुरा छ नि त। त्यसले गर्दाखेरि मलाई कति पनि डर लाग्दैन, म एक्लै पनि जान्छु, मैले नगर प्रहरी नलिकन पनि म जान सक्छु, म एकदमै निडर तरिकाले अनुगमनमा म आफू।
1: कुनै कुनै ठाउँहरूमा जाँदाखेरि चाहिँ एक ठाउँमा गइसके पछाडि उसले अन्त खबर
0: एकदमै छिटो
1: समस्या छ कि
0: छ, असाध्यै छिटो हुँदो रहेछ त्यो। विशेष गरेर हामी पहिलो दिन 12 मासु पसल गर्दाखेरि धेरै फ्रेस मासु भेट्यौँ, दोस्रो दिनमा 12 गर्दाखेरि अलिकति मिक्स भएको मासु चाहिँ हामी भेट्यौँ, 2 नम्बरी गरेको भेट्यौँ। ती कुराहरूलाई हामी सुधार्न चाहिँ खोज्नुपर्छ, किन भन्दा मान्छे त 2 नम्बरी काम गर्दै अगाडि जाने हो, छिटो कमाउने हो, छिटो धनी हुने हो भन्छ नि त। त्यसले गर्दाखेरि हामी सुधारको पक्षमा छौँ, व्यवसायहरूलाई त्यस्तो हतोत्साहित गर्दैनौँ। मैले यतिका कुरा गरेँ, कुनै पनि पसलको कुनै पनि व्यक्तिको मैले नाम भनिनँ नि त, किन भन्दा एकछिन हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ, व्यवसायलाई अगाडि बढाउन दिनुपर्छ, 2 नम्बरी कामलाई हामीले रोक्नुपर्छ सरकारको तर्फबाट भन्ने लाग्यो।
1: धेरै पालिकाहरू चाहिँ यही कारणले के होइन, अब जस्तो दुधमा देखिन्छ समस्या अनुगमनको क्रममा जुनसुकै ठाउँमा पनि जाँदाखेरि त्यो अलिकति त्यही डरले व्यवसायमा एउटा भनौँ न एउटा बासी नगरवासी भएर रहँदै गर्दाखेरि भन्ने खालको डर अप्ठ्यारो होइन, व्यवसायले त प्रवर्धन गर्नुपर्छ भन्ने खालले त ब्याक हुने हो नि त होइन। त्यो चाहिँ यहाँमा चाहिँ जुन स्वास्थ्यको हिसाबमा जुन खालले अगाडि बढ्नु भएको छ प्रशंसा योग्य नै छ भन्ने लाग्छ होइन। र अनुगमन गर्न जाँदाखेरि जुन खालको प्रविधि अनि मापन गर्ने यन्त्रहरूको कुरा पनि हुन्छ, हामीसँग चाहिँ कति प्रविधि भनौँ अथवा यन्त्र चाहिँ भनौँ अब ठ्याक्कै दक्ष भएर अलिकति
0: हामी खाद्यकोमा जाँदाखेरि भइरहेको चाहिँ खाद्य तथा गुण नियन्त्रण कार्यालयको प्राविधिकलाई लिएरै जान्छौँ. दुधकोमा जाँदा उहाँलाई लग्छौँ, तेलकोमा जाँदा उहाँलाई लग्छौँ, दहीकोमा महीकोमा जाँदा उहाँलाई लग्छौँ, तरकारी फलफुलमा जाँदा हामीसित सब्जी मण्डी पनि प्राविधिक हुनुहुन्छ, उहाँलाई लिएर हिँड्छौँ. र मासुकोमा अहिले मासु विज्ञ हामीसितै हुनुहुन्छ दुई दुईजना कर्मचारीहरू. तर उहाँहरूबाट पनि अझै विज्ञ चाहिन्छ, पशु चिकित्सक नै चाहिन्छ भन्ने मलाई लागेको छ. र त्यही अनुसारले त्यो दरबन्दी कहाँ छ के छ त्यो खोजेर हामी चाहिँ अगाडि बढ्नुपर्छ. र साँच्चै विशा दिशा साँच्चै दुई नम्बरी छ भन्ने भयो भनेदेखि त हामी सफल हुन्छौँ नि त, त्यस्ता काममा हामी सफल हुन्छौँ भन्ने चाहिँ म आफूलाई लागेको छ. र त्यही अनुरूप हामी अगाडि बढ्छौँ निरन्तर रूपमा. अब तिज आयो, तिजको बेलामा बढी मासु खपत हुन्छ, दसैँको बेलामा बढी मासु खपत हुन्छ, तिहारको बेलामा बढी मासु खपत हुन्छ, दुध पनि हुन्छ दही पनि हुन्छ. ती कुराहरूलाई खाद्यान्नको कुरा अनि गरेर एमआरपीको कुरा, त्यसपछि मूल्य सूचीका कुराहरूदेखि लिएर अनि लेबलका कुरा, यी सबै कुराहरू हामीले हेर्नुपर्छ. म अस्ति सुन्नुभयो होला सायद, म औषध व्यवसाय संघको कार्यक्रममा मेरो मन्तव्य तपाईँले सुन्नुभयो भने पनि तपाईँले बुझ्न सक्नुहुन्छ. किन भन्दाखेरि अब हामीले होइन अब औषधिको डेट एक्सपायर अनि एमआरपी सबै कुरा औषध व्यवसाय संघले आफ्ना व्यवसायहरूलाई सुरक्षित गरेर राख्न सक्नुपर्छ. उद्योग वाणिज्य संघ, उद्योग संघ, रूपन्देही व्यापार संघ अनि रूपन्देही व्यापार संगठन, यी सबै साथीहरूले बजारको अनियमितता, त्यसपछि बजारको फोहोर अनि बजारलाई चाहिँ छोपेर व्यवसाय गरेका कुराहरू यी सबै व्यवसाय साथीहरूले गर्नुपर्छ. पालिकाले चाहिँ बजेट दिन्छ, तपाईँहरूले सुसूचित गर्नुहोस् भनेर मैले अस्ति बोलेकै छु मञ्चबाटै. किन भन्दा हामीले मात्रै जिम्मा लिने होइन, उद्योग वाणिज्य संघले त आफ्ना व्यवसायहरूको जिम्मा लिनु पर्यो, रूपन्देही व्यापार संघले आफ्ना व्यवसायको जिम्मा लिनु पर्यो. अस्ति भर्खरै यहाँ हामीले बुटोललाई अलिक खुला गर्ने क्रममा चाहिँ अलिअलि बुटोलको नगरपालिकाको नगर प्रहरी र व्यवसाय बीचमा अलिअलि झडप देखियो राम मन्दिर लाइनमा. त्यो व्यवसाय साथीहरूले सुरक्षित तरिकाले चाहिँ मैले बाटोमा पेटीमा नराख भित्रै राख भन्दा भए त त्यस्तो हुन्थेन नि त. पटक पटक गएर भन्दा भन्दा नमानेर के गर्छ नगरपालिकाले भन्दा अनि हामीले चाहिँ तान्न बाध्य भएका हौ. त्यस्तो चाहिँ हुन हुँदैन. अब आफ्नो पालिकाभित्र सबै चिज सबै व्यवसायीका छात्र संगठन छन्, खुद्रा व्यवसायीका छात्र संगठन छ, दुध व्यवसायीको छात्र संगठन छ. आफ्नो जिम्मेवारी आफूले लिन पर्यो. हामी बजेट नगरपालिकाको तर्फबाट उहाँहरूले तिरेको राजस्व हामी दिन्छौँ सुसूचित गर्ने. अब सरकार आयो भनेदेखि सरकारले जरिमाना गर्छ, जरिमाना गर्दा हामीलाई पनि अप्ठ्यारो हुन्छ भन्ने खालको कुरा सबै छात्र संगठनले चाहिँ गर्नुपर्छ.
1: हजुर, अब एक खालको बुटलवासीमा चाहिँ अनुगमन हुन्छ है भन्ने खालको चेप चाहिँ बस्यो. बुटलमा मात्रै होइन आसपासका क्षेत्रहरूमा पनि त्यो खालको चाहिँ माहौल बनेको छ. तर त्यो बन्दै गर्दाखेरि चाहिँ खास अलिअलि यसो नगरे हामीले चाहिँ केही नगरे हाम्रो व्यवसाय धराशायी हुन्छ, यता हुन्छ उता हुन्छ भन्ने खालको कुरा त हुँदै भयो. त्यो बाहेक मुख्य चुनौती के रहेछ यहाँले लामो समय भयो?
0: यस्तो छ, मान्छे चाहिँ कानूनभित्र आउन खोजिरहेको छैन. कानूनको दायराभित्र मान्छे आयो भनेदेखि त्यो मान्छे कानूनलाई टेकेर काम गर्छ, उसले दुई नम्बरी गर्न खोज्दैन, उसले ठग्न खोज्दैन. अनि यो नगरपालिका यसलाई जे गरे पनि हुन्छ भन्ने खालको अलिकति मिचा प्रवृत्ति भएको व्यक्ति मात्रै हो. नभयो भनेदेखि अरू ठाउँमा त्यस्तो चाहिँ भेटाइँदैन. अब त्यो दुई चारजना भएकालाई पनि हामीले अनुगमनको माध्यमबाट जरिमाना गरेर, यही हैदराबादी बिरयानी चाहिँ यहाँले हेर्नु न, हामी एकपटक जरिमाना गऱ्यौँ, एकपटक सिल गरिदेऊ, अहिले फेरि आथ्यौँ. अस्ति उहाँलाई मैले बोलाएर तपाईँले आफै यहीँ काटेर कुखुरा काटेर कारोबार गर्नुहोस्, आफै बोका खसी काटेर कारोबार गर्नुहोस्, बाहिरबाट कुहेको मासु लिएर आएर नगर्नुहोस् भनेको हुन्छ भन्नुभएको छ. म गाडीमै थिएँ, उहाँलाई भेटेँ, त्यही मासुको अनुगमन गर्दा मैले त्यसरी चाहिँ कुरा गरेको छु भनेपछि अब हाम्रो होटेलहरूको हुन्छ. होटेलमा आउनेहरूले तपाईँलाई मैले अर्को कुरा भन्छु, अस्ति दिउँसो हिजो नै अस्ति दिउँसो चाहिँ मलाई एकजनाले फोन गर्नुभयो, तपाईँ यहाँ आउनुहोस्, यहाँ चाहिँ बस पार्कमा हामी खाना खाएको, हिजो अस्तिको बासी भात दियो भनेर फोन गर्नुभयो. त्यो फोन नम्बर पनि मैले सेभ गरेर राखेको छु. अनि उहाँले भन्ने बित्तिकै म त एकदम प्रहरी जस्तो मान्छे, भन्ने बित्तिकै म चाहिँ ट्याक्कै त्यहाँ पुगेँ. त्यहाँ पुगेर मैले उहाँको कुकर हेरेँ, हड्केस हेरेँ, कहीँ पनि त्यो बासी भात छैन कि. यत्तिकै पनि मान्छेलाई फेरि भन्नु भएन नि त, यत्तिकै भन्नु भएन. हामीले यति भात पकाएको, तिनजना आएर खानुभयो, 900 रुपियाँ बुझाउनुभयो, हामीलाई केही भन्नु भएन. तपाईँलाई कहाँबाट यो सूचना आयो भनेर भन्नुभयो. उहाँलाई मैले फेरि फोन गरेर मैले भने, कसैको बदनाम गर्नुहुन्न, व्यवसायले गर्दा खाना दिनुपर्छ भनेर फेरि उहाँलाई चाहिँ मैले भने. भनेपछि हामी कहाँ त मरिचमा धुलो भेटियो भने पनि कम्प्लेन गर्नुहुन्छ सेवाग्राहीले. म्याडम आज यो हाट बजारमा मरिच किने, माटो मात्रै भेटियो, के गरौँ भन्नुहुन्थ्यो. तपाईँ आफै त्यहाँ जानुहोस्, उसलाई सच्चिने मौका दिनुहोस्, होइन भने हामी कारवाही गर्छौँ भनेपछि सेवाग्राहीमा पनि त्यो खालको सचेतना फेरि

0: कुनै ठाउँमा जोड्नु भएको थियो, जस्तो एउटा व्यवसाय अर्को व्यवसायको अर्को चिजको त ग्राहक हो नि त, होइन उपभोक्ता हो नि त, त्यो हिसाबले सोचेर पनि एक खालको थ्याङ्कफुल होइन यहाँ उपमहानगरपालिकासँग हुनुपर्नेमा चाहिँ कहीँ कतै हामीलाई चाहिँ बुटल उपमहानगरपालिकाले उठाउनु खोज्यो होइन धपाउनु खोज्यो टाइपको कुराहरू पनि आएको छ, यसलाई चाहिँ के भन्नुहुन्छ?
1: त्यस्तो उठाउँदैन,
0: प्रभावकारी बनाउन के गर्नु पर्छ?
1: उठाउँदैन, म ठाउँ हेरिरहेको छु। अस्ति म एउटा म आफै स्थापना गरेको स्कुल लिएर बाटोमा चाहिँ बजार लागिरहेको थिएँ, त्यहाँको साथीहरूले निवेदन दिनुभयो अनि त्यहाँ नगर प्रहरी सहित म गएँ र आज त्यही क्षेत्रका साथीहरू आउनुभयो, त्यहाँ उठाउन लगाएँ। त्यहाँ के रहेछ भन्दा त्यहाँको क्लबले पैसा उठाउँदो रहेछ कि राजस्व त नगरपालिकामा जम्मा हुनु पर्यो नि, त कानुन त त्यो नहुँदो रहेछ, त्यहाँको क्लबलाई चाहिँ बन्द गराइदियो। त्यसपछि आमासम्म मैले उठाउन थाल्यो भन्नुभयो, त्यो पनि बन्द गरा। त्यस पछाडि आज त्यहाँको एउटा टोली मलाई भेट्नु भएको छ, मलाई भेटेर अब हामीलाई एउटा ठाउँ दिनु भन्नुभएको छ। म वास्तवमा त्यो टोलीलाई हेरिसकेपछि मैले पुलको किनारमा जहाँनिर अलिकति जग्गा खाली छ ती व्यवसायहरूलाई यहाँ राख्न उचित हुन्छ भनेर मैले खोजिरहेको छु, एकदम आत्मसाक्षी राखेर म बोल्छु होइन। कसैको पनि व्यवसाय ढोकेमा बोकेर हिँड्नेको व्यवसायलाई पनि धरा पार्न खोजेका छैनौँ, तर बाटो अवरोध चाहिँ गर्नु भएन। उत्तिखेर आगो लागि होला, दमकल दौड्नु पर्ला, उत्तिखेर मान्छेलाई हार्ट अट्याक होला, एम्बुलेन्स जानु पर्ला, त्यस्तो बेलामा चाहिँ बाटो मिचेर चाहिँ गर्न हुँदैन, उहाँहरूको व्यवस्थापन चाहिँ गर्छौँ। अहिले तपाईँले भुड्की चोकै हेर्नु न कस्तो थियो, भुड्की चोकमा तपाईँ आएर हिँड्नै सक्नुहुन्थेन। भुड्की चोक हटाइसकेपछि अलिक व्यवस्थित भएछ, अब भित्र जाने बाटोहरू चाहिँ अलिक अव्यवस्थित छन्, यिनलाई पनि व्यवस्थित गराउन जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ।
0: अब अहिले एक खालको नकारात्मकता फैलिएको छ नि त होइन, अझै त्यो सँगसँगै पुराना पार्टी भने पछाडि एक खालको एकदमै व्यक्ति सकारात्मक चाहिँ प्राय छैन होइन। त्यसलाई हेर्दाखेरि र अहिले यो अनुगमन गर्ने क्रमलाई विचार गर्दाखेरि कति साथ पाएको चाहिँ अनुभूति गर्नु भएको छ, कति सहयोग चाहिँ मिलेको छ यहाँलाई चाहिँ बुटलवासीबाट भनौँ न।
1: तपाईँको आफ्नो स्वास्थ्य हो नि, तपाईँ बिरामी हुनै खोज्नुहुन्न नि त, अनि ल म पुरानो पार्टी भएँ, तपाईँलाई मन नपरे मान्छे नै भएँ म, तर पनि तपाईँको स्वास्थ्यप्रति म उत्तरदायी छु र राम्ररी अनुगमन गरेको छु भने त तपाईँले मलाई साथ दिइहाल्नुहुन्छ नि त। स्वास्थ्य पछि हो नि पार्टी छ होइन, मान्छे स्वस्थ भयो भने पार्टी हो, मान्छे स्वस्थ भयो भने जागिर हो, मान्छे स्वस्थ भयो भने अरू चिज हो, सामाजिक सेवा हो, पहिला स्वस्थ हुनु पर्यो। सबैले साथ दिनुभएको छ, दुई चारजना त त्यो त जहाँ पनि हुन्छ, अझै यो कलियुग हो, कलियुगमा त राम्रो गर्ने मान्छेलाई त कहीँनिर ठाउँै छैन, नराम्रो गर्नेलाई मात्रै ठाउँ छ भन्ने मैले बुझ्छु। र म आफू निरन्तर आफूले गरेका काममा र यो अरूप्रतिको अरूको स्वास्थ्यप्रति उत्तरदायी हुने कुरामा म निरन्तर नै लाग्छु। आज उपप्रमुख छु लाग्छु, भोलि उपप्रमुख नभए पनि उपभोक्ता भएर नि म लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अन्त्यमा अब के भन्नुहुन्छ आम बुटलवासीलाई र अनुगमनको विषयलाई पनि लिएर चाडपर्वलाई पनि थोरै जोडेर?
1: सबैलाई म विशेष त अब अहिले हरतालिकै आएको छ, यो भदौ 10 गतेको विध्वंसकारी जुन हिमपातले चाहिँ रसुवा, दादिङ, नुवाकोट जस्ता क्षेत्रहरूमा विनाशकारी एउटा
0: महाविपत्ति
1: आइलाग्यो। त्यो विपत्तिले गर्दाखेरि तिजको त म उच्चारण गर्न पनि मन लागेको छैन, किन भन्दा त्यहाँ धेरै मान्छेहरू चाहिँ हराउनु भएको छ, धेरै मान्छेको मृत्युवरण गर्नुभएको छ, धेरै बालबालिकाहरूले चाहिँ बाबा आमा गुमाएका छन्, धेरै महिलाहरूले श्रीमान बाबा आमा गुमाउनु भएको छ, धेरै पुरुषहरूले श्रीमती बाबा आमा गुमाउनु भएको छ। त्यसो भएर यो तिजको बेलालाई त मैले त्यति धेरै कुरा गर्न चाहिँ चाहन्न, तर पनि उपभोक्तासित मेरो एकदमै विनम्रतापूर्वक के अनुरोध छ भने तपाईँ किन्न जाँदाखेरि साबुन किन नहोस्, आफूले त्यसको डेट एक्सपायर हेर्नुहोला, खाने चिज त फरक चिज हो नि त। कपडामा मैले केही भन्दिनँ, कपडा फाटेको लाएर नि केही हुँदैन, कपडा डेट एक्सपायर लाएर नि केही हुँदैन, तर तपाईँले खाने दालमोठ, तपाईँले खाने तेल, तपाईँले खाने चिनी, तपाईँले खाने चिउरा, तपाईँले खाने चामल, दाल, जिरादेखि लिएर सबै चिजमा त्यसको डेट हेर्नुहोस्, एक्सपायरी हेर्नुहोस्, लेबल लगाएको छैन भने हामीलाई कुरा गर्नुहोस्। म कतिपय पसलमा जाँदाखेरि लेबल लगाउनका लागि मैले धेरै कुराहरू उठान गरेको छु, लेबल नलगाइकन तपाईँहरूले बेच्न पाउनुहुन्न भनेर विश्वास पनि गरेर आएको छु भनेदेखि त्यो उपभोक्ताले आफू सचेत हुने कुरा चाहिँ जान्नुपर्छ। उपभोक्ता सचेत भयो भने व्यवसाय आफै सचेत हुनुहुन्छ र व्यवसायमा पनि दुई नम्बरी गर्न हुन्न भन्ने खालको कुरा चाहिँ अहिले परेको छ बुटोलको अनुगमनले। बुटोलमा त व्यवसाय गर्नै पाइएन, बस्न खानै दिएन भन्ने खालको कुरा पनि उठ्न सक्छन्। राम्ररी गर्नुहोस्, हामी सम्मान गर्छौँ, दोसरलाई बढाइदिन्छौँ, प्रमाणपत्र दिन्छौँ, तर मिसावट गर्नुभयो भने हामी कारवाही पनि गर्छौँ।
2: हामीले यतिन्जेलसम्म सुन्यौं बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालसँगको कुराकानी। आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा

समस्या छन् छन् भने रेडियो लुम्बिनीको स्टुडियोको नम्बर 071562012 डायल गरेर र बुटोल उपमहानगरपालिकाको कार्यालय 19 वडा तथा बुटोल उपमहानगरपालिकाका स्वास्थ्य चौकीहरूमा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले पनि यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रमसम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुहोस् त
10: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
10: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
10: ए पहिला कसैले भनेनन्
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड
11: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
12: को भाइ र
13: म दिदी सुन्तली ढोका खोल्नुहोस् न
12: के भयो यति राति किन रुदै आके
13: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
12: ल भन के भयो

0: महाराज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको दिदी।
1: माइला दाइले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
2: ए ल ल हामी लान्छौँ।
3: ल ल अब धेरै नरो, कानूनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए, ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
7: अनुरोध आगन लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा,
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
8: होइन, के भन्छ यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे

0: गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
1: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मन जित्नु भएको छ।
1: अब फाइनल जित्नु छ त
2: हामीले फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोकी जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि पूरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: विवेन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। विवेन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। विवेन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, विवेन नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको विवेन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अङ्क सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज, मिलनचोक, बुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98-75-88-912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98-75-88-914।
3: किन झोक्राउनु भन्छ काका?
4: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
3: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
4: ए, बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228।
6: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी मोबाइल 98026 37 111 र 98026 21 354।
7: साउजी क्यूआर भए
8: ए बगनुस् त मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी हरको

0: अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641 535-641।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
0: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
0: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न। तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
4: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
16: स्वास्थ्यमा बटवल,
17: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
16: असल अभ्यासदेखि मितिका कुरा,
17: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
16: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
17: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
16: कार्यक्रम स्वास्थ्यमा बुटवल।
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
17: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था

0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: Thank you.

0: देखिन्छौ त
1: कहाँ हुनुहुने म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी
0: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
1: हो नि दिदी म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ
1: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
0: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
2: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
3: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पिड इन्टरनेट अल्ट्रा फास्ट स्पिड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
4: CCT कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा BCA, BCS, IT, BBA सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू BBA, BCA, BCS, IT, BFarmacy, BSc, MLT, BSc Nursing, BPS, BNH, M-Pharma विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी CCT कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
5: होइन पुर्खे बा किन के
6: भयो
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी ICU प्रसुति ECG एक्सरे CT स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ

0: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
1: हाय दैव फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
4: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन, के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
10: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
11: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
12: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
10: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
13: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हाड जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
13: 98570021835।
14: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउ त नानी।
14: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शुभारंभ डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: हेर हेर महारानी त अहिलेसम्म सुतिरहनु भएको छ। स्कुल जानु पर्दैन, स्कुल जानु ढिला भइसक्यो, छिटो उठेर रेडी हुनुहोस्। जहिले हेर नाटक।
1: ओहो, अहिलेसम्म सुतिरहेको छन्। ए कमला, कमला छिटो उठेर स्कुल जानु ढिलो भयो।
0: के थाहा, हजुरको बहिनीको तैले पनि यस्तै नाटक हेरेर त वाक्क लागिसक्यो।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
7: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
6: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त
2: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
0: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी त भर्खर 17 कि लागि होइन र?
10: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
10: ए हो र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

Ay, ¿qué te caía?

0: ए बुढा
1: कति
0: नराम्रो सपना देखि
1: तिन महिना खाएर सुतेर के देखे दिउँसँग देखे सपना लाउन यसो नाच्ने जम सधैँ आश गर्छ नि।

0: तेरो
1: नानी
2: हजुर
1: यहाँ आउनेको नानीले कस्तो नराम्रो सपना देख्छ
2: आमा दिउँसोमा देखेको सपना लाग्दैन भन्छन्
1: आमाको

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: उहु ला
7: ल ल ल ल मरेको के हो?
6: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक

0: बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
6: हुन्छ
7: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आज एउटा केटीले भेट्न बोलाइछ, तँ पनि हिँड्ने यार, मलाई एकले डर लाग्छ क्या।

0: आग ना लगे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस की गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर, लकी बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजदीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवपुरी, नेपाल।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा।
4: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
5: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
12: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
14: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
15: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
18: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनु हुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रति

0: business app.
1: 빈도 산지 공부만 룸비니 산지 코아바 레디오 룸비니

0: भरका कुरा माइतका कुरा साह्रै गाउने चिनाइयो होइन आनन्द भावले नि आउँछ तर भैँसी भैँसी नि भो पनि छ नि
1: मैले गरे आज यो महिला दिदी पनि भेट हुने आठको सुख पोख्ने बेदना तपाईँले यो दिन सक्ने भेट्ला छ नि मैले गरेको थिएँ गरे हुन्छ है घर
0: तपाईँहरू घर बसेर घाट काट्दै

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826213154।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
18: सम्पर्क 9857024344 9857035227 र 9857073220।
19: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
20: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
19: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
21: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
22: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
21: आहा यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
21: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
24: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ।
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
28: यो हो हाम्रो समाजमा एउटी टुहुरीले भोग्नु परेको यथार्थ व्यथा। यो हो जीवन जिउन गएको घरमा जीवन झलेको कथा। अनि यो हो बाँच्ने रहर हुँदाहुँदै पनि एउटी अबलाको कलकलाउँदो जीवन कडक्क निमोठेको कथा। प्रस्तुत छ टुहुरीको अत्यधिक सफलतापछि एउटी अबोध चेलीको पीडादायी कहानी, टुहुरी भाग 2।

0: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: स्वास्थ्यमा बटवल।
10: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि मितिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिना सम्मको नियमित खोप पूरा गराउ।
11: 6 महिना पछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिना सम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिना सम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Thank you.

0: भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
0: पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा

0: महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका, न पस्तानी हुने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
1: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज, मिलनचोक, भुजुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। MIS अपरेटर पवन पोखरेल, फोन 98-570-88-912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98-570-88-914।
5: होइन पुर्खेबा, किन के भयो र?
6: बाह्र चौरा घुमे झम्बी एक गरेर आउन।
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी ICU प्रसूति, ECG, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक, मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।

0: होइन है पुर्खे बा, फेरि दौडिदै कता हो?
1: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
2: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
3: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
4: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर
8: पिटेछन्।
5: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: साउजी क्यूआर भयो है?
10: ए, भन्नुस् त, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: दिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: हेलो रेडियो नेटवर्क, अहिले मध्याह्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 को हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द, जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 गते भुटेको सीमा बाढ़ी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। हिम पहिरो झरेको ठाउँमा भदौ 5 गतेदेखि 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको बढ़ेको पाइएको छ। तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था वर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20औं शताब्दीको मध्यदेखि भदौ 5 देखि 10 को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढ़ेको देखिन्छ। उहाँका अनुसार 5200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो। यद्यपि भदौ 5 देखि 10 गते सम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। नेकपा एमालेले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 को हिस्सा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अघिल्लो वर्ष भदौ 24 भएको घटनाको 1 वर्ष पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल्नु भएको हो। भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको उहाँको दावी छ। एमाले त्यस क्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भीड़ नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 को शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै वहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्यसहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुस एकमा तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुस 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617,
1: मोबाइल 9855076678 9855076679 9511625594 9510544।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण, तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई, आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको वहाँको सचिवालयले जनाएको। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द विकासका उपलब्धिहरू, कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ तय गरिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द विभाजन र आणविक तनाव को जोक जोखिम, गरीबी तथा असमानता, बढ़दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सृजित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनवीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही 1000 वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98 5 70 42 4 71, फोन 0175 62 269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175 31 641, 535 641।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्यौ त नानी।
14: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना।
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: हेलो
20: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
20: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
20: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: नमस्कार स्वयंसेविका दिदी।
23: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
24: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
23: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
22: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
23: हो त,
24: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
23: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
25: खै, जन्म दर्ता दिनुहोस् त।
26: जन्म दर्ता गरेको छैन नि म्याडम।
25: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
26: हो र, मलाई त थाहा नै थिएन म्याडम।
25: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
26: ए, पहिला कसैले भनेनन्?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
21: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
21: अब सुन्नुहोस् पूरा समाचार।
23: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
21: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
23: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
21: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
23: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
21: मध्यपान र धूम्रपान सेवन नगरौं।
23: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
21: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले
0: रक्तदान गर्न मिल्छ।
23: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
23: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
23: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
23: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
23: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मैं खडेरी धूर बनकर भुर्र उठ तब तू मोरलाक पानी बनकर बरस। एक घटी के मिलन के बाद वो एक काम के प्रकाश तुह बाप बना कर उड़ा कर फिर से मैं इनसे दूर ले जा। ये प्रकृति के नियम हमा मिलन असंभव कारण तू बदे मैं धरती। हाँ वो एक दूसर से दूर रख पे करल कब्बुनी और रेना मैया के एक उदाहरण हो दिल के पता। वो एक अटूट मैया के अंश हो दिल के पता।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगर स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: सुन्दर।

0: द्वारका खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडी गहना पाइनुका अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-8 82 र 98-470-24-870।

0: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज हामी सबैको दायित्व हो। मदिरान्यो हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: सौजी क्यूआर भयो है?
3: भगनुस् त, मेसेज आएको छैन।

0: पनि कति राम्रो बनेछ के भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनेको छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: मनोरञ्जन का कुरा कतै संस्कृत
1: भएका छन् कुरा कतै माया पीडित
0: हिजोको समाज पुराना
1: हरेक हप्ताको आइतबार र शुक्रबार प्रकाश न्यौपानेको
0: कार्यक्रम
1: सुसेलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज पर्दाका पाइप तपाईँले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 9857020567 र लोकनाथ भट्टराई फोन 9857033058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण सम्पूर्ण लोकपारकी मित्रमा यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज हाम्रो वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली हेर्न र सुन्न सकिन्छ पक्कै पनि आज बुधबार व्यवसायमा प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त केवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने बुधबारलाई भरपूर मनोरञ्जन गराउनका लागि यति बेला उपस्थित भइसकेका छौं तपाईँ पनि तयारी गरिसक्नु भएको छ फोन डायल गर्नका लागि म्यासेज लेख्नका लागि कतिखेर कार्यक्रम सुशीली आउँछ यो तीन दिनको पर्खाई कति लामो पर्खाई हो भनिरहनु भएको छ पक्कै पनि त्यो पर्खाईलाई त्यो तपाईँको जिज्ञासा अथवा तपाईँलाई लागेको कौतल्यता मेटाउनका लागि तपाईँको प्रतिभा पस्कनका लागि तपाईँका म्यासेज पढ्नका लागि तपाईँको फोन उठाएर तपाईँको प्रतिभा सुनाउनका लागि यति बेला हामी जुटिसकेका छौं बुधबार व्यवसायमा बुधबार व्यवसायलाई निकै रमाइलो गराउनुपर्छ 0175 62 012 को बाटो भएर आउनुहोला यति बेला भने तिजकै भाकाले हामीले यति बेला दैलो घार्न चाहन्छौ मिरमी जालैमा राजु परियार र शिला आलेको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

आहा, मिर्मी जालैमा निकै रमाइलो भाकाले दैलो गाएका छौं। बुधबारी बसायो, बुधबारी बसाईलाई रमाइलो गराउनु पर्छ। बाहिरको मौसमले पनि अलिकति च्यालेन्ज गरे गरे जस्तो छ, होइन? त्यो रमाइलो बनाउनका लागि यो मौसमले पनि साथ दिए जस्तो छ। कतिपय तीजको बेला छ, धेरै माइती गाउँतिर हिँड्दै हुनुहुन्छ होला, यात्रा गर्दै हुनुहुन्छ होला, यात्रा गर्दा अलिकति होसियार पूर्वक हिँड्नु होला, गरगहना लाएर नहिँड्नु होला, बेला मौका अलिकति खराब पनि छ। त्यसैले धेरै गरगहना लाएर चाहिँ तीजमा धेरै लामो दूरी चाहिँ नगर्नु होला। यात्रा गर्दा अलिकति मौसम पनि हेरेर यात्रा गर्नुहोला। तीजको बेलामा सबै चेलीबेटीहरू माइती आँगनमा नाच्न जानुपर्छ पक्कै पनि। एक वर्षको पर्खाई हो, त्यो पर्खाईलाई खाजा खाएर तामाको तरकारी पकाएर, होइन, गाउँमा चाहिँ निकै रमाइलो हुन्छ। चिचिन्ना घिरौलाका तरकारी, तामाको तरकारी, यति बेला चाहिँ गाउँमा निकै तामाहरू पाइन्छ। त्यसैले पनि धेरै गाउँतिर पनि लाग्दै हुनुहुन्छ होला। सहज तपाईँको यात्रा चाहिँ जुन गन्तव्यमा पुग्नुपर्ने हो राम्रोसँग होस्, शुभ यात्रा पनि हामी भन्न चाहन्छौ। कतिपय यात्रा गर्दै हुनुहुन्छ, कतिपयले रेडियो सुन्दै हुनुहुन्छ, कतिपय गाडीमा हुनुहुन्छ, कतिपय बाटोमा हुनुहुन्छ, कतिपय चाहिँ पसलमा हुनुहुन्छ। यति बेला चाहिँ तीजको बेला हो, तीजमा चाहिँ धेरै सारी बेच्नका लागि पसलहरूमा चाहिँ सारी चाहिँ झुन्ड्याएर राखिएको पनि देखिएको छ। ती राता सारीहरू लाएर यति बेला चेलीहरू रमाइलो गर्नका लागि पक्कै पनि तयार भइसक्नु भएको छ। धेरै माइत जाँदै हुनुहुन्छ, धेरै चौपारीमा रमाइलो गर्दै हुनुहुन्छ, तर धेरै रमाइलो चाहिँ ठूल्ठूलो टेन्टहरू टाँसेर चाहिँ रमाइलो यसपालि पक्कै पनि कतै देखिएको छैन। जुन भोटेकोसीको जुन प्राकृतिक विपदले पनि हामीलाई त्यो रमाइलो गराएको छैन, तर पनि केही रमाइलो चाहिँ भेटघाट खानपिन चाहिँ भइरहेको छ। त्यसैलाई सहज रूपमा रमाइलोसँग मनाउनु होला। जहाँ जानुहुन्छ, जसरी जानुहुन्छ, खुशीसँगै मनाउनु होला। रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीले तपाईँलाई यही शुभकामना पनि भन्न चाहन्छ। आज बुधबार व्यवसाय हो, यो बुधबार व्यवसायमा 0175 62 012 को बाटो भएर सकेसम्म तीजका भाका गुनगुनाउनुहोस्। अब तीज धेरै छैन, अब हामीले 30 गतिसम्म रमाइलो गर्दै जानेछौ। त्यस पछाडि चाहिँ हामीले तीजका भाका बन्द गर्न बाध्य हुनेछौ, अर्को वर्ष गर्नुपर्छ। त्यसैले पनि फोन गर्नका लागि 0175 62 012 को बाटो भएर आउनुहोला। मनको साथी जीवन कार्कीले हामीलाई पोखराबाट म्यासेज गरिसक्नु भएको छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ प्रकाश सर? सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी, कार्यक्रम राम्रो लाग्छ हजुर। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली गीत संगीतलाई माया गर्नुहोला। सम्पूर्णमा साथीलाई सम्पूर्ण साथीलाई सम्झेको छु, सबैमा भलो

चाहने मान्छे शुभ दिन भनेर हामीलाई मनको साथी जीवन कार्कीले पोखराबाट माया गर्नु भएको छ। कोही काठमाडौँ हुनुहुन्छ, कोही पोखरा हुनुहुन्छ, कोही विदेश हुनुहुन्छ, नेपालमा चाहिँ धेरै व्यस्त पनि हुनुहुन्छ होला। यति बेला माइत जाने तर्खर गरिरहनु भएको छ। मौसम अलिकति पानी पर्ला भनिरहेको छ। लुम्बिनी र गण्डकी प्रदेशमा पानी पर्ने पनि भनेर मौसमविदहरूले चाहिँ भनिरहनु भएको छ। त्यसैले धेरै टाढा यात्रा गर्दै हुनुहुन्छ भने अलिक सजग र अलिक बेलैमा माइत पुग्ने गरी हिँड्नुहोला। यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छौ। यति बेला भने फेरि पनि साइकल किन्न जाम पशुपति शर्मा र जानकी तरामी मगरको आवाजमा रहेको यो रमाइलो तीजको बाका तपाईँका लागि पस्कन्छौ। 71.5 62012 को बाटो भएर आउँदै रहनुहोला।

0: हामीले घरबारै जोडियो राहारैमा तिरिन तिरिन घण्टी बजाउँदै घुमाउन लैजाऊ मलाई सहारैमा के हो यो पशुपति शर्मा र जानकी तरामी मगरको रमाइलो आवाज पछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीले हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार 1 बजेबाट 2 बजेसम्म तपाईँलाई रमाइलो गराउन आउने गर्छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउ पनि आज बुधबार पनि तपाईँसँग रमाइलो गर्नका लागि यति बेला जुटिसकेका छौं। यदि बेला रेडियो भर्खरै मात्रै सुन्नु भएको छ भने 071-5562012 टेलिफोन खुल्ला राखेका छौं तपाईँका लागि। कुराकानी गर्नका लागि कला संस्कृतिको जागरणा कसरी गर्न सकिन्छ, लुकेका प्रतिभाको खोजी कसरी गर्ने, नेपाली लोकदोहोरी गीत तथा नेपाली मौलिकपन बोकेका भाकालाई कसरी बचाउन सकिन्छ, यसको बारेमा पनि कुराकानी गर्न सकिन्छ। यतिखेर चारु मगरले हामीलाई न्यू दिल्लीबाट म्यासेज गर्नुभएको छ। हेलो, गुड आफ्टरनून दर्शन, नमस्कार झोरले, जेदो स्यामी पाउ सियारो ज्याजालो तसी डले, साँच्चै आरामै हुनुहुन्छ। म नवलपुरको मान्छे, फेसबुक पेज मार्फत न्यू दिल्ली इण्डियाबाट सुन्दैछु। रमाइलो कार्यक्रम मार्फत सम्पूर्णमा मिठो सम्झना यति भन्दै छुटिन चाहन्छु। आहो भन्नुभएको छ चान्सारु मगरलाई, म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै साथीलाई मैले आह्वान गरेको छु, यो रमाइलो गर्नुपर्छ, रमाइलो गर्नका लागि जुट्नुपर्छ, जुट्नका लागि उठ्नुपर्छ र हामीलाई साथ दिनुपर्छ। तपाईँले हामीलाई साथ दिने, हामीले तपाईँलाई साथ दिनका लागि। यति बेला टेलिफोनमा मिस कल हो कि साँच्चीकै टेलिफोन आएको हो? हाम्रो प्राविधिक मित्रले चाहिँ यतिखेर टेलिफोन पनि उठाइरहनु भएको छ कार्यक्रमको लागि पक्कै पनि होला। कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन एकदमै छिटो स्वागत गरिहालौँ। हजुर नमस्ते।
1: हजुर प्रकाश सरज्यू नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, आरामै हुनुहुन्छ?
1: हजुर प्रकाश सरज्यू, म उदयपुरबाट बोल्दैछु, टेक बहादुर पुमा राई है सर। प्रकाश सरज्यू,
0: टेक बहादुर?
1: हजुर पुमा राई, हजुर प्रकाश सरज्यू होइन, प्रसोताज्यू।
0: हजुर हजुर
1: हजुर, मैले पनि सुन्दैछु कार्यक्रम चाहिँ यो फेसबुक लाइभमा सर।
0: उदयपुरबाट?
1: हजुर प्रकाश सरज्यू,
0: कस्तो सुनिँदैछ उदयपुरमा, लाइभ कस्तो आइरहेछ?
1: हजुर लाइभ चाहिँ राम्रो आउँदैछ सर, उदयपुरबाट
0: एकदम राम्रो आउँदैछ होइन। हाम्रो प्रशान्त मिलाएको मिलाइ हुनुहुन्छ कि?

0: हजुर सर, मजाले आउँदैछ, राम्रो बढ्दैछ सर।
1: कार्यक्रम कस्तो लाग्छ? पहिलोचोटि सुन्दै हुनुहुन्छ कि पहिला पनि सुन्दै गर्नु?
0: हजुर, मैले चाहिँ यो कार्यक्रम चाहिँ अस्ति पनि मैले सुनेको थिएँ, यो दोस्रो चोटि मैले सुन्दैछु कार्यक्रम है सर।
1: कस्तो कार्यक्रम, राम्रो छ, सुधार्नु पर्ने केही देख्नु भएको छ?
0: हजुर, राम्रो बढ्दैछ सर, मजाले बढ्दैछ, फेसबुक लाइभमा मजाले
1: एकदम सबैलाई, फेसबुकमा तपाईँको उदयपुरमा सम्पूर्णलाई सेयर गरेर कार्यक्रम सुसेली हाम्रो चाहिँ टेक बहादुरजीले चाहिँ सबैलाई सेयर गरिदिनुहुन्छ होइन?
0: हुन्छ सर, हस् सर, हुन्छ सर।
1: अनि बुधबार युवासालमा के कसरी ल्याउनु भएको छ यो लुम्बिनी प्रदेशमा रहने सम्पूर्णका लागि, अथवा रेडियो लुम्बिनी यति बेला फेसबुक लाइभमा सुन्नु भएको छ, टेक बहादुरजीले के कसरी ल्याउनु भएको छ आज?
0: सर, म पूर्वेली लोक भाका गीत गाउँदा हुन्छ सर?
1: पूर्वेली लोक भाका एकदम सुरु
0: गर्नु हुन्छ सर, म गीतै गाउँ, सर म गीतै गाउँछु नि त है सर, एउटा पूर्वेली लोक भाका, यो हाम्रो शम्भु राईको गीत है त सर।
1: हुन्छ, एकदम सुरु गर्नु
0: सर। ए लै लै कहिले जान्छौ उकाली ओराली, कहिले धाउँछौ देवी देउराली, यो मेरो माथि

0: అహై మారుని మాయాలే మార్యో ఓ బరహతి పటుకిలే కమర కసేర లగాఉన చుకు మాయా సంగై బసేర ఓ బరహతి పటుకిలే కమర కసేర లగాఉన చుకు మాయా సంగై బసేర కమర కసేర కమర కసేర లగాఉన చుకు మాయా సంగై బసేర ఓ లగాఉన చుకు మాయా సంగై బసేర
1: कति मिठो स्वर एल्बम त निकाल्नु भएको छैन
0: होइन सर मैले त सर हजुर म एउटा चाहिँ हजुर अब दुःख खबर कोही रहेछ दिन चाहन्छु सर हाम्रो चाहिँ नि यो विराटनगरको रेडियो तारिणी प्रसाद कोइराला महानगर एफएममा उहाँ चाहिँ पारिविधिक मित्र हुनुहुन्थ्यो रहेछ अनि हुनुहुन्थ्यो अनि उहाँ चाहिँ हिजो हाम्रो चाहिँ हाम्रो प्रकाश भण्डार सरज्यू चाहिँ उहाँ चाहिँ हुनुहुन्न रहेछ उहाँ हिजो बाइकमा एक्सिडेन्ट परेर चाहिँ उहाँको चाहिँ दुःखद खबर अब निधन भएछ उहाँ हाम्रो प्रकाश भण्डार सरज्यूको चाहिँ अनि उहाँलाई चाहिँ म हजुरहरूको रेडियो टिमको व्यक्तिगत तर्फबाट र मटिक भादुर कुमारेको तर्फबाट चाहिँ हार्दिक श्रद्धाञ्जलीको भवनपूर्णको शुभकामना पनि दिन चाहन्छु है सर हिजो
1: उदयपुरबाट आउनु भएको छैन चाहिँ उहाँको निधन भएको कुरा चाहिँ बताउनु भयो होइन
0: हजुर सर अनि उहाँ फेसबुकमा हेर्नुभयो भने हुन्छ नि सर अनि उहाँको चाहिँ एक्सिडेन्ट भएछ अनि यसो मैले पनि फेसबुकमा हेरेको थिएँ उहाँ चाहिँ पारिविधिक मित्र हुनुहुन्थ्यो क्या सर अनि महानगरमा चाहिँ उहाँ चाहिँ पारिविधिक मित्र रहेछ अनि हिजो उहाँको एक्सिडेन्ट भएर अनि खस्नु भएछ क्या सर हाम्रो पारिविधिक मित्र प्रकाश सन्दार सर चाहिँ
1: एकदम एकदम हाम्रो तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली छ उहाँको आत्माले चिर शान्ति पाओस् होइन
0: हजुर
1: सर हाम्रो तर्फबाट
0: मान्छे चाहिँ दियोस् हजुर सर चाहिँ राम्रो हुनुहुन्थ्यो गएर चाहिँ हाम्रो पारिविधिक मित्रज्यू चाहिँ अनि उहाँले पनि अब पारिविधिक मित्रले फोन उठाइदिनुहुन्थ्यो अनि हजुर टेक बहादुरजी होइन भन्नुहुन्थ्यो हजुर हो नि सर भन्थ्यो अनि उहाँ चाहिँ हिजो त्यस्तै हुनुभएछ त सर के गर्नु र अब सर अब
1: अनि यो दुःखद खबर होइन अब हामीले रोकेर रोक्दैन टेकबहादुरजी उदयपुरबाट आउनु भएको छ निकै मिठो प्रस्तुति दिनुभएको छ टेकबहादुरजी तपाईँ चाहिँ हाम्रो कार्यक्रम आइतबार बुधबार र शुक्रबार आउने गर्छ उदयपुरमा चाहिँ रेडियो लुम्बिनीको कार्यक्रम सुशेली हाम्रो टेकबहादुरजीले सबैको घर घरमा पुर्याइदिनु भयो फेसबुकमा लुम्बिनीमा आउनुभयो बुटुलमा आउनुभयो भने हामीसँग भेट हुनुपर्छ टेकबहादुरजी होइन फेरि कार्यक्रममा चाहिँ तपाईँ आउनुपर्छ फेसबुकको लाइभमा पूर्वमा चाहिँ हाम्रो कार्यक्रम सुशीललाई सबैको घर घरमा पुर्याइदिनुहोस् यति बेला पनि हामी टोपी खस्यो मेरो पोखरा फेवा तालमा भन्ने खुमान अधिकारी र पूजा पुरीको तीजको भाका चाहिँ हामी बजाउँदैछौँ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने
0: सर्वप्रथम यति मिठो सुरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय हाम्रो प्रकाश सरज्यूलाई नै यो बत्नी गीतमा सम्झन चाहन्छु हजुर हुन्छ सर वेलकम सो मच अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई अनि हाम्रो चाहिँ नि धरान विष्णु पादुकामा हुनुहुने आदरणीय दाजु रोशन फुला हाङराई ताप्लेजुङ निवासी कमल अवन लिम्बु अनि खोटाङ बारा पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई अनि धनकुटा निवासी बहिनी जेनु बान्तवा राई अनि सञ्चालिका आरजे निर्मला कुँवरज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरको बसैबाट म टेक बहादुर कुमारै अहिलेलाई छुटिन्छु ओके बाई बाई
2: बाई टेक बहादुर कुमार राई उदयपुरबाट आउनु भएको थियो कार्यक्रम फेसबुक लाइभबाट हेरेर हाम्रो कार्यक्रम चाहिँ निकै राम्रो छ भनेर हामीलाई चाहिँ फोनबाट आफ्नो प्रतिभा पनि सुनाउनु भएको छ कता हराउनु भएको छ लुम्बिनी प्रदेशमा यति धेरै कला संस्कृति भएको ठाउँ पक्कै पनि हामीलाई माया गर्नुहुन्छ जस्तो मलाई लागिरहेको छ यो कार्यक्रमलाई माया गरिदिनुहुन्छ जस्तो लाग्छ मलाई पूर्वबाट आउँदा धेरै खुसी लाग्छ यो पूर्व उदयपुरबाट हामीलाई चाहिँ निकै धेरै माया गर्नुहुन्छ इलामबाट धेरै माया गर्नुहुन्छ तर लुम्बिनी प्रदेशमै धेरै प्रतिभावान अथवा धेरै प्रतिभा भएका व्यक्तित्वहरू हुनुहुन्छ तर सम्पर्कमा चाहिँ त्यति आउन खोजिरहनु भएको छैन किन कार्यक्रम राम्रो लाग्दैन भन्नुहोला तपाईँसँग म एकदमै जोडिन खोजिरहेको छु कार्यक्रम कला संस्कृतिको जगेना गर्नुपर्छ अथवा लुकेका प्रतिभाको खोजी गर्नुपर्छ समाजमा राम्रा कुराहरू चाहिँ लैजानुपर्छ भनेर हामीले चाहिँ यति बेला कार्यक्रम सुशीली तपाईँको माझमा ल्याएका छौँ धेरै साथीले म्यासेज गरिरहनु भएको छ दिवाकर आचार्य ज्वाङले पनि हामीलाई म्यासेज गर्नुभएको छ नमस्कार म नयाँ मिलदेखि कार्यक्रम सुशीली सुन्दैछु कार्यक्रम राम्रो छ अबको भाका का मार्फत म रेडियो लुम्बिनी अल युनिट का साथ ही मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरुमा समर्पण गर्न चाहन्छु मिल्छ भने भनेर चाहिँ एउटा लोक भाका विमला छेत्रीको रोज्नु भएको छ दिवाकर जी हामीले तीजको भाका मात्रै बजाउने भनेका छौं यो सम्बन्ध अगाडि पनि यो लोक भाका चाहिँ हामी बजाएका छैनौं मिल्छ भने फेरि पनि मेसेज गर्नु होला एउटा तीजको रमाइलो भाका रोज्नु होला दिवाकर जी अन्यथा नसच्नु होला हामीले तीज समयभरि तीजका भाका मात्रै बजाउने भनेर योभन्दा अगाडि पनि हामीले लोक भाकाहरू चाहिँ बजाएका छैनौं त्यसैले यो तीजमै बनाउनु पर्छ तीजलाई एउटा मौलिकपन बोकेका भाकाहरूलाई चाहिँ सकेसम्म अगाडि ल्याउनु पर्छ भनेर हामी लागिरहेका छौं त्यसैले पनि चौतारी कला संस्कृति अथवा चौतारीमा बसेर गाइने भाकाहरू जुन भाका एउटा महिला दिदीबहिनीले निकाल्नुहुन्छ अरूले मादल बजाउनुहुन्छ थपडी बजाउनुहुन्छ ताली बजाउनुहुन्छ वर्षभरि आफूले गरेका दुःखहरू आफूलाई परेका दुःखहरू चाहिँ गीतको मार्फत चाहिँ प्रस्तुत गर्ने यो बेलालाई तीज भनिन्छ त्यसैले पनि म दिवाकर आचार्यज्यूलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु मिल्छ भने फेरि पनि मेसेज गर्नुहोला तीजको भाका हामी बजाउनेछौँ यतिखेर भने टोपी खस्यो मेरो पोखरा फेवा तालमा यो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: नेपालमा युवाका सुन्दै सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भएको छ,
1: कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
2: हजुर नमस्ते।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर कहाँदेखि भन्नुभयो? बुटवलदेखि को बोल्दै हुनुहुन्छ? तुलसीराम बस्याल। तुलसीराम भट्टराई।
2: हजुर
1: आराम हुनुहुन्छ तुलसीरामजी?
2: हजुर तपाईँसँग धेरै दिनमा फेरि वार्तालाप गर्न पाइयो।
1: धेरै रमाइलो। पहिलोचोटि सुन्दै हुनुहुन्छ कि यसभन्दा अगाडि पनि आउनु भएको थियो? होइन गजल सुनाउनु भएको थियो होइन?
2: हजुर।
1: कतिमा पढ्दै हुनुहुन्छ अगाडि?
2: याद गर्नुभयो।
1: टुवेल्भ पढ्दै हुनुहुन्छ। धेरै ग्यापमा आउनुभयो। गजल मिठो लेख्ने मान्छे पक्कै पनि प्रतिभा छ हाम्रो तुलसीराम भट्टराईसँग बुटुलबाट आउनु भएको छ। तुलसीरामजी अरू के गरेर बिताउनु भएको छ दिन? पढाइ भन्दा अलावा केही गर्नुहुन्छ? इक्जाम सकिएको थियो, कार्यक्रम त हेरिरहनु भएको छ। आभार व्यक्त गर्न चाहन्छु। फेसबुकमा जोडिनु भएको छ हामीसँग? फेसबुक चलाउनु हुँदैन। रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गरेर अरू कसैको मोबाइलमा पनि सेयर गरिदिनु होला तुलसीरामजी। एकदमै गजल मिठो लेख्ने मान्छे, आज पनि हामीलाई बुधबार व्यवसायमा मिठो प्रतिभा गजल ल्याउनु भएको छ। एकदमै एकदमै पुराना कुराहरूलाई चाहिँ अगाडि ल्याउनुपर्छ भन्ने जो कार्यक्रम सुशीलीको एउटा पक्कै पनि तपाईँहरू जस्तै पुराना कुरालाई अगाडि ल्याउनुपर्छ भनेर लागिरहेको छ। सुरु गर्नुहोस्। हुन्छ सुरु गर्नुहोस्।
2: यो चाहिँ आजको शीर्षक चाहिँ मेरो प्रेम पश्चात छ यो गजलको नाम। थाके कुर्छु म धेरै त्यो तिम्रो माया थपी नयाँ ऊर्जा दिन्छौ र आदि हुरी आउँदा सम्हाल्न नसकेको जस्तै भएको छ लथालिङ्ग जीवन। आदि हुरी आउँदा सम्हाल्न नसकेको जस्तै भएको छ लथालिङ्ग जीवन। के तिम्रो आगमन गराई यसलाई सजाय दिन सक्छौ र रहर र सपना मेरा तिमीसँग जीवन रङ्ग्याउने रहर र सपना छन् मेरा तिमीसँग जीवन रङ्ग्याउने के जीवनभर तिमीसँगै रमाउन तिमी साथ दिन्छौ र आउँछन् जान्छन् जीवनमा धेरै दुःख सुख के ती दुःख सुखसँगै हुने अवसर मलाई तिमी दिन्छौ त संसारकै सुख तिम्रै पाउमा राखी के तिम्रा दुःख पीर मलाई बोक्न तिमी दिन्छौ र
1: कति मिठो गजल। लथालिङ्ग भएको छ जीवन, तिमी आएर रङ्गाइदिन्छौ र होइन अलि बेला भएको छैन कि ब्याचलर गरेपछि रङ्गाइदिन्छु भन्नुभएको छ कि उहाँले तुलसीरामजी होइन र ब्याचलर गरिसकेपछि तपाईँको जीवन चाहिँ रङ्ग्याउनु पर्छ है त्यही भन्नुहोस् न म ब्याचलर पढ्दा पढ्दै मेरो जीवन रङ्ग्याइदेऊ लथालिङ्गको जीवन सम्हालिदेऊ भनेर होइन च्याट्ट चाहिँ त्यो पार्नु भएको

0: निकै रमाइलो यथार्थको गजल लेख्नु भएको छ तुलसीरामजी. तुलसीराम भट्टराईले हामीलाई बुटुलबाट धेरैमा योभन्दा अगाडि अलिकति याद आयो बल्ल मलाई मिठो गजल लेख्नु भएको थियो. आज पनि निकै रमाइलो मिठो गजल लेख्नु भएको छ तुलसीरामजी. अब बज्ने शान्तिश्री परियारको आवाज आउँदैछ अथवा कुनै तीजको भाका रोक्नु रोज्नुहुन्छ तपाईँले? अहिले चाहिँ हामीले तीजका भाका बजाएका छौँ तिजभरि. त्यही त सुन्नु भएको छैन, त्यो ठिक छ. तपाईँको गीत पनि फेरि बजाउँ. अहिले चाहिँ हामीले तीजका भाकाहरू उठाएका छौँ तुलसीरामजी. यो महिनाभरि तीजका भाका बजाउँछौ, त्यस पछाडि तपाईँले जुन रोज्नुहुन्छ त्यही बजाउँछौ है.
1: भनेपछि यो गजल नेक्स्ट टाइम सुनाउँछु. अझ एउटा राइट लेखेको थिएँ कि,
0: अझ एउटा सुनाउनुहुन्छ?
1: अर्को पटक सुनाउँ कि अहिले सुनाउँ?
0: हुन्छ, अहिले पनि सुनाउनुहोस्, अर्को पटकलाई पनि तयारी गरेर बस्नुहोस्.
1: सुनाउनुहोस् ल. पुरानो यादै यो शीर्षक चाहिँ,
0: पुरानो याद. ओके.
1: यस. आज फेरि उनीसँग भेट भएको थियो त्यही बाटोमा, आज फेरि उनीसँग भेट भएको थियो त्यही बाटोमा, फरक यति थियो कि हामी दुईको पाटोमा, दुई बच्चा बच्ची थिए उनको साथमा र अझै किताब कापी मेरो हातमा. बोलाउ भने कुन साइनोले बोलाउ, थिएन नाता बोलाउने हामी दुई बीचमा. बोलाउ भने कुन साइनोले बोलाउ, थिएन नाता बोलाउने हामी दुई बीचमा. त्यही पनि थोरै साहस गरी बोलाउ कि भनेको, त्यही पनि थोरै साहस गरी बोलाउ कि भनेको, उसको हस्बेन्ड पो रहेछ ब्याक साइडमा.
0: कति रमाइलो होइन, कति राम्रो राम्रो गजल लेख्नुहुन्छ. त्यो कापी भरिको गजल प्रत्येक हप्ताको प्रत्येक तीन बार आएर सुनाउनु पर्यो नि त सबैलाई. तुलसीरामजी यति राम्रो गजल लेख्ने मान्छे कता लुकेर बस्नु भएको छ? परीक्षा चलिरहेको थियो, परीक्षा सक्नु भएको छ. तपाईँले दिएको परीक्षा पक्कै पनि सफलता होस्, ब्याचलरको फर्स्ट इयरमा फेरि पनि जान चाहिँ हलुङ गरिसक्नु होला, यो पनि हामी शुभकामना दिन चाहन्छौ. यति बेला शान्तिश्री परियारको आवाजमा रहेको यो रमाइलो भएको हामी सुनाउँदैछौ. कसैलाई सम्झन चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ. सबैलाई सुनाउन चाहनुहुन्छ होइन तुलसीरामजी? फेरि पनि शुक्रबारी बसाईमा पक्कै भेट हुनेछ होइन? तबसम्मका लागि विदा गर्छु, नमस्ते. तुलसीराम भट्टराई आउनु भएको थियो बुटोलबाट. मेरो परीक्षा चलिरहेको थियो त्यसै कारणले म चाहिँ बीचमा जोइन हुन सकिनँ अथवा जोडिन सकिनँ भन्नुभएको छ. तुलसीरामजी धेरै आभार व्यक्त गर्न चाहन्छु, निकै रमाइला दुईवटा गजल सुनाएर जानुभएको छ. तपाईँसँग पनि प्रतिभा छ, कला छ, गला छ, किन तपाईँले पक्कै पनि पस्कन चाहनु हुँदैन अथवा लाज मान्नु भएको छ अथवा तपाईँ डराउनु भएको छ? नडराउनुहोस् न, आउनुहोस्, फोन गर्नुहोस्. यस्तै तुलसीराम भट्टराई होइन, त्यस्तै गरेर टेकबहादुर कुमार राई जस्तै सम्पूर्णले आफ्नो प्रतिभा सुनाउनका लागि रेडियो लुम्बिनले यति बेला 71 5 62 02 बाटो खुल्ला राखेको छ. धेरै साथीले मेसेज गर्नुभएको छ. जनक रजाली मगरले मिस यु अल भन्नुभएको छ होइन. त्यसै गरेर कडप्री केसरी लौ हाई दर्शन नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाञ्चलबाट कर्णप्री केसी, संगीत घरदाङ तुलसीपुर, कार्यक्रम मजाले सुन्दैछु. यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना गर्दै विदा हुन चाहन्छु भन्नुभएको छ. त्यसै गरेर दिवर्छी पाण्डे दाई के छ, आरामै हुनुहुन्छ? नयाँ जोस नयाँ जाँगरमा देखिनु भएको छ भन्नुभएको छ. दिवर्छी पाण्डेजीलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु. नेपालमा पिपल अभियन्ताको रूपमा, पिपल रोप्ने अभियन्ताको रूपमा भनेर मैले चिन्छु. निकै रमाइलो मान्छे दिवर्छीजी, तपाईँलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरेर धर्मराज ढकालले हामीलाई नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई शान्तिश्री परियारको बर्बादै पार्यो बोलको गीत बजाइदिनुहोस्। आज जन्मदिन मनाउनु हुने सम्पूर्णमा मेरो सासु मम्मी सलमाया भण्डारी, मेरो भतिज दिपराल ढकाल, त्यसै गरेर पाँच थरको साथी आदित्य गौतमलाई जन्मदिनको शुभकामना, सबैमा शुभकामना, दिनको कामना मिठो सम्झना भन्दै बिताउन चाहन्छु भन्नुभएको छ. सबैप्रतिमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दै अहिले पनि शान्तिश्री परियारको बर्बादै पार्यो भोलको गीत तपाईँका लागि 71 5 62 02 को बाटोबाट आउनुहोला, यति बेला स्वीकार्नुहोला.

0: plastic industries. पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिंग स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिलप्रसाद भट्टराई फोन 98570205670 र लोकनाथ भट्टराई फोन 98570335058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही
1: आहा यो रमाइलो भाका र छोटो विश्राम पछि व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा कार्यक्रम सुशीलीको आइतबारी बुधबारी बसाईमा यति बेला प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गेवाली सँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपानी यति बेला तपाईँसँगै छौं हामी तपाईँसँगै छौं र तपाईँ हामीसँगै हुनुहुन्छ रमाइला रमाइला तपाईँका म्यासेजहरू पढिरहेका छौं तपाईँले धेरै भाकाहरू रोज्नु भएको छ सकेसम्म यो महिनाभरि चाहिँ 30 भाका रोज्नु होला फेरि पनि जानकारी गराउन चाहन्छु कार्यक्रम निकै राम्रो छ लीलाधर नेउपानेले हामीलाई राम्रो राम्रो धेरै राम्रो कार्यक्रम सुन्दै ड्यूटी गर्दैछु भन्नुभएको छ कहाँदेखि ड्यूटी गरेर सुन्दै हुनुहुन्छ हामीलाई ठेगाना पनि लेखेर पठाउनु होला लीलाधरजी पक्कै पनि दोहा कतारबाट जस्तो मलाई लाग्छ दोहा कतारको मरमरा इस्तानबुलमा हुने सम्पूर्ण तपाईँ नेपालीहरू जतिलाई हाम्रो रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीको तर्फबाट हार्दिक तीजको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ जति पनि रेडियो सुन्नु भएको छ विदेशमा रहनु भएको छ साथीहरू अथवा नेपालमै रहनु भएको छ सबै सबैप्रति 2083 सालको यो तीजको हरितालिका तीजको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ प्राविधिक मित्र सविता ढकालले मेरो तर्फबाट पनि भन्नुभएको छ हात उठाउनु भएको छ प्रशान्तजीले मेरो तर्फबाट पनि भनिदिनु भन्नुभएको छ दुवैको तर्फबाट र मेरो तर्फबाट रेडियोको तर्फबाट कार्यक्रम सुशीलीको तर्फबाट सबै सबैमा धेरै धेरै शुभकामना हामीले व्यक्त गर्न चाहन्छौ यो कार्यक्रम प्रायोजन अथवा प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया चोकबाट पूर्वपट्टि तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईले हामीलाई यो कार्यक्रमलाई सौजन्य गर्नुभएको छ अथवा प्रायोजन गर्नुभएको छ यो कार्यक्रमलाई प्रायोजन गर्नुभएकोमा उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु तपाईँहरूले नयाँ घर बनाउँदै हुनुहुन्छ पर्दा फिट गर्दै हुनुहुन्छ भने पर्दा लगाउनका लागि प्लास्टिकका सम्पूर्ण कुराहरू चाहिँ त्यो डण्डी अनि त्यसपछि त्यसमा लाग्ने त्यो क्यापहरू सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ उत्पादन गर्नुहुन्छ होलसेल रूपमा पसलहरूलाई पनि वितरण गर्नुहुन्छ तपाईँले होलसेल अथवा पसल गर्दै हुनुहुन्छ उद्योगमा गएर तपाईँले चाहिँ होलसेल मूल्यमा ती सामानहरू खरिद गर्न सक्नुहुन्छ यो कुरा पनि तपाईँको लागि जानकारी दिँदै

पूजा प्लास्टिक इंडस्ट्रीजलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशेली, यो कार्यक्रम सुशेली यति बेला बाहिरको मौसम तराईको हक अथवा बुटुलको हकमा निकै अँधेरिएको छ। कतै तीजमा माइत जाँदै हुनुहुन्छ, कतै ठूला खोला तार्न पर्नेछ भने अलिकति ख्याल गर्नुहोला। पुल नभएको कतै खोला छ भने यति बेला चाहिँ माइत नहिँड्नका लागि पनि हामी आग्रह गर्न चाहन्छौ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा आज ठूलो भारी वर्षा हुन सक्ने भनेर मौसमविदहरूले चाहिँ अनुमान गर्नुभएको छ। त्यसरी पनि धेरै टाढा दूरी अथवा यात्रा गर्दै हुनुहुन्छ, छिटै माइत पुग्नुहोस्। छिटै बेलैमा गएर खाजा पकाएर घरको आमालाई पनि साथ दिनका लागि अथवा सघाउनका लागि अनुरोध गर्न चाहन्छौ। आमासँग बसेर छोरीले गुनासा, घरका कुराहरू होइन ती दुःख पाएका कुराहरू अथवा सुख पाएका कुराहरू चाहिँ साटा साट गरेर तामाको तरकारीसँग खाजा खानुहोला, यो पनि अनुरोध गर्न चाहन्छु। होइन प्रशान्तजी, तामाको तरकारी भन्ने बित्तिकै हाम्रो प्रशान्तजीले पनि निकै मन पराउनु हुँदो रहेछ, त्यसैले पनि हामीलाई पनि मनपर्छ। यो तिजाका खाजासँग तामाको तरकारी निकै रमाइलो हुन्छ अथवा मिठो हुन्छ, खाँदाखेरि रमाइलो पनि हुन्छ। त्यसैले सबै दिदीबहिनीहरूलाई चाहिँ तिजको फेरि पनि शुभकामना दिँदै अहिलेलाई भने फेरि पनि निकै रमाइलो भर्खरै मात्र विष्णु माझीको आवाजमा रहेको तीजको भाका घरबार भन्ने आइसकेको छ। कस्तो छ हामीलाई पनि सुन्न आतुर लागेको छ, तपाईँलाई पनि कस्तो लाग्छ स्वीकार

सुन जस्ता आयो नि त कति रमाइलो भाका। साँच्चीकै यथार्थ बोकेको गीत विष्णुमाझीको आवाजमा रहेको घरबार तीजको भाका यति बेला तपाईँको माझमा राखिसकेका छौं। फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको। लगभग लगभग हामी उत्तरार्धतर्फ आइसकेका छौं। कार्यक्रम सुशीलीको बुधबार व्यवसाय हो। हामी हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म तपाईँलाई रमाइला रमाइला लोक तथा दोहोरी भाकाहरू पर्व विशेषका भाकाहरू लिएर उपस्थित हुने गर्छौं। कार्यक्रमको सुशीली कस्तो लाग्छ तपाईँलाई? जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। जतिले पनि अहिले यति बेला कार्यक्रम फेसबुक मार्फत हेर्नुभएको छ तपाईँहरूसँग एउटा कुरा मात्रै मागेको छु, त्यो फेसबुक पेजबाट सबैलाई शेयर गरिदिनुहोला, सबैको माझमा पुर्याइदिनुहोला। कार्यक्रम सुशीली मैले पनि सुन्न पाए हुन्थ्यो भने जतिको मन मनमा पुर्याइदिनुहोला। विदेशमा रहने साथीहरू जति पनि यति बेला तीजको बेला छ, धेरैले हामी ड्युटीबाट कार्यक्रम सुनिरहेका छौं, ड्युटी गर्नुपर्छ विदेशमा, ड्युटी गर्दा गर्दै पनि मोबाइललाई यसो ठाडो बनाएर चाहिँ हेरिरहेको छु कार्यक्रम भनेर धेरैले दोहा कतारबाट धेरै साथीहरूले हामीलाई मेसेज गर्नुभएको छ। दोहा कतारमा रहने, दुबईमा रहने, कुवेतमा रहने, जति पनि विदेशमा रहनुभएको छ सबै सबै प्रतिलाई म छुट्टी मिलाएर हरितालिका तीजको अवसरमा खाजा खानुहोला तपाईँहरूले पनि, होइन तीज सम्झेर रमाइलो गर्नुहोला। विदेशमा सबै कुरा नमिल्न सक्छ, छुट्टी नमिल्न सक्छ, ड्युटीको अथवा ड्युटी पर्न सक्छ, त्यसले पनि जति पनि जे इच्छा चाहना गरेर जानुभएको छ, बाध्यताले जानुभएको छ, परिवारलाई रोजीरोटीको लागि विदेश फुङ्गाल्नु भएको छ, यी चाडपर्वहरू, यी दशैं, यी तिहारहरू बाध्यताले मन पिरो बनाएर विदेशमा बस्नुभएको छ, सबैप्रति अलिकति तपाईँले जे सोचेर जानुभएको छ घर परिवारलाई सम्पन्न बनाउनका लागि, घर परिवारमा बच्चाहरूलाई पढाउनका लागि जे सोचेर जानुभएको छ, तपाईँले सोचेको कुरा श्री पशुपतिनाथले पूरा गरिदिउन्। देशमै उद्योग धन्दा कल कारखानाहरू खुलेर देशमै रोजगारीको अवसर मिलोस्। हे पशुपतिनाथ, हाम्रा ती विदेशमा रहने सम्पूर्ण नेपालीहरूलाई नेपालमा ल्याउन पाइयोस्। सम्पूर्ण नेपालीहरूप्रति तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रमको लगभग लगभग अन्त्यमा छु। जतिले हेर्नु भएको छ फेसबुक पेजमा आउनु भएको छ, जोडिनु भएको छ, सबैलाई शेयर गरिदिनु होला। पूर्व मेचीदेखि पश्चिम महाकाली, विदेशमा रहने सम्पूर्ण साथीहरूलाई पनि म अनुरोध गरेको छु, यही कुरा मात्रै तपाईँहरूसँग मागेको छु, अरू कुराहरू चाहिँ पूरा हुँदै जानेछ। कार्यक्रम सुशीलीमा कमजोरी केही देख्नु भएको छ भने पक्कै पनि सुझाव सल्लाह प्रतिक्रिया पनि लेख्नुहोला। हाम्रो प्रशान्तजीले यति बेला कार्यक्रमको समय सकिएको छ भन्नुभएको छ, मलाई घण्टी बजाइदिनु भएको छ अथवा रातो बत्ती बालिदिनु भएको छ। प्रशान्तजी, अब म केही समयमा छुट्टिन्छु। यतिन्जेल कार्यक्रम सुन्नुभयो बुधबार व्यवसायमा। कार्यक्रम जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया लेख्नुहोला। जति पनि मेसेज पठाउनुभयो, जतिले प्रत्यक्ष रूपमा रेडियो सुन्नुभयो, जतिले फेसबुक लाइभबाट हेर्नुभयो सुन्नुभयो, सबै सबैप्रति म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर उदयपुरबाट आउनुभएको थियो, उदयपुरबाट हामीलाई सम्झनु भएको थियो अथवा प्रतिभा पस्कनु भएको थियो, टेकबहादुर कुमार राईलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर तुलसीराम भट्टराई बुटुलबाट आउनुभएको थियो, उहाँहरूप्रति पनि धेरै धेरै धन्यवाद दिँदै जतिले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा हेर्नुभएको छ सबै सबै

प्रतीक हार्दिक धन्यवाद दिँदै मेरो आवाज एक घण्टासम्म रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र सविता ढकाललाई विशेष धन्यवाद दिँदै क्यामेरामा रहने प्रशान्त गेवालीलाई पनि एक घण्टा खटिनुभयो तपाईँलाई पनि विशेष विशेष धन्यवाद दिँदै शुक्रबारी व्यवसायमा रमाइला रमाइला तीजका भाका लिएर तपाईँसँग भलाकुसारी गर्न तपाईँका प्रतिभा सुनाउन तपाईँका मेसेज पढ्न तपाईँले दिएका सुझावहरू पढ्नका लागि म पनि जोडिने गरी कार्यक्रममा प्राविधिक मित्रको रोजाईमा रहेको रमाइलो तीजको भाका पृष्ठभूमिमा छोड्दै शुक्रबार एक बजेसम्मका लागि म प्रकाश नेउपानेलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात। साप के काटल इंसान घबराई सकत है।

0: इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढेँ भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
6: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
7: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marca Hachi OPC Cement. Desh ko cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन

0: इनका सुन चाँदी का रेडीमेड गहना पाइन का साथ ही अर्डर अनुसार बिना रसायन का गहना निर्माण कर सुन पुराना गहना संगे नया गहना साथ का साथ ही खरीद बिक्री
1: संपर्क नंबर 071-560-090 मोबाइल नंबर 9874-12882 9874-24870
2: किन झोक्राउनु भछ काका
3: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
2: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
3: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
0: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857-21-757 र 9472-96228

0: हाय दैव फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नानी खाना खान आऊ।
8: लाउ दिनुस।
7: हात धोयौ?
8: धोइसके बाबा।
7: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
8: ढिला भइसक्यो।
9: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
7: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
9: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
10: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
11: नेपाल सरकार विज्ञापनको।
12: उत्सवको पर्व
13: एसआर इप्सन क्यानन ब्रान्डको भात नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
12: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
13: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
12: फोन नम्बर 071-542-6999
14: सौजी क्युआर भयो
15: है? ए भगनुस् त, मेसेज आएको छैन।
16: गरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।

0: जहिले पनि मुख मुखै आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिजे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौँ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेस्ट्रोल बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
8: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
9: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
8: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
12: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
10: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
13: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
15: फोन नम्बर 071531641 535641।
16: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
17: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
18: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
17: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
19: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
20: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
21: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
22: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
21: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
22: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
20: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
23: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
24: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
25: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
24: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
23: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
24: फल फूल और साग पात बच्चा के खाना साथ साथ
25: सब मिल के खियावल जाए,
24: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
25: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेची देवल जाए।
24: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
25: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
0: ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठुक ठ

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
2: हो यी सबै खानेकुरा तयार पार्ने
3: आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
2: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड गरी हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
5: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
7: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा,
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो।

0: यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पक्षीका मासु खाँदा ती औषधिले बिस्तारै बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पक्षीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामी छानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुसेलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नुभएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाइ छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरूमाझ डर र अनुल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव दिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। खोटाङमा पहिलो पटक शुरू भएको स्वर्णबिन्दु प्राशन कार्यक्रममा पहिलो दिन 207 जना बालबालिका सहभागी भएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। सरकारले जारी गरेको बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन निर्देशिका 2082 अनुसार 1 वर्ष पूरा भई 5 वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो। प्रशोधित स्वर्ण भस्म, गाईको घिउ र महकको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सविन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ। ज्वरो, झाडा पखाला, अजीर्ण वा रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। अब विदेशको खबर। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा बढ़ी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। सन् 1994 पुनात्सुङ नदीमा आएको बाढ़ीका कारण 21 जनाले ज्यान गुमाएका थिए। भूटानमा रहेका ताल मध्य 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटर भन्दा बढ़ी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ। भूटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठूला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन्। अब खेल खबर। जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमान बीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागायोमा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन्। नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन पियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ। एसियाली खेलकुदका औपचारिक उद्घाटन यही सेप्टेम्बर 19 हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवाबाड़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राज्यसभा सभापति लामी छिन्नद्वारा प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू। भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्क सँग,
11: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ मित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको सातबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिकहरूमा शहीदहरूको अनुहार मिल्न खाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनीको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरका 2 रोपनी जग्गामा यो पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायत नेताहरू उद्घाटनका लागि पुगेका थिए, तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 40-45 वर्षको जस्तो देखिएको र काममा गम्भीर हेलचक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरी फर्किएका छन्। अब 1 महिनाभित्र सबै शालिकहरूलाई पुननिर्माण गरेर मात्र पार्कको उद्घाटन गर्ने बताइएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र सामान्य मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालाहरूलाई निर्देशन दिनुभएको छ। अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिण्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिण्डर मार्फत समेत ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको सचिवालयले जनाएको छ। ग्लोबल एक्सन नेपालले काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली जीआईएस प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साकन सम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरेको छ। पालिकामा सहकार्य गर्दै आएको ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले मेयर मिठाराम अधिकारीले सफ्टवेयरको फाइल हस्तान्तरण गर्नुभयो। कार्यक्रममा मेयर अधिकारीले प्रविधि निर्माण मात्र प्रमुख कुरा नभई यसको उपयोगिता धेरै महत्वपूर्ण भएकाले अब सम्बन्धित वडा विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। र अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुर नगरपालिका 10 कमल विनायकमा रहेको शिशु स्याहार तथा बाल विकास केन्द्रको उद्घाटन भएको छ। नगरपालिकाले सञ्चालन गर्ने केन्द्रको एक कार्यक्रममा बीच नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले उद्घाटन गर्नुभयो। कार्यक्रममा अध्यक्ष बिजुक्सेले बालबालिकाहरूको मनोविज्ञान र भावनालाई बुझेर व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाले घोषणा पत्रमा उल्लेख गरे अनुसार प्रत्येक वडामा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्य लिएको र अहिलेसम्म 7 केन्द्र सञ्चालनमा रहेको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवाबाड़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। विपद व्यवस्थापनमा सरकारले गरेको कामको राज्यसभा सभापति लामिछानेद्वारा प्रशंसा। हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी। शहीदको अनुहार शालिगमा नमिलेपछि जेन्जे स्मृति पार्कको उद्घाटन स्थगित। गृह सहितका मन्त्रीहरू फर्किए। 1 महिनाभित्र सबै शालिग पुननिर्माण गर्ने भनाई। र काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव कायमै। जुनसुकै सिलिण्डरको ग्यास भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-28
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन हो
10: नानी खाना खान आऊ
11: लाउ दिनुस
10: हात धोयौ
11: धोइसके बाबा
10: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
11: ढिला भइसक्यो
12: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
10: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
12: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
13: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
14: नेपाल सरकार विज्ञापनको को पर्व
15: एसआर इप्सन क्यानन ब्रांड को 5 नंबर प्रदेश को रिजनल अथोराइज डिस्ट्रीब्यूटर
14: ईसीएससी ग्रुप कंप्यूटर सर्विस सेंटर
15: कृषि विकास बैंक को गली विनन चौक देखि 50 मीटर पूर्व अपने भवन में
14: फोन नंबर 071-542-6999 549-6999
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: होइन, के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
1: सौजी क्युआर भयो है?
3: ए, बगाउनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाकुम मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-597-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुठु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मन क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: खै दाई दुईखी लिची रोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थी होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
0: कति धेरै भिडो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
3: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: डढिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाई।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
12: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
11: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
12: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
11: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
12: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
11: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
13: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
5: होइन पुर्खे बा किन के भयो र
6: बाह्र चौरी आइघुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
6: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562744 562744
8: वडा दिक्षीज्यू नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा दिक्षीज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: Thank you.

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
13: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
16: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
15: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
16: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
15: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
16: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
15: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
16: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
15: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो।

0: ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा बीपी गौतमको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षकहरू। राजसोपालाई विपदमा रोएका नागरिकलाई हुच्याउने अन्ध समर्थक नचाहिएको सभापति लामिछानेको भनाई। विपद व्यवस्थापनमा सरकारको काम प्रशंसनीय रहेको दावी। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1367 शव फेला, 5132 जना अझै सम्पर्कविहीन। भदौ 23 र 24 का घटनामा संलग्न सबैलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग। शहीदको अनुहार शालिगमा नमिलेपछि जेएनजी स्मृति पार्क उद्घाटन स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्यकोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्टोक्ति। धनुषङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। र जापानमा कृतिमानी वर्षा, एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।

0: घर
1: बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460।
2: अब हाल खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीका टिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कार्यवाही गर्न सरकारलाई आग्रह पनि गर्नुभयो। रासुपालाई पीड़ामा परेका नागरिकलाई गाली गर्ने अन्ध समर्थक पनि नचाहिने सभापति लामिछानेले स्पष्ट पार्नुभयो। उहाँले रासुपालाई शोक र पीड़ामा परेका भूई मान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको बताउनुभयो। पार्टीको कुनै पनि तहको सदस्य पदाधिकारी जो कोही पनि विपदमा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कार्यवाही गर्ने उहाँको भनाइ छ। फरक प्रसंगमा सभापति लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभयो। उपचार उद्धार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्दै उहाँले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उल्लेख गर्नुभयो। नेपाल जस्ता हरित गृह ग्यास कम उत्सर्जन गर्ने देशले विकसित देशले गरेका कर्मको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नु पर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै सभापति लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुनिल खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लीमा अधिकारी, पुष्प अधिकारी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढा थोकीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतिभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश दिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 336, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ। यस्तै उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शव मध्ये 102 शनाखतपछि अस्पताल बाट आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ भने उद्धार गरिएका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिने सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनुभयो। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड़काउनेहरूको पहिचान गर्नुपर्ने बताउनुभयो। यस्तै भदौ 24 गते सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको ध्वंस बारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ। सरकारले भदौ 24 गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उहाँले अनुसन्धान कहाँ पुगेको छ भनेर प्रश्न गर्नुभएको छ। भदौ 23 गतेको घटना सम्बन्धी अध्ययनको पुनः प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभएको छ। थापाले भदौ 23मा दमन गर्ने, हिंसा भड्काउने र भदौ 24मा अपराध गर्ने सबैलाई कानूनी कार्यवाही गर्नुपर्ने बताउनुभयो। ललितपुरको सातदो बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका आफन्त परिवारजनले शालिकमा शहीदहरूको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनेको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा यो पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुग्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उगारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 40-45 वर्षको जस्तो देखिएको र काममा गम्भीर हेलचिक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किएका छन्। अब 1 महिनापछि सबै शालिकलाई पुनर्निर्माण गरेर मात्र पार्कको उद्घाटन गरिने बताइएको छ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रूपमा पाएको सबै उपहारको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेबसाइटमा वा अरू माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर मनोज शर्मा र निरपध्वज निरौला किजदासले उपहारको विवरण सम्बन्धी निकायमा पेश नगर्ने पदाधिकारीहरूलाई कानूनी दायित्व निर्धारण गर्न पनि निर्देशनात्मक आदेश दिएको छ। एसएनएस जुरिस्टका अधिवक्ता सृजना अधिकारी, चार्टर एकाउन्टेन्ट शैलेन्द्र उप्रेती, अधिवक्ता भावेश गौतम लगायतले उपहार पाउने व्यवस्थाको अनुगमन गर्न र त्यसको व्यवस्थापनका लागि कानून बनाउन निर्देशनात्मक आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। 2082/13 भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको हो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न सम्बद्ध सबैलाई अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यतया भोटे कोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा कुम्भ क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकहरूमा डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई 1 दशकदेखि मातृ तथा नवजातमा धनुषकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत यो उपलब्धि कायम राखेको भन्दै समितिको 79 बैठकमा नेपाललाई सम्मान गरेको हो। धनुषकार टिटनास ब्याक्टेरियाको संक्रमणका कारण हुने गम्भीर रोग हो। टिमोर लेटेस्टमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधि मण्डल सहभागी छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोस गृहमेन्सले नेपालका प्रतिनिधि मण्डल प्रमुख डाक्टर मिश्रलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालाले निर्देशन दिनुभएको हो। बाढी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ। र जापानको नागयामा भएको कृतिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी सयौं खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित स्थानमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने अनुमानबीच केही खेल स्थानमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एफईएफले जनाएको छ। नागयामा एक घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा जान आदेश दिएका थिए। नागोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डेन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका सयौं खेलाड़ीलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। झण्डै 2 घण्टापछि आदेश हटाइएपछि खेलाड़ीहरू आफ्नो आवासमा फर्किएका थिए। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्ने छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेका छन्। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। राष्ट्रपाललाई विपदमा रोएका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको सभापति लामिछानेको भनाई। विपद व्यवस्थापनमा सरकारको काम प्रशंसनीय रहेको दावी। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन। बाढ़ीमा परेका मध्ये हालसम्म 1367 वटा सब फेला, 5132 जना सम्पर्कविहीन। भदौ 23 र 24 का घटनामा संलग्न सभालाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग। सहितको अनुहार शालिगमा नमिलेपछि जेएनजी स्मृति पार्क उद्घाटन आज स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्य कोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्ट उक्ति। धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। र जापानमा कृतिमानी वर्षा, एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। अवस्त अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
3: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Արգականջի օֆիսի սիմենտ, Տեշկո սիմենտ։
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
5: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते। समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। स्थान सिद्धार्थ कटेज, मिलनचोक, बुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98-75-88-912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98-75-88-914।
6: होइन पुर्खे बा, किन के भयो र?
7: बाह्र चौरा आइस घुमे खै एक गरेर आउन।
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
9: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सचे, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: शान्तिको आवाज रेडियो लुम्बिनी। चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
16: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: आज पनि रिखे दाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
19: ए जान्त जान्त
20: होइन, के भयो बाबु?
21: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
20: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
22: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
23: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
24: लो किन नि, के भयो, सन्चो भएन?
23: होइन, यतिकै जानै मन लागेन।
24: यतिकै पनि हुन्छ?
23: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
24: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
25: नमस्ते, कति कामले पाल्नु भयो?
24: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
25: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
23: हस् म्याडम।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो
24: मरेँ नि, के हो?
9: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
24: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
24: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
27: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
28: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
29: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: तिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
4: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊँ न।
5: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
15: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
4: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह

0: प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र अपाङ्गता भयो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह,
2: स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं।
0: नेपालको धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील,
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई, बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो, कार्यवाही गर्ने सरकारको चेतावनी,
3: जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपी बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि कानूनी रूपमा दण्डनीय छ, हामीले कार्यवाही गर्नुपर्नेछ।
0: अत्यधिक तातो चिया वा कफीले अन्ननलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक, मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम,
1: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित, सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभयो। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उहाँले राज्य पीड़ितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभयो। साथै उहाँले राष्ट्रपतिका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने काममा संलग्न पाइए पार्टीले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ।
2: यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं। पीड़ामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने राज्य सात्विकै निर्मम छ र पीड़ितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।
0: सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुछ्न र आशा बगाएका प्रति कटाक्ष गर्नलाई कार्यवाही गर्न आग्रह गर्नुभयो। उहाँले भुटेको सीमा आएको बाढ़ी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जन नेपालको भूमिका नगर्ने भए पनि त्यसको अत्यधिक मूल्य नेपालले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि दबाव बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र हानि तथा नोक्सानी कोष मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो। साथै पीड़ितहरूलाई तत्काल राहत पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाई छ।
1: यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात संचालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्र मन्त्री र पूर्वाधार विकास मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले क्षतिग्रस्त संरचनाको पुननिर्माण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ़ाउन जोड़ दिनुभयो। सड़क यातायात संचालनमा नेपालको क्षमताले नभ्याए ठूला बेली ब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन तथा जलवायु परिवर्तनका कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन पनि उहाँले सुझाव दिनुभयो। जवाफमा मन्त्रीद्वयले दशैं अघि नै सड़क यातायात संचालन गर्ने र प्रभावितका लागि अस्थायी टहरा निर्माण सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको छ। साथै लामो बेली ब्रिजका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको र सामग्री आउने क्रममा रहेको उहाँहरूले बताउनुभयो।
0: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज पन्ध्रौं दिन खोज तथा उद्धारको काम चलिरहेको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भेटिएको शवमध्ये 102 जनाको मात्रै पहिचान पछि आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरेका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
1: यस्तै प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिएको जानकारी दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले रसुवा बाढ़ीपछि प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न प्याकेज र अन्तर्राष्ट्रिय सहयोग परिचालन अघि बढ़ाएको बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले 1-4 महीनाभित्र प्रारम्भिक पुनर्वहाली सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ। बैठकमा सांसदहरूले 3 तहका सरकारबीच समन्वयको कमी भएको, होल्डिङ सेन्डर अस्तव्यस्त रहेको र पूर्व तयारी फितलो भएको भन्दै आलोचना गरेका छन्।
0: यसैबीच बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। बाढ़ी प्रभावितको आवश्यकता र इच्छा अनुसार अस्थायी वा आवासको व्यवस्था गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण थालेको हो। सर्वेक्षणमा प्रभावित परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणका सम्भावित विकल्प तथा खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकताबारे जानकारी संकलन गरिनेछ। प्रमुख इन्जिनियर घिमिरेका अनुसार 1 हप्ताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यसपछि होल्डिङ सेन्टर बाहिर रहेका बाढ़ी प्रभावित परिवारको पनि त्यही फारम मार्फत आवश्यकता मूल्यांकन गरिनेछ। सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास व्यवस्थापन तथा आउँदो पुनर्स्थापना योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा छ।
1: शिक्षा विभागले भोटेको सीमा गएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखेमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा बढ़िरहेको अभाव र मूल्य वृद्धिको अनुगमन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिक्का टिप्पणी नगर्न आग्रह, बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकार र राष्ट्रपति पौडेलको ध्यान आकर्षण, भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत
1: गरे। पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशूली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटक गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पनि पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह समेत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। कैयौं दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताहरूले बताएका छन्। एक सिलिण्डर ग्यासको 3,000 रूपियाँसम्म तिर्नु परेको र त्यो पनि सहज रूपमा नपाएको उपभोक्ताको गुनासो छ। साउनको शुरूदेखि नै अभाव शुरू भएकोमा पछिल्लो समय पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा पुगेको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल ओयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले 58 निजी ग्यास उद्योग रहे पनि निगमलाई सहयोग नगरेकाले आपूर्ति सहज हुन नसकेको गुनासो गर्नुभयो। ग्यास उद्योग सम्बन्धी कानून संशोधन गर्दा कर्मचारी तन्त्रबाट अपेक्षित सहयोग नपाएको उहाँको भनाइ छ। कालो बजारी नियन्त्रणका लागि आवश्यकता अनुसार कानून संशोधन र बजार अनुगमन गर्न उहाँले मन्त्रालयलाई निर्देश दिनुभएको छ।
1: गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुन थालेको छ। एकातिर पृथ्वी राजमार्गको धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा आपूर्तिमा समस्या छ भने अर्कोतिर रसुवागढ़ी केरुङ र तातोपानी नाका बन्द भएपछि रोकिएका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। घुमाउरो बाटोको कारण देखाएर बजारमा सबैजसो उपभोग्य वस्तुको भाव अचाक्ली बढ़ेको छ। अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने चिन्ता छ। यस्तो बेला कालोबजारी बढ़छ। कालोबजारी हुन नदिन अनुगमनको काम कसरी भइरहेको छ भनेर साथी सम्झना महर्जनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीसँग कुराकानी गर्नुभएको छ।
3: अब हामीले पनि हेरिरहेका छौँ, अब हामीले काम भनेको चाहिँ अनुगमन मात्रै भएकोले गर्दाखेरि मूल्य वृद्धि पनि हामीले अब त्यो नियन्त्रण गर्ने भन्दा पनि हामी चाहिँ अब बिक्री वितरण चाहिँ तोकेको मूल्यमा पाएको छ कि छैन भन्ने एउटा कुरा हेर्छौँ, र अब जसले वितरण गर्ने हो उहाँहरूले सहज रूपमा वितरण गर्दाखेरि अब ठगिएको विषयलाई हामीले हेर्ने हो। कतै त्यो व्यापारीहरूले पसलेहरूले चाहिँ गलत नियतले अब बढी मूल्यमा बेचेको छ भने उहाँलाई कारवाही पनि गर्ने हो हाम्रो काम होइन। ग्यास र चिनीमा अलिकति समस्या चाहिँ यतिखेर आपूर्ति व्यवस्थामा थोरै समस्या र ढुवानी समस्याले गर्दाखेरि देखिएको छ भन्ने चाहिँ हामीले हाम्रो बजार अनुगमनबाट निष्कर्ष निकालेका छौँ।
10: ग्यास त पाउनै छाडेको अवस्था पनि छ, सबैतिर पसलहरूमा हेर्ने हो भने रित्तो सिलिण्डर नै उपलब्ध छ भनेको अहिले जुन यातायातको समस्या मात्र एउटा कारक हो कि यो आपूर्तिमै समस्या देखिएको छ त? अहिले यहाँहरूको निगरानीमा के देखियो?
3: हाम्रो निगरानीमा नेपाल आयल निगम कर्पोरेसनसँग हामीले समन्वय गर्दाखेरि उता आयात गर्ने विषयमा चाहिँ आपूर्तिमा अलिकति त्यस्ता समस्या देखिएको छैन, अब आपूर्ति भइरहेकै छ। तर यो पहिला चाहिँ अलिकति हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा ल्याउँदाखेरि वितरण प्रणाली व्यवस्थापकीय समस्या देखिएको भन्ने हामीले अनुभूत गर्यौं। सबैको घरमा सुरुमा हाफ सिलिन्डर थियो, पछि उहाँहरूलाई फुल सिलिन्डर बनाउनको लागि आफ्नोमा भएको घर सबै सिलिन्डरलाई फुल बनाउने भन्ने उद्देश्यले सबै एकैचोटि मार्केटमा सिलिन्डर निस्किँदाखेरि चाहिँ एकैचोटि अभाव जस्तो भयो, र पछिल्लो समयमा फेरि यो विपदले अलिकति बाटोमा समस्या भएपछि ढुवानी नआउँदाखेरि पनि काठमाडौँमा यतिखेर चाहिँ ग्यास अभाव देखिन्छ। तथापि अब बाटोबाट वैकल्पिक मार्गबाट पनि ग्यास लिइरहेको छ। त्यो एनओसीको रिपोर्ट अनुसार चाहिँ 3 दिनमा 88,000 भन्दा बढी सिलिन्डरहरू चाहिँ भित्रिसकेकोले गर्दाखेरि भोलि पर्सिदेखि चाहिँ त्यस्तो समस्या नहुने भन्ने चाहिँ जानकारी दिएको छ। हाम्रो अनुगमन गर्दा पनि तपाईँले भनेको जस्तै खाली खाली छ डिपोहरू, जति आउँछ उहाँहरूले तुरुन्तै 1 घण्टा या 2 घण्टाभित्र नै बिक्री गरिहालेको अवस्था पनि हामीले प्रत्यक्ष रूपमै देखेका पनि छौँ।
10: अब चिनीको सन्दर्भ चाहिँ के हो? चिनी चाहिँ एकै किलोमा 20-30 रुपियाँ बढेको देखिन्छ बजारमा होइन।
3: यो चिनीको समस्या चाहिँ अब यो अलिकति हाम्रो उत्पादनसँग पनि जोडिन्छ। हाम्रो वार्षिक खपत चाहिँ हामीले चिनीको विश्लेषण पनि गर्छौँ, हामी हरेक महिना पनि गर्छौँ। अहिले हाम्रो छुट्टै विभागमा चाहिँ त्यही चिनीको मूल्य विश्लेषण र आपूर्ति व्यवस्थामा कसरी यस्तो भयो त भन्दाखेरि सामान्य एउटा अध्ययन गर्दाखेरि त्यसमा चाहिँ अहिले आन्तरिक हाम्रो वार्षिक खपत चाहिँ लगभग 3,00,000 मेट्रिक टन रहेछ, तर त्यसमा आन्तरिक उत्पादन 1,90,000 मेट्रिक टन जति र अपुग भनेको 1,00,000 मेट्रिक टन 1,10,000-20,000 मेट्रिक टन चाहिँ हाम्रो आयात गर्नुपर्ने। पहिला ल्याएको स्टकहरू सकिँदै जाँदा र यो दशैं तिहार लाग्दै गर्दाखेरि अलिकति स्टक कम भएपछि चाहिँ बजारमा मूल्य जति पुरानो छ त्यो चाहिँ अलिकति बढीमा बेच्ने व्यवसायहरूको त्यो ध्याय देखियो, र हामीले उहाँहरूलाई सकेसम्म त्यस्तो नगर्न अनुरोध पनि गरेका छौँ। कारवाही पनि एक दुई ठाउँ गरेका छौँ। भर्खरै अब खाद्य व्यवस्था कम्पनी लिमिटेड र साल ट्रेडिङलाई त्यो एउटा अनुमति प्राप्त गरिसक्नु भएको छ चिनीको आपूर्तिको लागि, थप चिनीको आपूर्तिको लागि ल्याइसकेपछि चाहिँ चिनीको समस्या पनि नहुने भन्ने चाहिँ हामीले जानकारी लिएका छौँ।
10: अब यो चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यकीय सामान चाहिँ उपलब्धता, त्यसको मूल्य लगायतकामा विभिन्न समस्याहरू आइरहेको छ होइन, व्यापारीहरूलाई चाहिँ यहाँले विशेष सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
3: उहाँ आफै पनि एउटा उपभोक्ता हुन्छन्, एउटाको व्यवसाय भयो भने अर्कोको उपभोक्ता भएकोले गर्दा हामी सबै उपभोक्ता हो। त्यसले गर्दा उपभोक्ताले चाहिँ तोकिएको मूल्यमा तोकिएको गुणस्तरको वस्तु तथा सेवाहरू सहजमा प्राप्त गर्नु उसको दायित्व पनि हुन्छ, अधिकारै हो। तसर्थ अहिलेको विषम परिस्थिति, अब विपद पनि छ, अर्को चाहिँ चाडपर्व पनि आइरहेको अवस्था, उहाँहरूलाई अब त्यो कालो बजारीको रूपमा, कृत्रिम अभावको रूपमा चाहिँ कहिले पनि नगर्नु, किनभने यसले हामीले पनि हामीलाई पनि अप्ठ्यारो छ यतिखेर, काम कारवाही गर्नुपर्ने पनि देखिएको छ। पहिला जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको हो त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छ नि त, त्यही एमआरपीमा बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि अब अलिक कानूनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
0: हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: कृषि मंत्र नार्क संग।
2: बाढीका कारण मरेका पशु पंछी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंछीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
3: उज्यालो रेडियो नेटवर्कबाट देशभरि विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका मुख्य प्रशासनिक निकायमा आगजनी एवं सत्ता फेरबदलको आज 1 वर्ष पूरा भएको छ। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन शुरू भएकामा 24 गते देशव्यापी आगजनी र तोडफोड़ भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। त्यसदिन प्रधानमन्त्री सहित मन्त्रीहरू हेलिकप्टर चढ़ेर भाग्नु परेको थियो। अघिल्लो वर्षको घटनालाई सम्झदै प्रमुख राजनैतिक दलहरूले भिन्दा भिन्दै प्रतिक्रिया दिएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नु भएको छ। एक भिडियो सन्देशमा सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्दै त्यस दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गतेको आगजनी र आक्रमणलाई देशलाई सर्वसत्तावाद र अराजकतामा पुर्याउने सुनियोजित योजनाको संज्ञा दिँदै राज्य दोहनका दोषीलाई कड़ा कार्यवाही हुनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको असन्तुष्टि जायज भए पनि 24 भदौमा भएको तोड़फोड़ र लुटपाट प्रतिक्रान्तिकारी विध्वंस भएको भन्दै यसलाई इतिहासकै कालो दिन भन्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले शान्तिपूर्ण प्रदर्शनमा हिंसा मिसाउने घुसपैठिया र आगजनीका मुख्य योजनाकारको निष्पक्ष उच्चस्तरीय छानबिन गरे कार्यवाही गर्न समेत माग गरेका छन्।
3: ललितपुरको सादोबाटामा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिकहरूमा शहीदको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वधारमन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगिसक्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 45 वर्षका जस्ता देखिने बनाएको र काममा गम्भीर हेलचेक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए।
4: सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दायर रिट निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। योगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायत कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
3: गैरातीको भूकम्पले उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकामा 2 वटा संरचनामा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लोमानथाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाई गैराति गएको 5.3 म्याग्निच्युडको भूकम्पले लोमानथाङ 3 फुवा गाउँको एक घरको छत्र पखाल भत्किएको छ। ढुंगा र माटोले निर्मित घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भने नभएको प्रहरी नायब परीक्षक रामचन्द्र तिवारीले बताउनुभयो। भूकम्पका कारण उपल्लो मुस्ताङमा ठूलो परकम्प महसुस भएको थियो। प्रहरीका अनुसार भूकम्पबाट लोमानथाङ 5 लोमानथाङमा रहेको छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा घर बाहिर बसेका थिए।
4: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ़न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10,00,000 मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया र कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै 3 गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड़ दिएका छन्। अनुसन्धानले 65 डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ। 9,77,282 जना मध्ये उमेर समूहका पुरूष तथा महिला सम्बन्धी तथ्याङ्क अनुसार दैनिक 6 वा त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढ़ाउँछ। कितलीमा पानी पूर्ण रूपमा उमालिसकेपछि तुरन्तै तयार पारिएको चियाको तापक्रम झण्डै 100 डिग्री सेल्सियस अर्थात पानीको उम्लने बिन्दु रहन्छ। यसलाई कपमा खन्याएपछि तापक्रम घटेर झण्डै 90 वा 95 डिग्री सेल्सियसमा झर्छ। पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनट पर्खनुपर्ने अध्ययनले सुझाव दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स दूरपश्चिमलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यससँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ। यस्तै खप्तडको यो लगातार 4थो हार हो। तालिकामा पुछारमा रहेको खप्तड अंकविहीन रहेको छ। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंक सहित 4थो स्थानमा छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: र सोलुखुम्बु जिल्लाको मापे दुर्गोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको यो साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौड़लाई 3 अंक प्रदान गरेको छ। मान्यता प्राप्त दौड़ पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाईका आधारमा अंक पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौड़मा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मञ्जुश्री सिन्धुपाल्चोक र रन उकी जस्ता दौड़ प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। झण्डै 48 किलोमिटर लामो यो दौड़को उचाई 2,914 मिटर रहेको छ। दौड़ पूरा गर्नका लागि अधिकतम 7 घण्टा 45 मिनटको समय सीमा निर्धारण गरिएको छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
3: नेपालको धेरैसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो। कार्यवाही गर्ने सरकारको चेतावनी।
3: अत्यधिक तातो चिया वा कफीले अन्न नलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम।
4: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
1: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
2: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
1: शान्तिको आवाज शान्तिको आवाज
3: तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेट फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
4: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
5: देख्नु भएन औषधि हालेको
4: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
5: हजुर
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
4: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
5: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए बगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्रान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ।
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
28: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
28: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
28: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
29: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
30: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
31: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
30: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
31: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
30: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
31: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
30: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
31: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
30: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364 60।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं। खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ। आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भयो?

0: सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
16: किन झोक्राउनु भछ काका?
17: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
16: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
17: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
18: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मेल, मोबाइल

0: 98571 र 98472928।
1: चन्द्रकुट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकुट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला।
2: यति बेला साँझको 7 बज्यो।
3: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान।
4: सूचना, मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो,
3: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज।
4: शान्तिको आवाज।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। विपद व्यवस्थापनमा सरकारको काम प्रशंसनीय रहेको राष्ट्रपा सभापति रवि लामी छानेको दावी। विपदमा रोएका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको भनाई। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1367 वटा शव फेला परे। 5132 जना सम्पर्कविहीन। भदौ 23 र 24 का घटनामा संलग्न सबैलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माफ। शहीदको अनुहार शालिकमा नमिलेपछि जेन्जी स्मृति पार्क उद्घाटन स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्य कोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्टोक्ति। धनुष टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साथमा र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। जापानमा कीर्तिमानी वर्ष। एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो र नेपाल भलिबल लीग एनबीएलमा आज अन्नपूर्णको तेस्रो जीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीका टिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कार्यवाही गर्न सरकारलाई समेत आग्रह गर्नुभयो। राष्ट्रपालाई पीड़ामा परेका नागरिकलाई गाली गर्ने अन्ध समर्थक पनि नचाहिने सभापति लामिछानेले स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रपाललाई शोक र पीड़ामा परेका भूई मान्छेको पक्षमा उभिनेर उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको बताउनुभयो। पार्टीको कुनै पनि तहको सदस्य पदाधिकारी जो कोही पनि विपदमा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कार्यवाही गर्ने उहाँको भनाइ छ। फरक प्रसंगमा सभापति लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभयो। उद्धार उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्दै उहाँले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उल्लेख गर्नुभयो। नेपाल जस्ता हरितगृह ग्यास कम उत्सर्जन गर्ने देशले विकसित देशले गरेका कर्मको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मंचमा सशक्त रूपमा जलवायु न्याय माग्नु पर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनर्स्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्त संकट सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कणेल, लिमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असल 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश दिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएका छन्। यस्तै उपचारका क्रममा काठमाडौँमा 2 निधन भएको छ। भेटिएका शवमध्ये 102 शनाखतपछि आफन्तलाई बुझाइएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नु भएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनुभयो। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड़काउनेहरूको पहिचान गर्नुपर्ने बताउनुभयो। त्यस्तै भदौ 24 गते सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ। सरकारले भदौ 24 गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उहाँले अनुसन्धान कहाँ पुगेको भन्ने प्रश्न गर्नुभएको छ। भदौ 23 गतेको घटना सम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो। थापाले भदौ 23 दमन गर्ने, हिंसा भड़काउने तथा 24 अपराध गर्ने सबैलाई कानूनी कार्यवाही गर्नुपर्ने बताउनुभयो। ललितपुरको सातदो बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीद का परिवारजन ने शालिक में शहीद को अनुहार मिल नखा भन्द तीव्र असंतुष्टि जनाए पी आज उन्हें भनिग उदघाटन कार्यक्रम स्थगित हो। गत वर्ष भदौ 23 र 24 गते को आंदोलन में जान गुमाएका 45 जना शहीद को सम्झना में अंतरिम सरकार को निर्णय अनुसार पौड़ी पोखरी परिसर को दुई रोपनी जग्गा में यह पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रम में गृहमंत्री सुजन गुरूंग पूर्वाधार मंत्री सुनील लम्सा लगायत का नेता पार्क उद्घाटन का लागि पुगेका भए पनि औपचारिक अनावरण अघि पर्दा उगारेर हेर्दा 24-25 वर्ष का युवा को शालिक 40-45 वर्ष को जस्तो देखिएको र काममा गंभीर हेलचक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजन को गुनासो पछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किएका छन्। अब एक महीना भित्र सबै शालिकलाई पुनर्निर्माण गरेर मात्र पार्क को उद्घाटन गरिने बताइएको छ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रूपमा पाएका सबै उपहारहरूको एकमुष्ट विवरण तयार गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सार्वजनिक पदाधिकारीले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेबसाइट वा अरू माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर मनोज शर्मा र नृप ध्वज निरौलाको इजलासले उपहारको विवरण सम्बन्धित निकायमा पेश नगर्ने पदाधिकारीलाई कानूनी दायित्व निर्धारण गर्न पनि निर्देशनात्मक आदेश दिएको छ। एसएनएस जुरिस्टका अधिवक्ता सृजना अधिकारी चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेती अधिवक्ता भावेश गौतम लगायतले उपहार पाउने व्यवस्थाको अनुगमन गर्न र त्यसको व्यवस्थापनका लागि कानून बनाउन निर्देशनात्मक आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। 2082/13 भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ। पैसिफिक एशिया ट्रावल एसोसिएशन पाटाले नेपालका धेरै जसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगुर नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बु क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्यल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्रावल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमण आउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत यो उपलब्धि कायम राखेको भन्दै समितिको 79 बैठकमा नेपाललाई सम्मान गरेको हो। धनुष टंकार टिटनस ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर रोग हो। टिमोर लेस्टमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधि मण्डल सहभागी छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम घेब्रेयेससले नेपालका प्रतिनिधि मण्डल प्रमुख डाक्टर मिश्रालाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। यस्तै नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 प्राप्त गरेको छ। नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ समतामूलक र विपन्न पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्याए बापत डब्ल्यूएचओले पहिलो पटक संघलाई यो विधाको सम्मान गरेको हो। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा रहेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कवल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तल फाड्कन्स सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यो सबै अन्नपूर्ण चार खेलमा लगातार तेस्रो जीतसहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। यस्तै खप्तलको यो लगातार चौथो हार हो। तालिकामा पुछारमा रहेको खप्तल अंकविहीन छ। प्रतियोगितामा अहिले 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंक सहित चौथो स्थानमा छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। र जापानको नायोगामा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमान बीच केही खेल स्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। नागोयामा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका थिए। नायोगा पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। झण्डै 2 घण्टापछि आदेश हटाइएपछि खेलाड़ीहरू आफ्नो आवासमा फर्किएका थिए। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्ने छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेका छन्। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। विपद व्यवस्थापनमा सरकारको काम प्रशंसनीय रहेको राष्ट्रपति सभापति रवि लामिछानेको दावी। विपदमा रहेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको भनाई। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय समिति गठन। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1637 वटा शव थिए। 5132 जना सम्पर्कविहीन। भदौ 23 र 24 का घटनामा संलग्न सबैलाई कारवाही गर्न कांग्रेस सभापति थापाको माग। शहीदको अनुहार शालिगमा नमिलेपछि जिन्दी स्मृति पार्क उद्घाटन स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्य कोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्टोक्ति। धनुष संकार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। नेपाल भलिबल लीग एनभीएलमा बुधबार अर्थात आज अन्नपूर्णको तेस्रो जीत र जापानमा कीर्तिमानी वर्ष। एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
1: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
2: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
1: शान्तिको आवाज शान्तिको आवाज
3: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
4: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
5: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
6: घर अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: केको छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एकअर्काको कामको सम्मान गरौं समाज परिवर्तनमा अग्रसर बनौ
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
13: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
4: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
14: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
15: स्वास्थ्यमा बटवल
16: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
15: असल अभ्यासदेखि नीतिका कुरा
16: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
15: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
17: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
15: कार्यक्रम स्वास्थ्यमा बुटवल
18: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
18: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
18: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
21: ए ल ल, लिनुहोस् भाइ।
20: अनि दाई, कति भयो पैसा?
21: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
22: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460
1: नेपाल र अकोराब्स्की आईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू। सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। विश्व समुदायसँग समन्वयका लागि विशेष संसदीय समिति गठन गर्न राष्ट्रपा सभापति लामिछानेको प्रस्ताव।
1: यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं।
0: राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको सम्बन्धी रिट खारेज। जेन्जी आन्दोलनका नाउँमा विध्वंस मचाउनेलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग।
2: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनुपर्छ।
0: कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुने। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन।
3: सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पढ़ाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढ़ाइएको हो।
0: र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाऊ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोशी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात् मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
5: बैठकमा कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
6: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
5: एमालेका सांसद गणेश सिंह थगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
7: विपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
5: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापन कामलाई पनि तीव्रता दियो।
5: शिक्षा मन्त्रालयले रसुवा, भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
3: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग, बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने, सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ। त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बालाबालाहरूलाई पढाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो:
9: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढ़ी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौँ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौँ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
10: हात जोडेरै सबलाई बनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर रा, हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
2: भाद्र 23 त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपाली अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। कति सिंहदरबार जलाउने, कति अदालत जलाउने, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी बस्यो, खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनुहुन्न, उसले दण्ड पाउनुपर्छ।
5: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमण निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानीज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जे विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
11: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट शुरू हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट 1-7 शुरू हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेशमा लालबन्दी सिमरा र रौतहर, बागमतीमा चितौन र काठमाडौँ, गण्डकीमा पोखरा र गोर्खा, लुम्बिनीमा गोराही, नेपालगंज र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाडौँमा हुनेछ।
0: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
12: त्यो माग गर्नुभयो भने हामीले यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ, हामीले पुरै पनि राखेका छौँ।
0: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
14: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
19: साझा खबरमा अब मिलीजुली नेपाली। तपाईको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भयो कि छैन? छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको स्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
20: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर 4 2 महिला र 2 पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट रोगबाट पीड़ित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौँ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 टेन्ट चाहिँ टाँगेका थियौँ। 17 चाहिँ टेन्टमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ 8-10 फेरि प्लस हुने भन्नुभयो भने अब अहिले यहाँहरूले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको त प्लस हुन्छ। हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँहरूसँग एड हुन्छौँ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरो हुन्न। हाम्रो चाहिँ होल्डिङ सेन्टरको नियमअनुसार बस्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ बस्न दिनको पर्ने हुनाले यो ठाउँ भरियो भने त्यो अहिले बनेको अस्थायी शौचालय अझ त्योभन्दा 50 मिटर पर सार्न पर्छ।
19: नुवाकोट स्वारा डाँडाका अस्तमान डंगोल, अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै, तपाई विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनु भयो भने तपाईँकै घरसम्म औषधि आइपुग्छ।
12: तपाईँहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईँसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईँसँग छ अथवा प्रिस्क्रिप्सन हरायो, तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँहरूले त्यो बुझाउन माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामी पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ, तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 को वाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन, उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
19: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईँलाई आफूले खाँदै आएको दीर्घरोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेकोसी बाढ़ी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो,
4: कौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने,
0: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष, कुराकानी सहितको विशेष श्रृंखला, पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँ

0: अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
1: मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
2: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढेको छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
1: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
3: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगेको, अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छे एउटै हुन्छ, त्यसले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ।
0: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरई नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
4: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
0: मधेस प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
5: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
6: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनः
5: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
7: छोरी त अर्थको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले भेटा।
5: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढ़ेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
8: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कड़ा शीघ्र कुपोषण भन्छौ हामी, कड़ा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्तावना केन्द्र भनेर 24 पोषण प्रस्तावना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाललोक विशेषज्ञकै निगरानीमा भर्ने गरेर बाललोक विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ।

0: यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं।
1: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
2: भोटेको सिपारी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू भएको छ। राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेशले निर्णय गरेको छ भने कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने भएको छ। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुनेछ। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट शुरू हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाइसी क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

आमा म साइलो के साइलो साउदी अरबबाट साइलो बोलेको।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढ़ी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढ़ाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
9: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
10: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनु हुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज, मिलनचोक, भुटुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98578912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98578914।

0: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
1: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
2: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
1: शान्तिको आवाज शान्तिको आवाज
3: रमिला तिमीले के भन्न खोजेको हो के हो भन धक्नमा नि भन न
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर त्यही भएर
3: किन त्यस्तो गरेको होला त
4: के गर्ने सर अब प्रहरीलाई खबर गर्ने
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ त्यस्तो विवाह गैर कानूनी हुन्छ विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ
5: बाल विवाह कानूनी अपराध हो यसलाई आजैबाट रोकौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
7: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
10: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
9: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
10: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब
10: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
9: हजुर
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
9: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
6: नेपाल सरकार विज्ञापन बोर्ड
11: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
12: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
13: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
12: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
13: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
15: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
16: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
19: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
18: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यो, निकै हतारमा पो देखिन्छौ त।
19: कहाँ हुनु नि, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
18: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
19: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
18: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
19: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
18: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
20: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: विवेन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, विवेन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छूट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। विवेन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, विवेन नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको विवेन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई। चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज, मिलन चोक, भुटवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98578-89912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98578-89914।

0: हाय दैव, फेरि मदिर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 071-542-6999-549-6999।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
8: होइन के खुसीको खबर हो दाजु?
7: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
9: सौजी क्युआर भयो है?
10: ए बोक्नुहोस् त, मेसेजै आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्रि।
2: चिसो बतासँगै आयो मिठो रातको बहार, चिसो बतासँगै आयो मिठो रातको बहार, ताराहरूले सजाइदिए आकाशको संसार, मनका कुरा मनैदेखि साटौं आज हामी, मनका कुरा मनैदेखि साटौं आज हामी। स्वीकार्नुहोस् सबैलाई हाम्रो यो कार्यक्रम शुभरात्रिको नमस्कार, स्वीकार्नुहोस् सबैलाई हाम्रो यो शुभरात्रि कार्यक्रमको नमस्कार। नमस्कार सम्पूर्ण श्रोतामा, कार्यक्रम शुभरात्रि सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री जत कण्डेल भने मलाई प्रविधिबाट मिठो सम्झन गर्दै हुनुहुन्छ रोमसँगै प्रशान्तले। कार्यक्रम शुभरात्रि हरेक बुधबार रात को 9 बजे पछाडि करिब 10 बजेसम्म तपाईसँगको सयात्रामा हामी आउने गर्छौं। आज पनि उपस्थित भइसकेका छौं। तपाई हामीलाई www.radiolumbini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन सँगै रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडीमा प्रत्यक्ष सुन्दै हुनुहुन्छ भने तपाईँ लुम्बिनी प्रदेश आसपासमा बस्दै हुनुहुन्छ भने हामीलाई मजाले ट्युन अन गर्न सक्नुहुनेछ 96.8 MHz ध्वनि तरंगबाट पनि मिठो यात्रामा जुट्न सक्नुहुनेछ। कार्यक्रमलाई सुमधुर बनाउनका लागि हामी केही गजल मुक्तकहरू सँगै तपाईँका लागि मिठा मिठा संगीतहरू सँगै उपस्थित भएका छौं। केही साथीहरू आउन चाहनुहुन्छ र मुक्तकहरू सुनाउन चाहनुहुन्छ, गजल सुनाउन चाहनुहुन्छ अथवा केही छैन तपाईँसँग गजल मुक्तकहरू पनि आफ्नो आफन्तजन प्रियजनलाई शुभरात्रि शुभ सपनीको कामना गर्न चाहनुहुन्छ भने पनि मजाले हामीलाई डायल गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 071-562-012 यो नम्बर भएर आउन सक्नुहुन्छ। जहाँबाट आएर तपाईँका केही रचनाहरू छैनन् भने पनि केही छैन, तपाईँ आफन्तजन प्रियजनलाई शुभरात्रिको कामना गर्न सक्नुहुनेछ। सँगै कार्यक्रममा तपाईँसँग केही मिठा भलाको सारी हुनेछन् र सन्देश पठाउन चाहने साथीहरूले रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी सर्च गर्नुहोला, त्यहाँ हामीलाई लाइभ भेट्न सक्नुहुन्छ र तपाईँले कमेन्ट बक्समा हामीलाई तपाईँका मिठा सन्देशहरू छोड्न सक्नुहुनेछ जुन सन्देशहरू हामीले यहाँबाट वाचन गर्नेछौं। अब भने कार्यक्रमको शुभारम्भ गरौं यो मिठो सुमधुर सांगीतिक आवाजबाट। सुमधुर सांगीतिक आवाजपछि पुनः उपस्थित हुनेछौ, हामी सँगै रहनुहोला।
3: नमस्ते है नमस्ते होइन बुढे, नमस्ते है नमस्ते होइन बुढे।

के सोचेर माया लागेको थिए, दिल घोचेर गयो। निकै मिठो आवाज रहेको थियो तपाईँको लागि भर्खर मात्र, पक्कै पनि मिठा मिठा साङ्गीतिक आवाज त तपाईँको लागि पक्कै रहनेछन्। सँगै केही गजलहरू हामी जोड्ने पनि हाम्रो प्रयत्न रहनेछ। तपाईँ हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ भने हामीलाई www.radio.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशनबाट तपाईँले साथ दिन सक्नुहुनेछ। कार्यक्रम शुभरात्रि हो, रेडियो लुम्बिनीको प्रस्तुति, र हरेक बुधबार हामी यसै समयमा उपस्थित हुने गर्छौं तपाईँसँगको सहयात्रामा जुट्नका लागि। आज पनि उपस्थित भएका छौं, पक्कै पनि साथ सहायता तपाईँले दिनुहुनेछ। कार्यक्रम एउटा विशुद्ध सन्देश तपाईँले आफ्नो साथीहरूलाई दिन चाहनुहुन्छ भने पनि मजाले दिन सक्नुहुन्छ। कल गरेर 071-5-62-012 लाइन भएर, यदि होइन म कल गर्दिनँ सन्देश चाहिँ छोड्छु भन्ने लाग्छ भने तपाईँ रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडीमा गएर मजाले हामीलाई प्रत्यक्ष सुन्न पनि सक्नुहुन्छ, र कमेन्ट बक्समा त्यहाँ तपाईँले आफ्नो सन्देशहरू छोड्न सक्नुहुनेछ। यो अपेक्षा राख्न चाहन्छु तपाईँको साथ पक्कै रहनेछ। करिब करिब 10 बजेसम्म यो साथ सहायतामा जुट्नुहुनेछ। यति भनिरहँदा हामी सकेसम्म गजलहरू जोड्ने हाम्रो प्रयत्न रहनेछ। गजल रहेको छ, यो गजल शुरू हुन्छ यसरी। तिमी बिना यो मनलाई कहाँ शान्ति मिल्छ र, तिमी बिना यो मनलाई कहाँ शान्ति मिल्छ र, तिम्रो याद बिना यो मुटुलाई कहाँ निद्रा मिल्छ र। सँगै हिँड्ने सपना कति सजाएका थियौं, सँगै हिँड्ने सपना कति सजाएका थियौं, भाग्यले छुटाएपछि त्यो सपना कहाँ पूरा हुन्छ र। तिमी टाढा छौ तर याद अझै नजिक छ, तिमी टाढा छौ तर याद अझै नजिक छ, मुटुमा बसेको मान्छे दूरी दूरीले कहाँ टाढा हुन्छ र। साँझ पर्दा झन् तिम्रै सम्झना आउँछ, साँझ पर्दा झन् तिम्रै सम्झना आउँछ, एक्लो मनलाई सम्झना भन्दा ठूलो साथी कहाँ मिल्छ र। माया साँचो थियो समय हाम्रो थिएन, माया साँचो थियो समय हाम्रो थिएन, कहिलेकाहीँ प्रेम भएर पनि मिलन कहाँ हुन्छ र। तिमी खुसी रहनु यही मेरो अन्तिम चाहना, तिमी खुसी रहनु यही मेरो अन्तिम चाहना, साँचो माया गर्नेले आफ्नै खुसी मात्र कहाँ खोज्छ र। तिमी तिम्रो याद बिना यो मुटुलाई कहाँ निद्रा मिल्छ र, भाग्यले छुटाएपछि त्यो सपना कहाँ पूरा हुन्छ र। मुटुमा बसेको मान्छे दूरी दूरीले टाढा कहाँ हुन्छ र, एक्लो मनलाई सम्झना भन्दा ठूलो साथी कहाँ मिल्छ र, कहिलेकाहीँ प्रेम भएर पनि मिलन कहाँ हुन्छ र। साँचो माया गर्नेले आफ्नै खुसी मात्र कहाँ खोज्छ र, साँचो माया गर्नेले आफ्नै मात्र खुसी कहाँ खोज्छ र, हो आफ्नै मात्र खुसी कहाँ खोज्छ र।

0: तिमी बिना अरू सुत्नै सक्दिन म हो प्रेम गर्ने मान्छेलाई यस्तै यस्तै हुन्छ एउटा कसैले कसैलाई माया गर्छ र मनदेखि उसलाई मन पराउँछ र उसको लागि हरेक चिज गर्न ऊ तत्पर हुन्छ भने पक्कै पनि उसका लागि हरेक जीवनका पल पल क्षण क्षण यादगार र निकै प्रिय रहन्छन् हो गीतले यस्तै भन्दै थियो तिम्रो लागि म एक पल छोड्नै सक्दिनँ तिम्रो कल्पनामै जिन्दगी बिताइरहेछु एउटा बिछोडिएको प्रेम कथा जस्तै जीवन यात्रा हो कहिले हाँसो रहन्छ कहिले रोदन यस्तै हो रुदाका पलहरू कस्ता हुन्छन् हो पीडादायक नै हुन्छन् एउटा आफूले माया गरेको मान्छे सानो कुरा गल्तीले गर्दा ऊ टाढिन्छ भने त्यो जति पीडा कसैलाई पनि बयान गरेर साथै हुँदैन यसर्थ यस्तै कुरा रहेको थियो गीतमा पनि तपाईँका लागि भर्खर मात्र रहेको गीतमा रहेको थियो आज बिछोडका र प्रेमका गजलहरू हामी जोड्ने प्रयत्न गरिरहेका छौँ र गीतहरू पनि त्यस्तै त्यस्तै रहनेछन् र अर्को प्रेमिल गजल रहेको छ यति बेला यो प्रेमिल गजल सुरु हुन्छ यसरी तिम्रो याद आउँदा मन मुस्कुराउँछ आज तिम्रो याद आउँदा मन मुस्कुराउँछ आज तिमीलाई सम्झदा यो मन रमाउँछ आज चिसो बतास चल्दा तिम्रै स्पर्श झै लाग्छ हो चिसो हावा चल्दा तिम्रै स्पर्श झै लाग्छ जुनलाई हेर्दा तिम्रै मुहार देखिन्छ आज तिमी बोलेका शब्दहरू अझै मनमै छन् तिमी बोलेका शब्दहरू अझै मनमै छन् हरेक धड्कनमा तिम्रै नाम सुनिन्छ आज टाढा भए पनि माया कहाँ टाढा हुन्छ र टाढा भए पनि माया कहाँ टाढा हुन्छ र सम्झनाको बाटो हुँदै तिमी भेटिन्छौ आज तिम्रो एउटा मुस्कान नै खुसीको संसार हो तिम्रो एउटा मुस्कान नै मेरो खुसीको संसार हो तिम्रो साथ पाए जीवन सुन्दर लाग्छ आज माया भनेको पाउनुभन्दा सम्झिरहनु रहेछ हो माया भनेको पाउनुभन्दा सम्झिरहनु रहेछ त्यसैले त तिमी मनमा अझ गहिरिँदैछौ आज तिम्रो सम्झनामा यो मन रमाउँछ आज जुनलाई हेर्दा तिम्रै मुहार देखिन्छ आज हरेक धड्कनमा तिम्रै नाम सुनिन्छ आज सम्झनाको बाटो हुँदै तिमी भेटिन्छौ आज तिम्रो साथ पाए जीवन सुन्दर लाग्छ आज त्यसैले त तिमी मनमा अझ गहिरी दिन्छौ आज हो गहिरी दिन्छौ आज
1: आई मुटु रेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर

तिम्रा यादहरु मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटिएर जान्छन्। मनको माया, माया गर्ने प्रेमले हैन र प्रेमिल शब्दहरु वचन गर्दै गर्दा यस्तै हुन्छ। जवाफले गहिरो प्रेम गरिन्छ, उसका यादहरु पके पनि आफ्नो मनमा गहिरिएर रहन्छ। यस्तै बताउँदै थियो गीतले, थानेश्वर गौतमको आवाज रहेको गीत निकै मिठो रहेको थियो। पक्कै पनि हामी अब धेरै गजल जोड्न सक्दैनौँ, यसर्थ पनि हामी गजलतर्फ नै लाग्न चाहन्छौँ। अर्को गजल रहेको छ, यो गजल सुरु हुन्छ यहाँबाट। तिम्रो आँखाको गहिराईमा मायामा डुबे, तिम्रो आँखाको गहिराईमा मायामा डुबे, तिम्रो मिठो मुस्कान सँगै मायामा डुबे। तिमी आएपछि बदलियो जीवनको रंग, तिमी आएपछि बदलियो जीवनको रंग, तिम्रै सम्झनाको सुन्दर छायामा डुबे। बोल्न खोज्दा शब्दहरू अझै हराउँछन्, बोल्न खोज्दा शब्दहरू अझै हराउँछन्, तिम्रो मौन प्रेमको गहिराईमा डुबे। जुन हेर्दा तिम्रै मुहार देख्छु रातभरि, प्रिय जुन हेर्दा पनि तिम्रै मुहार देख्छु रातभरि, तिम्रै सपनाको उज्यालो छायामा डुबे। टाढा भए पनि मनले तिमीलाई खोजिरहन्छ, टाढा भए पनि मनले तिमीलाई खोजिरह्यो प्रिय, तिम्रो यादको मीठो संसारमा डुबे। माया कस्तो हुँदो रहेछ तिमी आएपछि, माया कस्तो हुँदो रहेछ प्रिय तिमी आएपछि, आफूलाई बिर्सेर तिम्रै मायामा डुबे, तिम्रो मीठो मुस्कान सँगै मायामा डुबे, तिम्रो संसार सम्झनाको सुन्दर छायामा डुबे, तिम्रो मौन प्रेमको गहिराईमा डुबे, तिम्रै सपनाको उज्यालो छायामा डुबे, तिम्रो यादको मीठो संसारमा डुबे। हो प्रिय, आज आफूलाई नै बिर्सेर तिम्रै मायामा डुबे, आज आफूलाई नै बिर्सेर तिम्रो मायामा डुबे।

0: तिम्रो त्यो आँखामा को बस्छ फिल्मी गीत रहेको थियो तपाईँका लागि भर्खर पात्र. अब भने हामी करिब करिब कार्यक्रमको अन्त्यमा भएका कारण पनि एउटा गजल चाहिँ म जोडिहाल्छु. पक्कै पनि यो गजल सुरु गर्दैछु. तिमी गएपछि यो मन किन उदास भयो, तिमी गएपछि यो मन किन उदास भयो, हिजोसम्मको खुसी आज किन निराश भयो. सँगै हिँडेका ती बाटाहरू सम्झिरहन्छु, सँगै हिँडेका ती बाटाहरू सम्झिरहन्छु, तिम्रो याद आउँदा मन फेरि भावुक भयो. आँखामा निद्रा छैन मनमा शान्ति छैन, हो आँखामा निद्रा छैन मनमा शान्ति छैन, बिछोडको यो रात किन यति लामो भयो. समयले घाउ निको पार्न पार्छ भन्थे सबैले, समयले घाउ निको पार्छ भन्थे सबैले, तर तिम्रो सम्झनाले झन गहिरो बनायो. तिमी टाढा भयो दूरी मात्र बढेको हो, तिमी टाढा भयो दूरी मात्र बढेको हो, मुटुभित्रको माया कहाँ कहिल्यै घटेको हो. भेट होला कि फेरि कुनै मोडमा जीवनको, भेट होला कि फेरि कुनै मोडमा जीवनको, यही एउटा आशाले मनलाई जीवित राखेको हो. हिजोसम्मको खुसी आज किन निराश भयो, तिम्रो याद आउँदा मन फेरि भावुक भयो, पिछोडको यो रात किन यति लामो भयो, हो तर तिम्रो सम्झनाले झन् गहिरो बनायो. ओके, यिनै गजलहरू जोड्दा जोड्दै करिब करिब आजको कार्यक्रमको समय पनि सकिसकेको संकेत पाएको छु. प्राविधिक साथीहरूले दिनुभएको संकेत हो, के गर्ने, अझै एकैछिन समय बिताउने मन थियो तर समयले रोक्दैन, यसर्थ पनि आजको समय करिब करिब सकिएको छ. साथीहरू रातको समय हो, कतै चुक्क लाउनु पो भुल्नुभयो कि औलो गजुवार लाउनु पो भुल्नुभयो कि आफ्ना आफन्तजन कोही बिरामी हुनुहुन्छ भने एकचोटि फोन गरेर सोध्नुहोला, के छ खबर भन्नुहोला, अथवा घरमा कोही बिरामी हुनुहुन्छ उहाँले औषधि सेवन गर्नु पो भुल्नुभयो कि एकचोटि ख्याल गर्नुहोला. र मौसम अलिकति त्यस्तै खालको रहेको छ, देशमा विपद परेको बेला पनि छ, यसर्थ पनि जहाँ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै आफूलाई ख्याल गर्नुहोला, सजगता अप्नाउनुहोला. लामो दूरीको यात्रा गर्दाखेरि आफूलाई सजगता अप्नाउनुहोला. घरमा दिया बच्चा पाल्नुभएको छ भने पनि एकचोटि ख्याल गर्नुहोला. घरमा घरपालुवा जनावर पाल्नुभएको छ भने पनि उनीहरूलाई रातको समयमा तिर्खा लाग्न सक्छ, यसर्थ उनीहरूले पिउन सक्ने भाँडोमा पानी राखिदिनुहोला. र आफूलाई यताउति हिँड्दा धेरै भन्दा धेरै ख्याल गर्नुहोला. यति भन्दै मलाई प्रविधिबाट मिठो साथ दिने रोम सँगै प्रशान्तलाई विशेष आभार भन्नै पर्छ. र अन्तिममा एउटा मिठो साङ्गीतिक आवाज छोड्दै आजको श्रृङ्खलाबाट म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री इज्जत पनि आएकै चाहन्छु. यहाँको सबै दोष शुभरात्री शुभ सपनी.
1: रिसाउ तिमी सहन्छु, घुर्क्याउ तिमी सहन्छु, तर बदलिन तिमी पाउँदिनौ त्यो म सहन सक्दैन. शान्ति, आई लभ यु. अरे सुन त सही, शान्ति शान्ति सुन त सही.

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि मितिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के भयो बाबा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: लक्ष्मी कुमारी नेउपानेजी सोध्नुहुन्छ, गुरुदेव कुण्डलिनी र जन्म कुण्डलिनीमा कुनै सम्बन्ध हुन्छ कि? सुन्दर प्रश्न छ। एउटा कुण्डलिनी ऊर्जा भनिन्छ, कुण्डलिनी शक्ति। अर्को जन्मदाखेरि जुन समय साइत हेरेर ज्योतिषीहरूले भविष्यवाणी गर्नको लागि बनाएको त्यो एउटा तरिकालाई पनि कुण्डली भनेर भनिन्छ, जन्म कुण्डली भनेर भनिन्छ। अनि यो कुण्डलिनी शक्ति र जन्म कुण्डली त्यो पनि शक्ति नै होला, यसमा फरक के छ? कुण्डलिनी ऊर्जा फरक हो, ज्योतिषीले बनाउने जन्म कुण्डली फरक हो। किनभने जन्म कुण्डली कागजमा बनाइन्छ र कुण्डलिनी शक्ति शरीरमा बनेको हुन्छ, बन्ने ठाउँ फरक छ। र पनि कहीँ न कहीँ सम्बन्ध चाहिँ छ, विशेष गरेर कुण्डलिनी शक्ति भनेको हाम्रो चक्रहरूको शक्ति हो। चक्रहरूबाट उत्पन्न हुने शक्तिलाई नै कुण्डलिनी शक्ति भनेर भनिन्छ। र त्यो चक्रहरूबाट उत्पन्न हुने शक्ति हाम्रो जन्म कुण्डलीसँग पनि कहीँ न कहीँ मेल खान्छ। बच्चा आमाको गर्भमा हुँदाखेरि आमाकै शरीरको एक भाग मात्रै हो, ऊ स्वतन्त्र हुँदैन, उसको छुट्टै अस्तित्व हुँदैन। गर्भमा रहन्जेल आमाको शरीरको एउटा अङ्गको रूपमा बच्चाको विकास भइरहेको हुन्छ। हेर्दाखेरि फरक देखिए पनि, अलग देखिए पनि नाभिबाट आमासँग सम्बन्ध जोडिएको हुन्छ, आमाको शरीरसँग सम्बन्ध जोडिएको हुन्छ। बच्चा गर्भमा हुँदाखेरि नाभिबाटै खाना खान्छ, नाभिबाटै श्वास लिन्छ, आमाले खाएकै खाना आमाबाटै पोषण पाउँछ, श्वास आमाबाटै पाउँछ। मुटु चलेको हुन्छ, धड्कन हुन्छ, तर त्यो श्वास आमाले लिएकोबाटै उसले प्राप्त गरेको हुन्छ। आफै केही पनि गर्नु पर्दैन उसले, आमाकै शरीरको अङ्गको रूपमा भएको हुनाले ऊ स्वतन्त्र हुँदैन, आमासँग जोडिएको हुन्छ। तर जब बच्चा जन्मिन्छ, जन्मिएपछि ऊ स्वतन्त्र भयो, अब आफ्नो भरमा बाँच्नु पर्यो, अब ऊ आमाको अङ्ग भएन, अब आमाबाट टुट्यो, छुट्यो। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, अतिरिक्त शक्ति चाहिन्छ। त्यसकारण उसलाई धेरै शक्ति चाहिने भएको हुँदा त्यो बेलामा उसका सातैवटा चक्रहरू खुल्नुपर्छ। आमाको गर्भमा हुँदाखेरि पनि चक्रहरू हुन्छन्, चक्र त बनिसकेका हुन्छ भित्र, तर निष्क्रिय हुन्छन्। चक्रहरूको आवश्यकता पर्दैन आमाको गर्भमा हुँदा, किनभने आमाको चक्रबाट नै ऊ परिचालित भइरहेको हुन्छ, आमाकै शरीरको अङ्गको हिस्सा भएको हुँदा। तर जब ऊ स्वतन्त्र हुन्छ, जन्मियो, जन्मिने बित्तिकै ऊ आफ्नो भरमा बाँच्नुपर्छ, आफै श्वास लिनुपर्छ, खानेकुरा आफै खानुपर्छ, आमाबाट पाएन उसको, नाभिकबाट जुन सम्बन्ध थियो कट्यो। त्यसपछि जब गर्भबाट बाहिर निस्किन्छ, निस्किने बित्तिकै उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा एकै पटक सातैवटा चक्र एक्टिभ हुन्छन्। र एउटा मानिसको जीवनमा एउटा ठूलो क्रान्ति घटित हुन्छ, यति ठूलो परिवर्तन, नाभिबाट लिइरहेको श्वास एकै पटक नाकमुखबाट लिनु पर्दाखेरि कस्तो होला, कति ठूलो परिवर्तन होला। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा सबै चक्रहरू एकै पटक क्रियाशील हुन्छन् र बच्चा रुन थाल्छ। बच्चा रुनु भनेको श्वास फेर्ने, मुखबाट नाकबाट श्वास फेर्ने अभ्यास गर्नु हो। यो बेलामा हाम्रा चक्रहरू सक्रिय हुन्छन् र यसरी सक्रिय हुँदाखेरि ती चक्रहरूले यो वातावरणमा रहेको ऊर्जालाई आफूतिर खिच्छ, सबै चक्रहरूले खिच्छन्। हाम्रो मन, हाम्रो शरीर, हाम्रो भावना अरूबाट प्रभावित हुन्छ। तपाईँ हामी प्रभावमै बाँचेका छौँ। एउटा आकाशमा बादल लाग्यो, कुनै दिन बादल लाग्दाखेरि हाम्रो मन एउटा हुन्छ, छङ्ग आकाश खुल्यो भने मन अर्को हुन्छ। एउटा बादल लाग्दाखेरि त हाम्रो मनमा प्रभाव पर्छ भने ग्रह ताराहरूको प्रभाव नपर्ने कुरा हुँदैन, प्रभाव त पर्छ। कसरी पर्छ भन्नुहोला भने जब आमाबाट बच्चा छुट्यो, बाहिर आयो, एकै पटक मुखबाट सास फेर्नुपर्ने स्थिति भयो, त्यो बेलामा उसलाई जुन शक्ति चाहिन्छ उसको चक्रहरूले जति पनि यो आकाशमा ताराहरू छन् तिनीहरूबाट शक्ति लिन्छ, लाइट प्रकाश खिच्छ तिनीहरूले। र पहिले ऋषिहरूले कुन ग्रहको, कुन ताराको कस्तो प्रभाव पर्छ भनेर, कस्तो स्वभाव हुन्छ ताराहरूको भनेर पहिले लेखेर राखिदिया छ। अनि त्यो ताराको स्वभाव अनुसार त्यो बच्चा ठ्याक्क जन्मिँदाखेरि चाहिँ कस्ता कस्ता ताराहरू उदाएका थिए त, कुनै तारा भर्खर उदाउँदै थियो, कुनै मध्यमा थियो, कुनै तारा अस्ताउन लागेको थियो। अस्ताउन लागेको ताराको प्रभाव फरक पर्छ, मध्यमा भएको ताराको प्रभाव फरक पर्छ, उदाउँदै गरेको छ भने फरक पर्छ। र तिनीहरू कुन कोणमा छन्, सिधा माथि कुन कुन ताराहरू छन्, यो छेउमा कति तारा छन्, यो छेउमा कति तारा छन्, ऊ ठ्याक्क जन्मिने बेलामा ताराहरूको संयोजन कस्तो बनेको थियो ज्योतिषीहरूले त्यही हेर्छन्। हेरेर जुन ताराको उसमा बढी प्रभाव परेको छ त्यो ताराको स्वभाव यो व्यक्तिमा आउँछ भनेर, यो व्यक्तिको बानी बेहोरा यस्तो यस्तो हुन्छ, यस्तो यस्तो काम गर्छ भनेर ज्योतिषीले भविष्यवाणी गर्छन्। र तपाईँका सात चक्र कुण्डलिनी शक्ति हो र बाहिर जुन ज्योतिषीले पनि कुण्डली बनाउँछन्, जन्म कुण्डली, त्यो पनि त्यही चक्रसँग सम्बन्धित भएको हुँदाखेरि यसलाई बाहिरी कुण्डली भनियो। आखिरी कुण्डलिनी शब्दै त्यसैबाट आयो, कुण्डलिनी शक्तिबाट नै कुण्डलिनी, बाहिर कुण्डली बनाउने भन्ने शब्द आयो। खास गरेर भन्न खोजेको भित्री ऊर्जा नै हो, कुण्डली ऊर्जा के चक्रको ऊर्जालाई नै केही कुरा गरेको हो। त्यही भएर कागजमा बनाउने, ज्योतिषीले बनाउने कुण्डली पनि यो भित्रको कुण्डलिनी शक्तिसँग कहीँ न कहीँ सम्बन्ध राख्छ। ज्योतिषी हामी देखाउँछौँ, ज्योतिषी देखाउँदाखेरि यो मान्छेले यस्तो यस्तो काम गर्छ अथवा यसको यो दिन यस्तो हुन्छ, घटनाहरू धेरै मान्छेले भविष्यवाणी गर्छन्। अब हेर्नुहोस् कतिखेर कुन घटना घट्छ त्यसको जीवनमा, यो ज्योतिषीलाई धेरै थाहा हुँदैन। किन थाहा हुँदैन भन्नुहोला भने ग्रहहरू सबै आफ्नो चक्रमा निरन्तर घुमिरहेका हुन्छन्, एउटै बाटो घुमेको भएको हुनाले यो बेलामा यो ग्रह यहाँ पुग्छ, यसको यो प्रभाव पर्छ भन्न सकिन्छ। अब मान्छेको त ठेगान छैन, यहाँबाट निस्किँदाखेरि पूर्व जान्छु भनेर निस्किन्छ, बाहिर गएर पश्चिमतिर लाग्छ, ठेगानै छैन त्यस्ताको ज्योतिषी कसरी हेर्ने? मान्छेको त भरोसा छैन। त्यही भएर मानिसको विषयमा भविष्यवाणी गर्न कठिन छ, तर उसको प्रकृतिको विषयमा भविष्यवाणी गर्न सकिन्छ। यस्तो यस्तो प्रभाव, यस्तो यस्तो मनस्थिति हुन्छ त्यसको, यस्तो यस्तो काममा त्यो प्रेरित हुन्छ, किनभने ग्रहको जुन स्वभाव छ त्यसको स्वभाव त्यो व्यक्तिमा पर्छ र त्यही अनुसारको काम गर्छ। र ती ताराहरू फेरि सधैँ उदाइरहँदैनन्, फेरि अस्ताए फेरि उदाए। त्यो ताराहरू जन्मदाखेरि बनेको संयोजन फेरि बन्यो भने बढी प्रभाव पर्छ, बनेका छैन भने कम प्रभाव पर्ला। त्यो प्रभावलाई हेर्छन्। तर जुन व्यक्तिले चक्र साधना गर्यो, आफ्नो कुण्डलिनीको साधना गर्यो, सातै चक्रमा अभ्यास गर्यो, त्यो व्यक्तिका सातै चक्र यति बलियो हुन्छ नि कुनै पनि प्रकारको ग्रहको प्रभावले त्यसलाई हल्लाउन पनि सक्दैन, छुनै सक्दैन। त्यसकारण ग्रह दोष भन्छ नि, ग्रह दोषहरू हटाउने, ग्रह दोष हटाउने सर्वाधिक महत्वपूर्ण विधा हो चक्र साधना। किनभने ग्रहहरूले प्रभाव पार्ने चक्रलाई रहेछ कि, कुनै ताराहरू एक दिनमा 24 घण्टामा एक चक्र पूरा गर्नेछन्, कुनै ताराहरू एक वर्षमा मात्रै एक चक्र पूरा गर्नेछन्, छ महिना उदाउने छ महिना अस्ताउने, कुनै ताराहरू पाँच वर्षमा चक्र पूरा हुन्छ, अढाई वर्ष उदाउँछन् अढाई वर्ष अस्ताउँछन्, कुनै ताराहरू पन्ध्र वर्षमा एक चक्र पूरा हुन्छ, साढे सात वर्ष उदाउँछन् साढे सात वर्ष अस्ताउँछन्। उदाएको बेलामा त्यसको प्रभाव पर्छ, अस्ताएको बेला पर्दैन। त्यसैको आधारमा यसलाई यो प्रभाव पर्छ, राम्रो नराम्रो प्रभाव पर्छ भनेर भविष्यवाणी हुन्छ। तर तपाईँले प्रभाव त्यसलाई पर्छ, सुन्नुहोस् त, प्रभाव त्यसलाई पर्छ जो कमजोर छ। कसैले पनि सताउने कमजोरलाई रहेछ। तपाईँका चक्रहरू कमजोर भए भने तारा नक्षत्रहरूले प्रभाव पार्छन्, त्यसको फल भोग्नै पर्यो। तपाईँका चक्रहरू बलियो छ भने कुनै ताराको केही प्रभावै पर्दैन, त्यो प्रभावलाई पचाउन सक्छन् तिनीहरूले। जसरी बिमारी, हामी पनि आफू स्वस्थ छौँ, हाम्रो भित्रको रोग प्रतिरोधी क्षमता प्रबल छ भने कति संक्रमणहरू आए पनि तपाईँलाई केही पनि फरक पर्दैन, जित सके। तर हामी जब हामी कमजोर हुन्छौँ, साना साना संक्रमणले पनि हामीलाई बिमारी बनाइदिन्छ। आफू बलियो हुनु पर्दो रहेछ। आफू बलियो भयो भने बाहिरबाट आउने प्रभाव कम परिहाल्छ, कसैले केही गर्नै सक्दैन तपाईँलाई। त्यसकारण यो ज्योतिषीले बनाउने कुण्डलिनी यदि खराब छ, बिग्रिएको छ भने कुण्डली त सपार्न सकिँदैन, हेर्नुहोस्, जन्मेको साइत हो जस्तो छ, तर चक्र सपार्न सकिन्छ। त्यसले जुन चक्रमा हिर्काउँथ्यो त्यसलाई बलियो बनाउन सकिन्छ, र आफू ग्रह दोष ग्रहको प्रभावबाट आफू अलग हुन सकिन्छ।

0: अब झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोल फोन नम्बर 542005 542005

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
15: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मको मुख्य खबर शीर्षक एकपटक। रसुवाबाड़ीको पछिल्लो अपडेट, 1372 जनाको मृत्यु भएको पुष्टि, 5000 बढ़ी अझै बेपत्ता। बाढ़ीले चीनतर्फ अलपत्र पारेका 670 नेपालीको तातो पानी नाकाबाट उद्धार गरियो। विपद व्यवस्थापनमा सरकारको कार्य प्रशंसनीय रहेको राष्ट्रपति सभापति लामिछानेको दावी, विपदमा रोएका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको भनाई। भदौ 23 र 24 का घटनामा संलग्न सबैलाई कार्यवाही गर्न कंग्रेस सभापति थापाको माग, शहीदको अनुहार सालिङमा नमिलेपछि जेएनजी स्मृति पार्कको उद्घाटन स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्य कोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्टोक्ति। अनुष्ठानकार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र सामान भावमा उपलब्ध गराउन सरकारको निर्देशन। नेपाल भलिबल लीग एनभीएलमा बुधबार अन्नपूर्णको तेस्रो जीत र जापानमा कीर्तिमानी वर्षा, एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण बुधबार रातीसम्म 1372 जनाको शव फेला परेको छ। प्रहरी मुख्यालयका अनुसार यो विनाशकारी बाढ़ीले रसुवामा 178 जना, नुवाकोटमा 197, धादिङमा 70 जना, चितुवनमा 363, गोरखामा 77, तनहुमा 38, नवलपरासी पूर्वमा 227 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव व्यवस्थापन गरी माटो मुनि सुरक्षित राखिएको जनाइएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1616 गरी कुल 2102 डीएनए नमूना संकलन गरिएको छ। यस्तै पहिचान नभएका 1215 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालित भइसकेका छन्। विपद प्राधिकरणका अनुसार हालसम्म 5132 जना बेपत्ता भएका र उनीहरूको खोजी कार्य लगातार भइरहेको छ। यस्तै होल्डिङ सेन्टरमा 3030 जना व्यक्तिलाई राखिएको छ। यस्तै रुसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण चीनको केरूङ नाकामा आलोपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण, पर्यटन लगायतका विभिन्न कामले केरूङ नाका पुगेका नेपाली त्यहाँ